पश्चिम खण्डका प्रमुखलाई एक पत्र पठाउनु हुँदै उक्त निर्माण कार्य स्थगन गर्न र पुनर्विचार गर्न अनुरोध गर्नुभएको छ। पत्रमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दोघाट बजारमा रेलिङ निर्माण गर्दा स्थानीय व्यवसायी तथा बासिन्दाको आवत

रात्रिकालीन व्यवसायको लागि तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडले 4 वर्ष अघि पहल गर्नुभएको थियो। त्यति बेला व्यवसाय सञ्चालनको लागि कार्यदल गठन गरिएको थियो। कार्यदलको सुझावका आधारमा स्थानीय प्रशासनको अनुमति लिएर केही व्यवसायिक प्रतिष्ठानले 24 घण्टा सेवा दिइरहेका थिए। पूर्णकालीन पर्यटन सेवा सञ्चालनको लागि कार्यविधि तयार गरिएको छ। कार्यविधिले तोकेका मापदण्ड पूरा गरेका प्रतिष्ठानले अनुमति पाएका थिए। जिल्ला सुरक्षा समितिले गत साउन 13 गतेबाट रात्रि व्यवसाय सञ्चालनमा नयाँ समय सीमा निर्धारण गरेको थियो। व्यवसायको प्रकृति हेरेर 10 देखि मध्यरात 1 बजेसम्म सञ्चालन गर्न पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अरियालले जानकारी दिनुभयो। स्थानीय प्रशासनले नयाँ समय सीमा लागू गरेपछि पर्यटन क्षेत्र मारमा परेको जनाउँदै 3 साता अघि होटेल संघ नेपाल लुम्बिनी प्रदेशले प्रशासनको ध्यान आकर्षण गराएको थियो। जिल्ला प्रशासनले बिहिबार आयोजना गरेको सर्वपक्षीय छलफलमा संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले कोरोना महामारी, जेएनजी आन्दोलन र पछिल्लो पटक भोटेकोसी बाढीका कारण पर्यटन थला परेकाले व्यवसाय उकास्न 24 घण्टा सेवा दिन पाउनुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी सोमबार भदौ 29 गते सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले हिजो एक सूचना जारी गर्दै सोमबार बिदा दिएको जानकारी गराएको हो। मन्त्रालयका उपसचिव प्रेम प्रसाद आचार्यका अनुसार हरितालिका तीजको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। शैक्षिक ऐक्यबद्धताको समूह जिसन नवलपरासीको आयोजनामा बेसिक लेभल क्विज हन्ट 2083 कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम श्री जिसन नवलपरासीका अध्यक्ष थमन शेरसनको अध्यक्षता तथा सुनौल नगरपालिकाको शिक्षा शाखाका अधिकृत पशुपति भट्टराईको प्रमुख अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै प्रमुख अतिथि भट्टराईले यस किसिमका शैक्षिक तथा बौद्धिक कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउनका साथै अध्ययनप्रति थप रुचि र प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो। शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै जिसन नवलपरासीका वरिष्ठ सल्लाहकार धनराज चापागाईले यो संस्थाले विभिन्न समयमा विभिन्न शिक्षक, कर्मचारी, विद्यार्थीहरूलाई अब्बल बनाउने उद्देश्यका साथ विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुहुँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूको भौतिक विकास हुने बताउनुभयो। कार्यक्रमका अध्यक्ष शेरचनले विद्यार्थीहरूमा रहेको ज्ञान, प्रतिभा तथा बौद्धिक क्षमताको पहिचान र विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको बताउनु हुँदै कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न विषयमा सम्बन्धित प्रश्न सोध्दै प्रतिस्पर्धात्मक रूपमा ज्ञान परीक्षण गरिएको बताउनुभयो। कुल 28 विद्यालय सहभागी रहेको कार्यक्रममा सुनौल युनाइटेड स्कुल सुनौल प्रथम, विजडम सेकेन्डरी स्कुल बर्दघाट 7 द्वितीय, हिलारियस चिल्ड्रेन एकेडेमी रामग्राम 4 तेस्रो र मार्टन मेमोरियल स्कुल सुनौल 3 चौथो भएको छ। जिसन नवलपरासीका उपाध्यक्ष सञ्जय ढुङ्गानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जिसन परासीका सचिव बलिराम यादवले गर्नुभएको थियो। महेशपुरदेखि हरपुर चोकसम्म निर्माणाधीन 4 लेन सडकमा कमसोल निर्माण सामग्री प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। स्थानीयका अनुसार सडक निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नहुँदै केही संरचना भत्किन थालेका छन् भने सडक पेटी निर्माणमा सिमेन्टको सट्टा माटो प्रयोग गरिएको आरोप लगाइएको छ। स्थानीयवासीले निर्माण कार्यको गुणस्तरप्रति गम्भीर प्रश्न उठाउँदै विरोध जनाएपछि निर्माण कम्पनीले भत्किएको भागमा पुनः सिमेन्ट हालेर मर्मतको प्रयास गरेको स्थानीयको भनाइ छ। उनीहरूले पूर्ण निर्माण कार्यको प्राविधिक परीक्षण गरी गुणस्तर सुरक्षित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग सडक डिभिजन कार्यालय बुटौलले महेशपुर बजारदेखि हरपुर बजारसम्मको सडक खण्ड निर्माणका लागि भ्याडसहित 21,11,38,666 रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। उक्त आयोजना गौरी शङ्कर हिमालय निर्माण प्रणालीले 2080 वैशाख 26 गते ठेक्का सम्झौता गरी 2081 असो 26 गते भित्र सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर निर्माणाधीन समयमा काम सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप गरिएको छ। पहिलो पटक 2082 असार मसान्तसम्म, दोस्रो पटक 2082 मङ्सिरसम्म, तेस्रो पटक 2083 असार मसान्तसम्म र हाल 5 पटक

2083 मङ्सिरसम्मको लागि म्याद थप गरिएको छ। बारम्बार म्याद थप हुँदा समेत निर्माण कार्यको गुणस्तरप्रति प्रश्न उठ्न थालेपछि स्थानीयवासीले सम्बन्धित निकायबाट अनुगमन गरी दोषीमाथि आवश्यक कारवाही गर्न माग गरेका छन्। उनीहरूले राज्यको करोडौँ रुपियाँ लगानी भएको आयोजनामा गुणस्तरहीन कार्य स्वीकार्य नहुने बताएका छन्। यस विषयमा निर्माण कम्पनी तथा सम्बन्धित सरकारी निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरुद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भारतको नयाँ दिल्लीमा सुरु हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्त्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनैतिक प्रतिबद्धताभन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आउनु भएको छ। यसैबीच चिनिया राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। ब्रिक्स उदयमान तथा विकासोन्मुख अर्थतन्त्र भएका देशबीच आर्थिक, राजनैतिक, व्यापारिक, वित्तीय, प्रविधि र बहुपक्षीय सहकार्य बढाउने अन्तर सरकारी समूह हो। अहिले ब्रिक्समा 11 सदस्य राष्ट्र रहेका छन्। खबरको अन्त्यमा अब खेल खबर। नेपाल र युएई मलेसियामा जारी एसिसी मेन्स प्रिमियम कपको फाइनलमा भिड्दैछन्। फाइनल आज नेपाली समयअनुसार बिहान 7:15 सुरु हुनेछ। यो फाइनल खेल जित्ने टोलीले प्रिमियर कपको उपाधिसँगै 2027 एक दिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछन्। युएईसँग आमुनि सामुन्ने हुँदा नेपाल गत संस्करणको इतिहास रच्ने दाउमा हुनेछ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई भिडेका थिए, जहाँ नेपालले युएईलाई 7 मात दिएको थियो। यो पटक पनि चिर प्रतिद्वन्दी युएईलाई हराउँदै नेपाल उपाधि रक्षा गर्न चाहन्छ। फाइनलमा पुग्ने क्रममा नेपालले बिहिबार ओमानलाई 87 हराएको थियो। यसअघि नेपाल सम्म एकको शीर्ष स्थानमा रहँदै अन्तिम चरणमा पुगेको हो। सम्म चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको थियो। यसअघि बहराइन, मलेसिया र साउदी अरबियालाई पराजित गरेको थियो। युएई भने अपराजित रहेको छ। उसले सेमी फाइनलमा हङकङलाई 7 पराजित गरेको थियो। अपराजित रहेको युएई विरुद्ध फाइनल खेल्दा नेपालले ब्याटिङमा सुधार गर्न जरुरी छ। सेमी फाइनलमा नेपालले ओमान विरुद्ध 147 रनको लक्ष्य रक्षा गर्यो, जुन एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले रक्षा गरेको हालसम्मकै न्यून स्कोर हो। ओमानलाई मात्र 60 रनमा रोक्दै नेपालले जित निकालेको थियो। पश्चिम नवलपरासीका 3 सामुदायिक रेडियोबाट एकैसाथ प्रसारण भइरहेको खबर सङ्गालोको अब हामी अन्त्यमा आएका छौँ। अन्त्यमा मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। 31 अघि राहुल आयोगले अगाडि बढाएको अतिक्रमण सबै जग्गा सरकारको नाममा कायम गर्ने निर्णय, निजी क्षेत्रसँगको सहकार्यलाई थप प्राथमिकतामा प्रभावकारी बनाउने प्रधानमन्त्री शाहको भनाई। पश्चिम नवलपरासीको सराउलमा भारतबाट भन्सार छलेर ल्याइएका 1 करोड रुपियाँ भन्दा बढीको अवैध सामान बरामद। बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय चलान। सराउल गाउँपालिकाको असल अभ्यासमा सम विकासलाई जोड। सुशासनदेखि शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा। पहिरोका कारण काली गण्डकी करिडोर अवरुद्ध। र भारतमा आजबाट सुरु हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने एसिसी प्रिमियर छनौटको फाइनल खेलमा आज नेपाल र युएई खेल्दै। बिहान 5:30 खबर सङ्गालो आजलाई यति नै। साँझ 6:30 स्थानीय सेरोफेरोको साथ पुनः उपस्थित हुनेछौँ। अहिले भने प्रविधिका सुरेश यादवलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै सुजता लामा बिदा हुन्छु। नमस्कार।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक। रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: काया कैरन का साथ मा
2: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्र कुसान किसान
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: भोटेकोशी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध, प्रभावित बालबालिकाको पठन पाठन कसरी सुरु गर्ने भन्नेमा अन्यल।
3: सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न। बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस।
4: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालोबजारी गर्ने विरुद्ध कारबाही तीव्र।
3: सिरियामा झन्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष। खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी।
4: र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै, विजेता टोली एसिया कपमा छनौट हुने। नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
5: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
7: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
8: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
9: साझा पृथ्वी, साझा दायित्व।
7: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
8: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
7: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
8: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र दादिङका 14,000 भन्दा धेरै बाल बालिकाको पठन पाठन अवरुद्ध छ। शिक्षा मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित बनेका छन्। बाढीबाट अझै 396 विद्यार्थी र 21 शिक्षक बेपत्ता छन्। 20 विद्यार्थी र 2 शिक्षकको भने शव फेला परेको छ। शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षति सम्बन्धी प्रतिवेदन अनुसार 50 सामुदायिक, 11 निजी र 2 धार्मिक विद्यालय प्रभावित बनेका छन्। यी विद्यालयका 14,455 विद्यार्थी अध्ययनरत थिए। धेरै शैक्षिक संस्थामा पठन पाठन नियमित हुन सकेको छैन। बाढीले प्रभावित नबनाएका नुवाकोटका विद्यालयमा भने अस्ति बुधबारदेखि पठन पाठन सुरु गरिएको छ, तर बाढीबाट क्षतिग्रस्त र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीलाई कसरी पढाउने भन्ने बारे पालिका सरकार अन्यलमा छन्। शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि बाढी प्रभावित 15 पालिका तहमा 53 सामुदायिक सिकाइ केन्द्र सिएलसी निर्माण गरेको दावी गरेको छ। मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले रसुवामा 20, नुवाकोटमा 16, दादिङमा 12, तनहुँमा 3 र गोर्खामा 2 सिकाइ केन्द्र निर्माण गरिएको बताउनुभयो। तर प्रभावित क्षेत्रका पालिकाले भने सिकाइ केन्द्र निर्माण नभएको बताएका खबर नयाँ पत्रिकाले लेखेको छ।
4: सप्तरीमा सरकारी अस्पताल अगाडिको सडक पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खडा गरेको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 वर्षकी बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउ सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष स्वास्थ्य कर्मी र उपकरण बीच प्रसूति गराउनुपर्ने महिलाले सडकमा बच्चा पाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले बताउनुभयो। यो क्रूर, अमानवीय र अपराधी काम हो। उहाँले भन्नुभयो, निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उहाँलाई उपचार गरिएन? गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सडक पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी रहेको छ। अनुसन्धानमा संलग्न सदस्यहरूका अनुसार यस घटनामा अमानवीय व्यवहार देखाउने केही स्वास्थ्य कर्मी र कर्मचारी दोषी त छन् नै, नेपालको अस्पष्ट स्वास्थ्य नीति पनि उत्तिकै जिम्मेवार छ। घटनाको चौतर्फी आलोचनापछि शुक्रबार हिजो गजेन्द्रनारायण सिंह अस्पतालले छानबिन पूरा नभएसम्म डाक्टर उषा देवसहित 6 जनालाई निलम्बन गरेको छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकमा कान्तिपुरले खबर छापेको छ।
3: गएको फागुनमा मध्य पूर्वमा द्वन्द चर्किएपछि सुरु भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिन्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन् चुलिएको छ। ग्यास अभावको समस्या समाधान गर्न सरकारले फागुन 9/2082 आधा सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गर्यो, तर पछि बिस्तारै सहज हुन थालेको भन्दै असार 31 गतेदेखि सरकारले पुरा सिलिन्डर ग्यास वितरण सुरु गर्यो। तर त्यस यता पनि बजारमा ग्यासको अभाव टरेको छैन। व्यवसायी भने बाढी पहिरोका कारण आयात तथा ढुवानी प्रभावित भइरहेकाले उपभोक्ताले सहज ग्यास पाउन नसकेका बेला ग्यास आयात परिणाम समेत घटेपछि आपूर्तिमा थप दबाव परेको बताउँछन्। पछिल्लो समय बजारमा ग्यासको माग बढिरहे पनि आयात र ढुवानी दुवैतर्फ समस्या देखिँदा आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको उनीहरूको तर्क छ। आपूर्ति गरिएको ग्यासमध्ये केही होटल तथा ठुला व्यवसायीले उद्योगबाट सिधै लैजाने भएकाले सर्वसाधारण उपभोक्तासम्म पर्याप्त ग्यास पुग्न नसकेको नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले बताउनु भएको छ। यसैबीच ग्यासमा कालो बजारी बढेपछि प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका डिलर तथा विक्रेतामाथि निगरानी बढाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार हिजो र अस्ति मात्रै काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँबाट कालो बजारीका लागि राखिएका 1,226 थान ग्यास सिलिन्डर बरामद भएका छन्। हिजोको कुल बरामद 521 र अस्तिको कुल बरामद 521 र हिजो शुक्रबारको 705 गरी दुई दिनमा 1,226 थान सिलिन्डर बरामद भएको हो। काया कैरनमा बाढीपछि नुवाकोटका बेलकोटगढी र बिदुरको अवस्थाबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556-94-333, 4-93-555।
9: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
10: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
12: भर्ना खुल्यो।
13: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
14: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
13: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोसी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध, सडकपेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा लगायतका खबर प्रस्तुत गर्यौँ।
2: अब बाँकी प्रसङ्ग। यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै 33,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 8,317 परिवार प्रभावित भएको उल्लेख छ। ती परिवारका 32,936 प्रभावित भएका प्राधिकरणले जनाएको छ। बाढीबाट 7,570 निजी भवनमा क्षति पुगेको छ। बाढीबाट सबैभन्दा बढी 4 पालिकाका नागरिक प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,156, धादिङको बेनीघाट रोराङका 1,149 र नुवाकोटको किस्पाङ 721 परिवार रहेका प्राधिकरणले जनाएको छ। बाढीको 17 दिन बितिसक्दा पनि यकिन विवरण भने आइसकेको छैन। उद्धार र राहतको काम अझै नसकिएकाले पुनर्वासको विषय पनि टुङ्गो लाग्न सकेको छैन। बाढी प्रभावित नुवाकोटका बेलकोट गढी र विदुरको अवस्थाबारे सोधी खोजी गर्दै हुनुहुन्छ साथी महेश गेवाली।
3: नुवाकोटको विदुर नगरपालिकामा 394 बेपत्ता रहेको तथ्याङ्क छ। 1,710 घर प्रभावित भएका छन्, जसमध्ये 1,380 घर पूर्ण र 330 घरमा आंशिक क्षति पुगेको छ। मुख्य तथा सहायक गरी झण्डै 22 किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। पालिकाभित्रका 14 र छिमेकी उत्तर गया गाउँपालिका तथा बेलकोटगढी नगरपालिका जोड्ने थप 6 गरी 20 झोलुङ्गी पुल बाढीले बगाएको वा क्षतिग्रस्त बनाएको छ। 5 विद्यालय, 5 सरकारी कार्यालय र एउटा बैङ्कमा क्षति पुगेको छ। अहिले 20 होल्डिङ सेन्टरमा झण्डै 1,800 बसिरहेका छन्। विस्थापितलाई सुरक्षित ठाउँमा पुनर्वास गराउनु नगरपालिकाका लागि सबैभन्दा ठूलो चुनौती बनेको पालिकाका विपद शाखा प्रमुख सुभाष पाण्डे बताउनुहुन्छ।
4: जुन ठाउँमा चाहिँ अब अहिले बाढीले चाहिँ बगाएको छ, बाढीले खेती पुऱ्याएको छ, अब त्यो ठाउँमा उहाँलाई राख्ने सम्भावना छैन, होइन? त्यो भएको कारणले गर्दा उहाँहरूलाई कसरी चाहिँ अब नयाँ ठाउँमा चाहिँ स्थापित गर्ने भन्ने चाहिँ चुनौती एकदमै हामीलाई परेको छ।
3: नुवाकोटकै बेलकोटगढी नगरपालिकामा बाढीका कारण 35 बेपत्ता रहेको तथ्याङ्क छ। झण्डै 165 परिवार विस्थापित भएका छन्। विस्थापित मध्ये धेरैजसो भाडाको कोठामा बसिरहेका छन् भने उच्च जोखिममा रहेका परिवारलाई वडा नम्बर 7 र 8 सञ्चालित 4 होल्डिङ सेन्टरमा राखिएको छ। बालबालिका अभिभावक विहीन भए नभएको यकिन गर्न समिति गठन गरी 13 वडामा खटाइएको छ। 115 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अहिले नगरपालिकाको मुख्य चुनौती विद्यालयमा सञ्चालन गरिएका होल्डिङ सेन्टरलाई अन्यत्र स्थानान्तरण गरी विद्यालय खाली गराएर नियमित पठन पाठन सञ्चालन गर्नु रहेको छ। दीर्घकालीन पुनर्स्थापनाका क्रममा जग्गा अभावको चुनौती रहेको मेयरको सचिवालयका नमेश श्रेष्ठ बताउनुहुन्छ।
5: मेन समस्या नै पीडितहरूको व्यवस्थापन, अहिले अस्थायी रूपमा उनीहरूको बसोबास गराउने वा थायी रूपमा चाहिँ उनीहरूलाई चाहिँ कता लगेर चाहिँ व्यवस्थापन गर्ने, 7 र 8 शहरी क्षेत्रमा 4 जग्गा किनेर घर बनाउने मान्छेहरू थियो, होइन त? त्यस्तो मान्छेहरू विस्थापित भएको छ। अब उसको जग्गा छैन यदि भने उसलाई कसरी व्यवस्थापन गर्ने भनेर नगर प्रमुखले निरन्तर संवादमै हुनुहुन्छ सम्बन्धित निकायसँग। सार्वजनिक जग्गालाई त स्थानीय तहले चाहिँ पूर्जा दिने घोषणा गरेर पूर्जा दिन सक्दैन, उसलाई घर बनाउन सक्दैन। अहिले राज्यको नम्समा पनि पहिलो कुरो त घर बनाउन पूर्जा चाहियो, त्यो परिषदले वा सम्बन्धित निकायले त्यो चाहिँ फलानु ठाउँमा चाहिँ बस्ती बसाउन सकिन्छ, फलानु ठाउँको चाहिँ बस्ती बसाल्नको लागि आवश्यक पर्ने सबै डकुमेन्ट चाहिँ नेपाल सरकारले उपलब्ध गराउने भन्ने तरिकाको एउटा निर्णय त्यसै आवश्यक पर्ने भइहाल्यो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु सङ्कटको अग्रपङ्क्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित देशहरूको जिम्मेवारीबारे विश्व समुदायको ध्यान आकर्षण गराउने हुनुभएको छ। प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल 22 अमेरिकाको न्युयोर्कमा हुने 81 महासभाको उच्च स्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। प्रधानमन्त्री शाहले आउँदो असोज आठमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ भन्नेछ। संयुक्त राष्ट्रसङ्घका अनुसार 81 महासभा सेप्टेम्बर 8 सुरु भएको हो भने विश्वका विभिन्न देशका सरकार प्रमुखहरूले धारणा राख्ने उच्च स्तरीय छलफल भने सेप्टेम्बर 22 सुरु हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनीतिक परिवर्तनसँगै जलवायु सङ्कटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गएको वर्ष भएको नवयुवा आन्दोलन, त्यसपछि भएको चुनाव र ठूलो जनमतसहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: कृषि मन्त्र नार्कसँग
7: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुबा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या झण्डै 90 लाखजना छ, जसमध्ये 6.8% अर्थात् 6,12,000 बालबालिका जन्मदिने आमा बाबुसँग नबसेको तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको हो। कार्यालयका निर्देशक पृथ्वी विजयराज सिजापतिले तथ्याङ्क सार्वजनिक गर्दै आमा बुबासँग नबस्ने बालबालिकाको विषयमा राज्य संवेदनशील बनेको र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी त्यस्ता बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, वर्गीकरण र मापदण्ड बनाउने काम अघि बढाएको बताउनुभयो। आमाबुवाले बालबालिकाको हेरचाह गर्न नसक्ने वा नचाहेको अवस्थामा अरू व्यक्ति वा संस्थाले त्यसको जिम्मेवारी लिने परिपाटीलाई वैकल्पिक हेरचाह भनिन्छ। वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा संरक्षणको अवस्थाबारे गहन अध्ययन गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैकल्पिक हेरचाहको वर्गीकरण र त्यसका आधारमा निर्धारण गर्ने तयारी थालेको निर्देशक सिजापतिले बताउनुभयो।
4: अब विदेशको खबर। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झन्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यस बेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यस बेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी, बाख्रा, हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली भान्सेहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड, बिरुवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यसबेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइटका भाँडा बनाइन्थे भन्ने, केही भाँडा चिनबाट आयात हुन्थे।
5: अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दैछन्। फाइनल खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 सुरु हुनेछ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै सन् 2027 को एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। सन् 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। खेलकै अर्को खबरमा, नेपाल भलिबल लिग एनबिएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर हलमा हुनेछ। फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले 20 लाख रुपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण अस्ति शुक्रबार लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। 6 टोली सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा पुग्नका लागि प्लेअफ खेल्नुपर्ने थियो।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी र मध्य तराईका केही ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो ठाउँमा बदली भएर झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, नवलप्रासी लगायतका जिल्लामा सामान्यदेखि मध्यम वर्षा भइरहेको हो। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पनि सामान्य पानी परिरहेको छ। सामान्यदेखि मध्यम वर्षा भए पनि ठुलो पानी भने परेको छैन।
5: नेपालमा सडक, विमानस्थल लगायत ठुला पूर्वाधार निर्माणमा निजी क्षेत्र मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग व्यवसायी बीच हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थल लगायत ठुला पूर्वाधारको निर्माण निजी क्षेत्र मार्फत कसरी सम्भव छ र त्यसका लागि सरकारले के कस्ता कानुनी तथा व्यावहारिक जटिलता फुकाउनुपर्छ लगायतका विषयमा सहभागीसँग सुझाव माग्नु भएको थियो।
4: एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश गरिएपछि नेतृत्व पुनर्गठनको विवाद झन् चर्कने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याउनु भएको हो। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मेवारी दिएको थियो। यस्तै सिङ्गापुरबाट फर्किएको एक महिना बितिसक्दा पनि काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मान्नु भएको छैन। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढेको छ।
5: सरकारलाई प्रतिवेदन बुझाएको 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात् रावल आयोगको प्रतिवेदनले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारका नाममा कायम गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयन भएसँगै तत्कालीन काठमाडौँ महानगरपालिका क्षेत्रका 35 ओडामा अतिक्रमण भएको 1,859 रोपनी, 14 आना, 3 पैसा 3 दाम क्षेत्रफल बराबरको सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सरकारलाई बाटो खोलेको छ।
4: मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसिया सरकारको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमले चालेको पछिल्लो कदमले वैदेशिक रोजगारी क्षेत्रमा विवाद पैदा गरेको छ। सुरुमा निश्चित 25 म्यान पावर कम्पनीलाई मात्र काम गर्न अनुमति दिएर सिन्डिकेट खडा गरिएको भन्दै चौतर्फी विरोध भइरहेकै समयमा स्थिति पेचिलो बन्दै गएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
5: तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड रुपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको भोटेकोसी हिमबाढी क्षति मूल्याङ्कन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार हिमचट्टानसहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढीबाट पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड 65,76,500 रुपियाँ बराबरको क्षति पुगेको छ।
4: अब पालो उखानको
5: मित भन्दा हित ठुलो।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: भोटेकोसी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध, प्रभावित बालबालिकाको पठन पाठन कसरी सुरु गर्नु भन्नेमा अन्यल,
4: सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस,
5: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालो बजारी गर्ने विरुद्ध कारवाही तीव्र,
4: सिरियामा झन्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी,
5: र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने, नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। सप्तरीमा सडक पेटीमा सुत्केरी भएको घटनासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती छन्। श्रीमानले पत्रिका पढिरहेका छन्। पत्रिकामा त्यही खबर हेरेपछि उनी भन्दैछन्, सडकमा खेदेर किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक। रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: अब तपाईँको टोयलेट जाम भयो वा भरियो भनेर तपाईँ भौतारिनु पर्दैन। मात्र एक कल फोन राम बच्चन सेनेटरीलाई गर्नुभयो भने हामी तुरन्त आइहाल्छौँ।
2: हाम्रा सेवाहरू
3: अत्याधुनिक भ्याकुम क्लिनर मेसिन द्वारा गन्ध रहित तरिकाले सेफ्टी ट्याङ्की सफा गरिने,
2: विद्युत नभएमा पनि जेनेरेटरबाट काम गरिने।
3: थप जानकारीका लागि सम्पर्क राम बच्चन सेनेटरी रामग्राम एक परासी।
4: सम्पर्क मोबाइल 98069707482, 98007075713 र 98674995513।
5: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
6: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
5: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
7: ए सुन न, खाजा खान जाउँ न, यसो लास्टै भोक लाग्यो भने।
6: जान त जाउँ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाउँ न।
7: ए कुरो त्यसो पो, त्यसो भए जाउँ न त आरआर।
8: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
6: सम्पर्क आरआर सेन्टर पोइन्ट रामराम 11 जमुआर हुलास अटोक्राफको ठिक अगाडि, मोबाइल 98570046130 र 98044000067।
9: अरे वाह, देखा थी बहुत बढ़िया घर बनवावला हो।
10: हाँ, घरवा तो बढ़िया बन गई, लेकिन देखते बड़ा टाइल मार्बल और डेकोरेशन के सारा काम बाकी बा।
9: चला, इतना बढ़िया सोच तोहर रघुकुल सेनेटरी एंड हार्डवेयर ही पूरा कर सके।
11: जी हमन की यहाँ टाइल मार्बल ग्रेनाइट टोटी बाथरूम फिटिंग किचन डेकोरेशन मोटर पानी टैंकी शावर मिक्सर सीसा टेबल टॉप कम्बोर्ड सीट सीपीवीसी पीवीसी पाइप लगाए तमाम सामान थोक तथा खुदरा बिक्री होला।
12: संपर्क रघुकुल सेनेटरी एंड हार्डवेयर हाउस मेन रोड ठूठी बारी साहिल टायर हाउस के बगल में प्रोप्राइटर चंचल। मोबाइल 91242531।
13: कार्यक्रमको लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल, ब्यानरहरू टाँगेर तयार पारौँ है।
14: ला, सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
13: ल ल, केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
14: हजुर, वर्षौँदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड, प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
15: सम्पर्क राजु आर्ट्स परासी नवलपरासी, प्रोप्राइटर राजकुमार रेशमी, फोन 077-520-510, मोबाइल 98570080510।
11: सविता स्वास्थ्य क्लिनिक बुद्ध चोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
10: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव, हरेक बुधबार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल, हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विवेक केसी, हरेक महिनाको तेस्रो चौथो र पाँचौ शनिबार ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया हरेक महिनाको दोस्रो तथा चौथो शनिबार, छाला तथा एन रोग विशेषज्ञ डाक्टर सपना कर्ण हरेक शनिबार,
8: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म, मेडिकल अफिसर डाक्टर मनिष कुमार झा हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म, मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन हरेक शनिबार दिउँसो 12 4 बजेसम्म, जनरल सर्जन डाक्टर किरण पाण्डे हरेक दिन बिहान 7 राति 8 बजेसम्म, र डाक्टर सुनिल कुमार चौधरीद्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच गरिन्छ। साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
11: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक, रामग्राम 5 बुद्धचोक परासी, संचालक शुभम यादव, फोन 0785906699 र मोबाइल 98570-47282।
5: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
6: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
5: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति

0: Atla beti zatikatan bir burkako ikaz Metin ateko çal.
1: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक
2: खाहा खबर को फेसबुक पेज बाट पनि सुन्न सकिन्छ। बजारमा निरन्तर ग्यास अभाव छ, मुख्य गरी काठमाडौँमा। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव छ र यो अभाव अहिलेको मात्रै होइन, पश्चिम एसियामा युद्ध शुरू भएता नै विभिन्न चरणमा ग्यासको अभाव यहाँका उपभोक्ताले झेल्नु परेको छ। यो सँगै महँगी बढेको छ, चरको रूपमा महँगी पनि बढेको छ। सरकारको कमजोर रेस्पोन्सका कारणले ग्यासको अभाव, महँगी चर्किँदो अवस्थामा लगायतका खराब पक्षहरू उजागर भइरहेका अथवा यस्ता खराबीहरू बढ्दै गएका देखिएको आम उपभोक्ताले महसुस गरेका छन्। आम उपभोक्तामा यसले आक्रोश र चिन्तासँगै पैदा गरेको छ, बढाएको छ। यसैका कारण सरकारको आलोचना पनि हुन थालेको छ। सरकार गठनको छोटो अवधिमै यस्तो अवस्था किन आयो त? सत्तापक्षीय सांसद नै आजित हुने गरी हिजो मत हालेका अथवा भोट दिएका मान्छेहरू नै, शुभेच्छा प्रकट गरेका मान्छेहरू नै यो छोटो समयमै सरकारले काम गर्दैन कि भन्ने ठान्ने अवस्था किन आएको होला? यसले के सङ्केत गर्छ? के सरकार असफलतातिर जाँदैछ त? अब यो विषयमा बहस हुन थालेको छ। आज हामी पनि यसै विषयमा रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सांसद बदन कुमार भण्डारी काभ्रेबाट प्रतिनिधित्व गर्नुहुन्छ, उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मानवजी नमस्कार।
3: नमस्कार,
2: कार्यक्रममा स्वागत छ यहाँलाई।
3: धन्यवाद।
2: छोटो समय हो यो सरकार गठनको खासमा, किनभने यो सरकारले लामो अवधिसम्म काम गर्छ अथवा पाँच वर्षका लागि तय भएको चुनिएको भन्ने ठानेर यो सरकारको छोटो अवधिमै त्यसलाई हिसाब गर्ने भने यो छोटो अवधि हो र यो छोटो अवधिमै आलोचनाको शिकार बन्नुपर्ने अवस्थामा सरकार अगाडि बढिरहेको जस्तो देखिन्छ। त्यो आलोचना गर्ने मध्ये एकजना तपाईँ पनि हुनुहुन्छ, यो अवस्था किन आएको होला?
3: अहिले सरकारको आलोचना गर्ने नै भन्ने भन्दा पनि हामीले जनताको विषयमा कुरा उठाइरहँदा कतिपय ठाउँमा सरकार ठिक ढङ्गबाट अगाडि बढेको छैन भने यो ठिक भएन, यसो गर्नुपर्छ भन्ने नै हो। कोही ठाउँमा सरकार असफल भएको, केही गर्न नसकेको भन्ने होइन। यद्यपि जिएनजी आन्दोलनपछि जिएनजी पुस्ताको जो विद्रोह थियो, त्यो विद्रोहको मर्म भावनाले सुशासन कायम गर्ने विकास र परिवर्तनको गतिप्रति त्यो पुस्ता सन्तुष्ट थिएन, जसको कारण गर्दाखेरि जिएनजी विद्रोह भयो। विद्रोहको मध्यावधि निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाईको लागि दुई सिट मात्रै नपुग्ने गरी 182 सिट निर्वाचन जितेर आइसकेपछि प्रतिनिधि सभामा एकलौटी सरकार गठन भयो। त्यसका क्रममा अपेक्षाकृत केही ठाउँमा काम हुन नसकेपछि हामीले यसमा प्रश्न उठाएका हौँ, कारण सरकार पूर्ण रूपमा सफल ढङ्गले अगाडि बढ्न नसकेको छैन भन्ने कुरा होइन।
2: हजुर,
3: र मलाई लाग्छ अहिले तत्कालीन अवस्थामा केही सामाजिक समस्याहरू, फेरि हामीले यसलाई समस्याको उजागर समाधान र समस्या भएको ठाउँमा चाहिँ सक्षम मान्छेले नेतृत्व गर्नुपर्छ मात्रै भनेको।
2: हजुर हजुर, ठिक छ। जस्तो जिएनजी आन्दोलन त अझ खास गरी सुशासनसँग जोडिएको थियो, अभिव्यक्ति स्वतन्त्रतासँग अलि बढी जोडिएको थियो, पारदर्शितासँग अलि बढी जोडिएको थियो। यो चाहिँ अझ एडिसनल फेसिलिटी हो कि भन्न मिल्दैन? जस्तो अहिले त अहिलेको समस्या कहाँ हो भने मान्छेको जनजीविका नै चल्न अप्ठ्यारो भएको अवस्था, जनजीवनसँग जोडिएको दैनिक उपभोग्य वस्तु महँगो भएका कारणले दैनिकी नै चल्न गाह्रो भएको कठिन अवस्था भनेको बेसिक कुराहरू नै अहिले अभाव हुन थालेको र बेसिक कुरामै समस्या सृजना भइरहेको जस्तो देखिन थालेको छ। त्यसैले जिएनजी आन्दोलनको मर्मसम्मै पुग्नु पर्दैन होला, यो सरकारले दिएका फेसिलिटीहरू कमजोर भए अथवा सरकारसँग अपेक्षा जे गरिएको थियो त्यो पुरा भएन भन्नलाई त होइन र?
3: यहाँले भन्नुभयो जस्तै अहिले दैनिक जनजीविकासँग जोडिएका विषयको अभावको कुरा चाहिँ ग्यासको एउटा चरम अभावको परिस्थिति सिर्जना भयो। यो सिर्जना किन भयो भने मध्यपूर्वीय देशहरूमा जो द्वन्द भयो, द्वन्दको पश्चाताप सहज आपूर्ति नहुने र ग्यासका केही अभाव भइसकेपछि सरकारले फागुनको 29 गते 82 फागुन 29 गते आधा सिलिन्डरमा ग्यास वितरण गर्यो। आधा सिलिन्डरमा नि बरु जनताले ग्यास पाइरहेको र केही सहज परिस्थिति थियो, पछि असारको मसान्त र साउनको एक गतिपछि पुरा सिलिन्डरमा जाने सरकारी निर्णयपछि आयल निगम लगायतका ग्यास व्यवसायीहरू उद्योगीहरूको निर्णयपछि पुरा सिलिन्डरमा गइयो र पुरा सिलिन्डर 14.2 केजीकै सिलिन्डर ग्यास वितरण गर्न थालेपछि ग्यासका अभावहरू सिर्जन थाले। त्यसभन्दा अगाडि फुल सिलिन्डर आधार मानेर हेर्ने हो भने 32-35 लाख सिलिन्डर प्रति महिना नेपालमा ग्यासको खपत थियो र पछिल्लो अवस्थामा हामीले हेर्ने तथ्यलाई हेर्ने हो भने 40-42 लाख 45 लाखसम्म प्रति महिना ग्यास आउँदाखेरि अभाव सिर्जना भयो। अभाव सिर्जना कारण के थियो, यो कृत्रिम अभाव हो कि काहीँ के छ, काहीँ स्टोरेज गरिएको छ कि भन्ने संशयको बिचमै तपाईँको भोटेकुसी बाढीपछि कृष्णवीरमा पहिरो गयो र पहिरोपछि चाहिँ ग्यासको झन् सहज आपूर्ति भएन, बुलेटमा ग्यास ल्याउन नसक्ने भएर वैकल्पिक बाटोबाट ग्यास ल्याउने परिस्थिति सिर्जना भयो, ग्यासका झन् आकार भयो र ग्यास व्यवसायी उद्योगीहरूले 105 रुपियाँ 38 पैसाको मूल्य वृद्धि गरिदिनु। यो ढङ्गबाट वृद्धि भइसकेपछि स्वाभाविक ढङ्गबाट त्यो मन्त्रालय नेतृत्व गरेको मन्त्रीज्यू आयल निगमको कार्यकारी निर्देशकहरूले सही ढङ्गले व्यवस्थापन गर्न सक्नु भएन, चुलोमै चुलोको धुवामाथि नै हामीले काहीँ कतै बदमासी गऱ्यौँ भने ठिक गरेनौँ र व्यवसायीहरूले पनि चुलोको आन्दोलनलाई सहयोग पुग्ने गरी चुलोबाटै विद्रोह हुने गरी जुन ढङ्गले अभाव गराइएको हो कि भन्ने शङ्काको बिचमा हामी रह्यौँ र कतिपयले चाहिँ मन्त्रीज्यूको पनि पूर्व मन्त्री जो निवर्तमान मन्त्री हुनुहुन्थ्यो उहाँ पनि व्यवसायी र कर्मचारीतिर आफ्नो अभिव्यक्तिहरू थिए, यो हुन नसक्नु न आज इन्डियाले नाकाबन्दी लगाएको न ग्यास सहज न सहज अवस्थामा नपठाएको त्यस्तो कुनै अवस्था होइन, किनकि सहज अवस्थामा ग्यास पठाइरहेको थियो कृष्णवीरको पहिरोपछि मात्रै केही दिन वैकल्पिक बाटो प्रयोग गरिया हो, तर यो अभाव त झन्डै 1.5 महिना भइसकेको थियो, आजको मितिलाई मान्ने भने करिब 2 महिना हुन लागिसक्यो, यस्तो परिस्थिति सिर्जना भएको हो। यसमा चाहिँ यहाँले भने जस्तै त्यो पुस्ताको आन्दोलनको मर्म भावना उसले के चाहन्थ्यो, समृद्धि सुशासन विकास शासकीय स्वरूप लगायतका विषयहरूमा के चाहन्थ्यो, उसका मर्म भावना सम्बोधन गर्न सक्यो कि सकेन भन्दा पनि सामान्य जनजीविकाको दैनिक उपभोग्य वस्तुहरू त्यो ग्यास होस् चामल होस् चिनी होस् त्यसका अभाव त्यसका मूल्य वृद्धि जुन ढङ्गबाट भयो त्यसलाई चाहिँ राज्यले नियन्त्रण गर्न सकेन या व्यवसायहरूले सहयोग गरेनन् भन्ने भइसकेपछि एउटा विद्रोहको आवाज सुनियो र त्यो स्वाभाविक दुःखद कुरा हो किनकि यो परिस्थिति सिर्जना हुनु हुँदैन थियो। त्यसपछि अहिले त्यस मन्त्रालयका मन्त्री परिवर्तन हुनुभएको छ, मन्त्री परिवर्तन हुँदैमा यो सहज अवस्था हुने हो कि नहुने हो, असहज हुनुको कारण के हो, यसमा कुनै दलहरूद्वारा हामीले यसरी अरूलाई आरोप लगाउनु त ठिक होइन, यद्यपि कोही गलत नियतका साथ यस्तो सहज अवस्था पनि ग्यासको असहज अवस्था सिर्जना गर्ने चाहिँ राजनीतिक भावनासहित यो गरिएको छ भने ठिक भएको छैन, यो दुःखद कुरा हो। यद्यपि सरकारले यस्ता कुराहरूलाई सुधार गर्दै सामान्य कुरा मर्जिएर भन्दा पनि यस्ता कुराहरूलाई दैनिक सरल सहज सर्वसुलभ यसका महँगी कालोबजारी जस्ता नियन्त्रण गर्दै सरकारको लक्ष्य अलि ठुलो छ, अपेक्षा पनि धेरै छ।
2: इरान युद्ध हुँदाखेरि पनि र अहिलेसम्म पनि ऑयल निगमले र सरकारले पनि भन्ने गरेको कुरा के हो भने यो पर्याप्त मात्रामा आपूर्ति भएको छ, अझ पहिलाको खपत जति हो त्योभन्दा हजारौँ बढी सिलिन्डर बढी टन सिलिन्डर चाहिँ अथवा ग्यास आयात भइरहेको अवस्था हो, तथ्याङ्कमा निकै ठुलो छ भनेर अहिले पनि दावी गरिएको छ, त्यतिखेर पनि दावी गरिएको थियो, त्यतिखेर आधा सिलिन्डर बनाएर बेच्दाखेरि पनि दावी गरियो, त्यसपछि अभाव हुँदाखेरि पनि दावी गरियो र अहिलेसम्म पनि पर्याप्त आयात भइरहेको भनेर दावी गरियो। यो दावी यस बारेमा गरिएको छ कि हामीले पर्याप्त मात्रामा खरिद गरेका छौँ अथवा ल्याएका छौँ बजारमा पठाएका छौँ तर व्यवसायले लुकाए अथवा सरकारलाई असफल बनाउन खोज्नेहरूले लुकाए, यस्तो सेन्समा भन्न खोजिएको जस्तो देखिन्छ। यति कुरा चाहिँ अहिलेसम्म पनि पत्ता लाग्न नसक्या अथवा सरकारले पत्ता लगाएर कारवाही गर्न नसक्या किन होला, अथवा किन झुटो बोलिएको हो कि यस्तो किन भइरहेको होला भन्ने लाग्छ तपाईँलाई?
3: आयल निगमले मुख्य रूपमा 5 वटा वस्तुको बिक्री वितरणलाई हेर्ने हो, पहिलो कुरा पेट्रोल डिजेल मटिटेल अनि हावा इन्धन र ग्यास हो, 4 वटा पेट्रोल डिजेल मटिटेल र हावा इन्धन चाहिँ प्रत्यक्ष रूपमा निगमले हेर्छ र ग्यासको हकमा चाहिँ नेपालको आयल निगमले अर्डर स्लिप पार्छ, उद्योगीहरूलाई नै ग्यास लिनको लागि इन्डियन आयल कर्पोरेसनलाई अर्डर स्लिप पार्छ र उनीहरूले आर्थिक रूपमा ग्यास ल्याउँछ, इन्डियन आयलले पनि ग्यास पर्याप्त मात्रामा दिइरहेको अवस्था भनेर दावीहरू त्यो हामी हेर्न सक्छौँ। र पछिल्लो वर्षदेखिकै हेर्ने हो भने बिचमा आधा सिलिन्डर गर्दाखेरि 30-32 लाख मात्रै सिलिन्डर ग्यास बिक्री वितरण भएको प्रति महिना, र जब हामीले असारमा लाग्दाखेरि असारमा 42 लाखभन्दा बढी सिलिन्डर आयात भएको, र साउनको सुरुवाती चरणमा पनि साउनमा त्यो भएको र भदौको सुरुवाती चरणमा त्यो भएको भन्ने पाइन्छ। अब चाहिएभन्दा बढी अथवा व्यवसायले पर्याप्त मात्रामा ग्यास उद्योगीहरू ल्याएर ग्यास रिफिल गरेर वितरण गरिरहेका छन् भनिएको छ। यसमा हामीलाई संशय चाहिँ के थियो भने व्यवसायीहरूले ल्याएको ग्यासको 50-60% 70% चाहिँ बजार पठाउने, त्यसमा चाहिँ काहीँ स्टक गर्ने कृत्रिम अभाव गर्ने ढङ्गबाट भयो कि एउटा चरणमा पैसाको मूल्य वृद्धि भयो भने त्यसलाई कम मूल्यमा ल्याएको ग्यासको चाहिँ बढी मूल्यमा बिक्री वितरण गर्न पाइने भयो भन्ने ढङ्गको अवस्था सिर्जना हुन्छ कि भन्ने हामीलाई आशंका थियो। म त्यो उद्योग समितिमा पनि छु, उद्योग वाणिज्य श्रम तथा उपभोक्ता हित समितिमा त्यो ढङ्गबाट सोचिरहेका थियौँ। नभन्दै त्यो कृष्णवीरको पहिरोलाई आधार मानेर मूल्य वृद्धि भयो, मूल्य वृद्धि भइसकेपछि उनीहरूको मूल्य वृद्धिको कारण के थियो भन्नुहुन्छ भने हामीले बुलेटमा ग्यास ल्याउन सकेनौँ वैज्ञानिक बाटोको कारण, 10 चक्काको ट्रकमा ग्यास ल्याउन पर्ने भएको कारणले गर्दा एक बुलेटले चाहिँ ग्यास लगभग 14.2 लाख आधार मानेर हेर्दाखेरि 1.5 सिलिन्डर बोक्ने, र 10 चक्काको ट्रकले चाहिँ 3 ट्रकले चाहिँ 1250 सिलिन्डर ग्यास बोक्ने। हिजो बुलेट पनि खाली नै जान्थ्यो होला ग्यास भर्नलाई, ग्यास भरेर आउँथ्यो। हिजो बुलेटको नि पेट्रोल खर्च डिजेल खर्च त्यो चल्नलाई चाहिन्थ्यो र ड्राइभर खर्चहरू चाहिन्थ्यो, हिजो नि खर्च थियो आज नि खर्च छ। अब धुवानी खर्चकै नाममा जुन ढङ्गबाट मूल्य बढाइयो त्यो वैकल्पिक बाटोबाटै ग्यास

0: होटल व्यवसायीहरूलाई भन्यौँ रातो सिलिन्डर घरायसी प्रयोजनको लागि भन्यौँ, त्यसलाई हामीले कार्यान्वयन गर्न सकेनौँ। एउटा सिलिन्डरमा झन्डै 411 रुपियाँ भन्दा बढी अनुदान नेपाल सरकारले आयल निगमहरू मार्फत दिइरहेको छ, मतलब घाटामा बिक्री गरिरहेको छ। आज 411 रुपियाँ भन्दा बढी एउटा सिलिन्डर घाटा बिहोरेर 5-स्टार होटलले 500 भन्दा बढीमा एक कप चिया बेच्ने होटललाई हामीले त्यो अनुदान दिनु पर्थ्यो कि पर्दैन थियो? आज हामीले एउटै रेट किन गर्यौँ व्यवसाय प्रयोजन र घरायसी प्रयोजनलाई? त्यसमा कुरा छ। हामीले सिलिन्डरको कुन उद्योगीसँग कति सिलिन्डर, त्यो सिलिन्डर कहाँ छ भनेर हामीसँग स्पष्ट डाटा भएन, त्यो हामीले गर्न सकेनौँ। र ग्यासको विभिन्न बेला बखतमा यस्ता अभावहरू हुन्थे, तर हिजोको दिनमा कोभिडमा हुन्थे, नाकाबन्दीमा हुन्थे, भुइँचालोमा केही भयो होला, असहज परिस्थिति हुन्थ्यो। तर केवल इन्डियन आयल निगमले दण्ड केही कम भइसकेपछि सहज रूपमा ग्यास लगायतका वस्तुहरू पठाइरहँदाखेरि पनि हामी व्यवस्थापन गर्न सक्नौँ, बजारलाई नियमन गर्न सक्नौँ, व्यवसायीसँग आर्थिक सम्बन्ध सम्वाद गरेर व्यवसायीहरूलाई सहज ढङ्गमा आयात गर्ने वातावरण सिर्जना गर्न सक्नु, यो सरकारको सचेतता हो भन्ने नै हो।
1: यो बाहेक पनि अरू अरू केसहरू पनि थुप्रै देखिन थालेका छन् कि, जस्तो अब कानुन निर्माण हुन सकेन, राष्ट्रिय सभालाई ब्लेम गर्नुभयो कानुन मन्त्रीले, पछि उहाँले सच्याउने कोसिस त गर्नुभयो तर त्यो पूर्ण रूपमा न सच्याउनु भयो न आत्मसमीक्षा गरेको पनि देखिन्न। केही सांसदहरूले सडकमा महिला सुत्केरी हुने अवस्था सृजना भएको विषयलाई पनि सरकार विरुद्ध प्रयोग गरिएका हुन् कि भनेर आशंका गर्दै अभिव्यक्ति दिएको पनि सुनिन्छ। गृहमन्त्री चाहिँ पत्रकारलाई पुराना राजनीतिक दललाई सुध्र भन्दै चेतावनी दिँदै हिँडेको देखिन्छ, त्यो जबकि आलोचना गर्नेहरू अथवा प्रश्न सोध्नेहरूको त्यत्रो धेरै डर मान्नुपर्ने किन भएको, अथवा सुध्रिनै पर्ने प्रश्न सोध्नेहरूलाई उल्टो सुध्र भन्नुपर्ने किन भएको, यो सरकारले आफ्नो प्रतिरक्षा जसरी गरिरहेको छ र अरू मान्छेहरूमाथि दोष थुपार्ने काम जसरी सांसदहरूबाट समेत भइरहेको छ, यो यस्तो किन भएको हो? यो सबैतिर यो हताश भएको अथवा डराएको हो कि कमजोर महसुस गरेको हो कि आफूलाई सरकारमा भएकाहरूले अथवा सत्तारूढ सांसदले पनि इभन यो तपाईँलाई मैले भनिरहेको छैन, यो कतिपयबाट देखिएको छ, सुनिएको छ यस्ता अभिव्यक्ति, यस्तो यो वातावरण किन यस्तो सिर्जना भइरहेछ?
0: पहिलो कुरा, महिला सुत्केरी सडकमा भएको विषय चाहिँ अत्यन्तै दुःखद कुरा हो, किनभने हामीले राज्यमा संविधान जारी गर्दा नि समाजवाद उन्मुख राज्य भन्यौँ। समाजवाद उन्मुख राज्य भनेको स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता विषयवस्तुहरूमा राज्यले आम नागरिकको ग्यारेन्टी गर्ने होला। आज अक्सिजन तपाईँ हामीलाई कमी बढी छैन, घाम तपाईँ हामीलाई कमी बढी छैन, जसरी प्रकृतिको अक्सिजन घाम कमी बढी भएन, त्यस्तै गरी घाँसपासको अभाव, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत वस्तुहरू, आधारभूत सेवाहरू राज्यले समान ढङ्गले दिनुपर्थ्यो। आज हाम्रो साझा समस्या गरिबी हो, अभाव हो, आर्थिक विपन्नता हो, यो हो नै हामी सम्पन्नतातिर गएर आर्थिक राष्ट्रिय ढुकुटी ठुलो बनाएर हामीले स्वास्थ्य शिक्षामा एउटा किसिमको समाजवादको अनुभूति गराउनुपर्छ। महिला जो हस्पिटलमा बस्न सक्ने, उपचार गर्नको लागि खर्च गर्न नसक्ने अवस्था सिर्जना भएर सडकमा बच्चा जन्म हुनुपर्ने अवस्था भयो, धन्न बच्चा र महिलाको स्वास्थ्य सामान्य रह्यो। आज ती दुईमध्ये अर्थात् दुवैका स्वास्थ्यमा जीवनमा कुनै क्षति पुगेको भए त्योभन्दा दुःखद विषय केही पनि हुँदैन थियो, यद्यपि सडकमा बच्चा जन्माउनु पर्ने विषय दुःखद विषय हो। र हामीले यसलाई राज्य सत्ता सञ्चालकहरूले हिजो के भयो भन्नेतिर मात्रै भइहाल्छ हुँदैन, हामीले निर्मम भएर यसको समीक्षा गर्नुपर्छ। र त्यो परिस्थिति सिर्जनाको कारण राज्य कति हो, त्यो हस्पिटल कति हो, नागरिकको गरिबको जीवनस्तर हामी कतिको उकास्न सक्ने हो, एउटा गन्तव्य बनाएर अगाडि बढ्नुपर्छ, यो दुःखद विषय हो भन्ने कुरा मैले सम्बोधन गरे। राष्ट्रिय सभामा जहाँसम्म कानुनको अडचनको कुरामा कानुन मन्त्रीले कुन ढङ्गबाट बोल्नुभयो होला, यद्यपि के चाहिँ हो भने प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै 2/3 नजिक जनादेश भएको, राष्ट्रिय सभा अर्थात् प्रदेश सभा, प्रदेश सरकार स्थानीय तहमा नभएको अवस्थामा केही ढङ्गबाट सम्बन्धमा कठिनाइहरू भएको छ, कानुन निर्माण मात्रै नभएर अरू विषयहरूमा पनि। स्थानीय तहमा काङ्ग्रेस एमाले तत्कालीन माओवादी र हालको नेपाली कम्युनिस्ट पार्टीहरूकै सत्ताहरू भइरहेको, सरकार भइरहेको, प्रदेशमा त्यो भयो, र सङ्घीय तहमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार र जुन किसिमको जनमत छ त्यसमा अलिकति समन्वयकारी भूमिका निर्वाह नभएको देखिन्छ, अर्थात् एक्लै अर्कालाई स्वीकार नगरेको जस्तो मलाई लाग्छ। र यस अहिलेकै पनि हामीलाई के आरोप छ भने घन्टी सरकारले खोइ त बजेट हालेको भन्ने स्थानीय तहमा सुनिन्छ, झन्डै पुँजीगत बजेट 4.5 खर्ब विकास बजेट रूपमा गएको छ, हिजोको दिनमा त्योभन्दा कम यही हाराहारीको बजेट हो। यो बजेट कुनै अन्य मुलुकमा गएको होइन, भारतमा गएको होइन, चाइनामा गएको होइन, यही नेपालमै बजेट हो। तर के चाहिँ छ भने घन्टी सरकारले बजेट हालेन भनेर ढङ्ग जुन ढङ्गले स्थानीय तहले भनिरहेका

0: छन्। आज स्थानीय तह जाने, प्रदेशलाई जाने अनुदानहरू, केन्द्रबाट जाने योजनाहरू, ठुला योजना कम्प्लिट गर्नको लागि छुट्याएको बजेटहरू, बजेट विनियोजन भए तापनि भएन भनेर सिर्जना गर्न खोजिएको छ, यसमा राजनीतिक रङ्ग दिन खोजिएको छ। अब राष्ट्रिय सभाको हकमा मलाई लाग्दैन यस्ता विधेयकहरूमा नै अघिको रोकिएको भन्ने लाग्दैन। कुन आशयले भन्नुभयो, कहिले काहीँ ढिला भएको आशयले, कहिले काहीँ फिर्ता पठाइदिएको आशयले, कहिले काहीँ अनावश्यक संशोधन गरिएको आशयले भनिएको हो भने त्यसलाई त्यही ढङ्गले बुझ्नुपर्छ। अर्को कुरा, गृहमन्त्रीले जुन के कुरा पत्रकारहरूलाई, तपाईँहरू सुध्रिनुहोस् जुन ढङ्गबाट पत्रकार सङ्घको जवाफ प्रत्युत्तरको कुरा चाहिँ के हो भने, हामीसँग आलोचनात्मक चेत पनि हुनुपर्छ, किनकि हामी आलोचना आत्मालोचनाभन्दा बाहिर बस्नु हुँदैन, किनकि हामी लोकतन्त्रमा लोकतन्त्रका शासकहरू, सँगै लोकतान्त्रिक गणतन्त्र आइसकेपछि अझ भनौँ हामी त पुरानो दलले ठिक गरेन भनेर आलोचना गरेर आएकाहरूले आलोचना सुन्नु सक्नुपर्छ। हामी आलोचनाबाट सुन्दै सिक्दै बुझ्दै अझ दरिलो भएर, अझ सुध्रिएर, अझ व्यवहारिक भएर कसरी सरकार अगाडि बढ्न सक्ने हो, अगाडि बढ्नुपर्छ। हामी पत्रकारहरूका प्रश्नहरूबाट, आलोचनाहरूबाट, विपक्षीको आलोचनाहरूबाट, सत्तापक्षी सांसदहरूको आलोचनाहरू भाग्नु हुँदैन, किनकि अहिले प्रतिपक्ष कमजोर पनि देख्छु म, किनकि सङ्ख्याको आधारमा, तर यति राष्ट्रसभा बाहेक सबै दलहरू साना ठुला जति सङ्ख्यामा भए पनि प्रतिपक्ष भएको कारणले गर्दा लामो राजनीतिक इतिहास भएका दलहरू नै प्रतिपक्ष छन्। यसलाई त्यो ढङ्गबाट हेर्दा प्रतिपक्ष बलियो, अनुभवी, परिपक्व प्रतिपक्ष छ, यिनीहरूको कुरा पनि हामीले सुन्नुपर्छ भन्ने ढङ्गबाट सरकार जानुपर्छ। आलोचनालाई हामीले सुधार्ने, अझ बलियो बन्ने र व्यवहारिक ढङ्गबाट यो मुलुकलाई अगाडि बढाउने, निकास दिनेतिर सरकारले सोच्नुपर्छ। कमी कमजोरी हो भने यस पटकको सरकार, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले सच्याउँदै सुधार्दै त्यसबाट सिक्दै, हामीले अझ एउटा भन्नु हो भने हामी केही आला काँचा होलौँ, अनुभवले कम होलौँ, हामी इमान्दारितामा, इमान्दारीकाको तराजुमा काहीँ पनि नमगाइकन, नचुकिकन, हामी नकुहीकन, नगलिकन, नसडिकन हामी अगाडि बढ्नुपर्छ। हामी अनुभव त स्वाभाविक ढङ्गबाट 81 एउटा पुस्ताकै पुस्तान्तरण भइरहँदा एउटा किसिमको क्रान्ति हो, यो क्रान्तिलाई जनताले हेरिरहेका छन्। जिएनजी आन्दोलन एउटा क्रान्ति हो भने फागुन 21 गते अर्को क्रान्ति हो। फागुन 21 के क्रान्ति गर्यो भने, लामो समयदेखि राजनीतिक लिगेसी भएकाहरू, समाजमा नेतृत्व गरेर बसेकाहरू, पुरानो संरचनालाई ध्वस्त पार्दै युवा, युवा पुस्तान्तरण, युवा व्यक्तित्वहरूलाई जनताले निर्वाचित गराइरहेका छन्। यसलाई हेरिरहेका छन्। हामी यसलाई सुस्थापित गर्न सक्छौँ कि सक्दैनौँ, त्यो नेतृत्वले अपेक्षाकृत विकास परिवर्तन सुस्थापित गर्न, सुशासन दिन सक्छ कि सक्दैन, यसका निम्ति पनि हामीलाई के छ भने जनताले हेरिरहेका छन् र हामी यो एउटा अर्को एउटा जनता क्रान्ति गरेका हुन्, यो मतपेटिकाद्वारा क्रान्ति गरे, यसले हामी संस्थागत गरेर यो हिजोको दिनमा बाजेले, बाले, हामी, हाम्रा दाई पुस्ताले, हाम्रा भाइ पुस्ताले विभिन्न कालखण्डमा रगत बगाउनु पर्यो, बलिदानी गर्नु पर्यो, अब जेन जी पुस्ताले विद्रोह गर्यो, अब जेन अल्फा पुस्ताले विद्रोह गर्न नपरोस्, रगत बगाउनु नपरोस्, हिजोको आन्दोलन।
1: रेडियो परासी 90.2 मेगाहर्ज प्रगतिको संवाहक।
2: कुरा स्वीकार गर्नुहुन्छ?
0: होइन, पुरानो नयाँमा खास भिन्नता छैन भनेर स्वीकार गर्नु।
3: Happiness, togetherness, indeed, indeed,
4: take me
3: far there, right here.
4: ECMI Wi-Fi Internet.
3: MPLS data connectivity. Cable Internet serves you always.
4: ECMI.
3: With you always, everywhere.
4: Contact 078-57-0073.

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 7 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
1: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव हरेक बुधबार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार, हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विवेक केसी हरेक महिनाको तेस्रो चौथो र पाँचौ शनिबार, ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया हरेक महिनाको दोस्रो तथा चौथो शनिबार, छाला तथा ऐन रोग विशेषज्ञ डाक्टर सपना कर्ण हरेक शनिबार,
2: नशा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म, मेडिकल अफिसर डाक्टर मनिष कुमार झा हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म, मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन हरेक शनिबार दिउँसो 12 4 बजेसम्म, जनरल सर्जन डाक्टर किरण पाण्डे हरेक दिन बिहान 7 राति 8 बजेसम्म र डाक्टर सुनिल कुमार चौधरीद्वारा हाड जोर्नी तथा नशा रोग सम्बन्धी चेक जाँच गरिन्छ।
3: साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
0: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक रामग्राम 5 बुद्ध चोक परासी, संचालक शुभम यादव, फोन 0785906999 र मोबाइल 98577042।
4: कार्यक्रमका लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल ब्यानरहरू टाँगेर तयार पारौँ है।
5: ला सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
4: ल ल केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
5: हजुर, वर्षौँदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड, प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
6: सम्पर्क राजु आर्ट्स परासी, नवल परासी, प्रोपराइटर राजकुमार रेशमी, फोन 0775205010, मोबाइल 98570080510।
7: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
8: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
7: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
9: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति।

0: होइन दाई, छोरालाई कहाँ पठाउन थाल्नुभयो खादामाला लगाएर? कि फेरि विदेश पठाउन थाल्नुभयो र?
1: के गर्नु भाइ, पहिला गएर 3-4 वर्षमा यही घर बनाइयो, यहाँ केही गर्न गराउन सकिएन, यो घर पनि आधा अधुरै भयो, फेरि रिन्दन गरेर विदेश पठाउन लागेको नि। 3-4 वर्षमा त कसो घर पुरानो होला र?
0: ए ल ल दाई, पठाउनु। अनि भतिज, तिमीलाई शुभयात्रा, बुवा आमाको सपना पुरा गर्नु है, शुभकामना छ। ओहो दाई, के हो, घर त पुरा सफाई गर्न थाल्नु भएछ। भतिजले राम्रै मेहनत गरेछ विदेशमा।
1: अँ बाबु, अलिअलि छोरोको मेहनतले काम त गरेछ।
0: अनि दाई, सामानहरू कहाँबाट ल्याउने सोच्नु भएको छ त?
1: कहाँबाट हुनु नि, अस्ति ससुराली गएको सालोले बिनाजु, तपाईँ त बोर्डर नजिकको मान्छे, कहाँ नेपालमा महँगो सामान किन्नुहुन्छ? पारी जाने सामान रोज्ने, अनि क्यारिङमा घरमै ल्याइदिन्छ, मजाले काम गराउनु सस्तोमा भन्दै थियो।
0: होइन होइन दाई, त्यस्तो नगर्नु। मैले पनि के कान सस्तो पर्छ भनेर बाथरुम फिटिङ, कमबोर्ड, धाराको टुटी, सावर, अनि घरको लागि आवश्यक पर्ने सबै रङरोगन पारीबाट लुकेर नेपाल सरकारलाई कर छलेर पुलिससँग लुकेर ल्याएर लगाएको। 2 महिनामै धाराहरू टुट्न थाले, कमबोर्ड फल्स हुँदैन, अनि पेन्ट्स त दाई बाल्टी पिच्छे रङ फरक। के गर्नु, फिर्ता गर्न नमिल्ने, अनि लगाएको 6 महिनामै कलर उडेर फुस्रो भयो। एकछिन त रुनु न हाँस्नु भयो म त।
2: हो र बाबु, त्यस्तो भएको रहेछ है। मैले त कति धेरै पैसा भएछ छिमेकीको, गएको दसैँमा लगाएको पेन्ट वैशाखमा फेरि किन लगाएको होला भनेर सोच्दै थिएँ। कुरा यस्तो पो रहेछ, ए बुढा, मेरो छोराको पसिनाको कमाइ यसरी पारीबाट घरको सामान ल्याएर खेर फाल्ने होइन नि, भन्द्या छु।
1: तैँले राम्रो कुरा गरिस् बुढी, केही पैसा बचाउने लोभमा आफ्नै देशसँग कसरी गद्दारी गर्नु। बरु आफ्नै गाउँठाउँको पसलबाट सामान ल्याउँछु, केही पैसा महँगो भए पनि सामान त राम्रो हुन्छ, ढुक्क भइन्छ। अनि भाइ, तपाईँले कहाँबाट ल्याउनु भयो सबै सामान? फुर्सद भए बुझ्न बुटवल भैरवतिर यसो निस्कने कि?
0: होइन दाई, बुटवल भैरव जानै पर्दैन, हाम्रै परासीमा सबै सामान एकै छाना मुनि सुपथ मूल्यमा पाइन्छ नि।
2: हो र, कहाँ नि बाबु?
0: कहाँ हुनु नि भाउजू, यही सत्य भगवती ट्रेनिङ कन्सर्न एवं सिद्धार्थ प्लम्बिङ एन्ड सेनेटरीमा सबै पाइन्छ। इन्डिगो ब्रान्डको 3-10 वर्षसम्मको वारेन्टी भएको घरको भित्री बाहिरको लागि विश्वासिलो पेन्ट्स, टोयलेट बाथरुमको शिवम ब्रान्डको एनएस पाइप फिटिङ्स, 10 वर्ष ग्यारेन्टीको सूर्य ब्रान्डको धारा, दीपज्योतिको नफुट्ने पानी ट्याङ्की, फुटे नयाँ पाइने विभिन्न ब्रान्डका कमबोर्ड र घरको लागि आवश्यक सम्पूर्ण सामान एकै छतमुनि ढुक्क भएर पाउनुहुन्छ।
2: गलत सल्लाह त पक्कै दिनुहुन्न बाबु। अनि अरू के के छ नि विशेषता?
0: ए भाउजू, सत्य भगवतीमा एकपटक जानुस्, बाँकी जिम्मा सिएम भाइको, जो 17 वर्षदेखि रङरोगन व्यवसायको अनुभवी हुनुहुन्छ, उचित सल्लाह पनि पाउनुहुन्छ। अनि घरको फोटो खिचेर दिनुहोस्, 2 दिनमा घर रङ्गिएर फोटो आउँछ, अनि आफूलाई मन परेको रङ सजिलै रोजी रोजी लगाउनुहोस्, र नवलपरासीको कुनै पनि ठाउँमा फ्री होम डेलिभरीको सुविधा पनि छ।
1: ए बुढी, लैन्ड जाम सिएम भाइकोमा, अब जे जे चाहिन्छ त्यहीँबाट ल्याउने। पारी जान आउन झन्झट, दिनभरिको तनाव, नगद दिनु पनि छ, अनि रुखो वचन सुन्नु पनि पर्ने, अनि मिसावट र कमसल सामानको लागि पैसा खेर फाल्न किन जाने? बरु आफ्नै देशमा आफ्नै देशका युवाको व्यवसाय प्रोत्साहन गर्ने, ताकि भविष्यमा हाम्रो छोरो जस्तै अर्को कुनै छोरो पनि केही गर्न सकेन भनेर विदेशिन त नपरोस्।
3: सत्य भगवती ट्रेनिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी, पुरानो फिल्म हलको अगाडि।
4: प्रोप्राइटर चन्द्रमणि चौधरी, सम्पर्क 0785207747 र 98570046747।
5: स्वास्थ्य कार्यालय नवलपरासीको अनुरोध, भोटेकोशी नदीमा आएको बाढीको कारण मानव तथा पशुको मृत्यु भई नराणी नदीको तटीय क्षेत्रमा भेटिएका शवको व्यवस्थापनका क्रममा पानीका मुहान तथा खाने पानी दूषित भई पखाला, हैजा, टाइफाइड लगायतका रोग फैलिन सक्ने भएकोले पानी शुद्धिकरण गरेर मात्र पिउने गरौँ। पानीमा भिजेका, बिग्रिएका, शङ्कास्पद खानेकुरा नखाउँ। बाढीमा बगेर आएका माछा, जलचर सेवन नगरौँ। ताजा र स्वास्थ्यकर खाना मात्र खाउँ। साथै खाना पकाउनु अघि, खाना खानु अघि र शौचालय गएपछि साबुन पानीले राम्ररी हात धो, झाडा पखाला बान्ता ज्वरो आएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच अनिवार्य गराउ, घर वरिपरि पानी जम्न नदेऊ र लामखुट्टेको टोकाईबाट बचौ। स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमद्वारा जनहितमा जारी सन्देश।
2: जहिले खाना खाने बेलामै झ्याप्प लाइन जान्छ, एउटा इन्भर्टर त राख्नै पर्छ बुढा।
0: ठिकै भन्यौ, अनि रुममा कुलर पनि त चाहियो, त्यसको लागि सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स पसल छँदैछ नि, के को चिन्ता?
6: हजुर, जहाँ तपाईँले गिजर, हिटर, इन्भर्टर, आइरन, राइस कुकर, पंखा लगायत सम्पूर्ण इलेक्ट्रिक सामान पाउनुका साथै हाउस वेयरिङ र इलेक्ट्रोनिक सामानहरू दक्ष इलेक्ट्रिसियनद्वारा मर्मत पनि गरिन्छ।
0: पुनश्च हामी होम सर्भिस पनि भनेकै समयमा तुरुन्त गरिदिन्छौँ।
2: सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टर, रामगराम 5 परासी थाना रोड, ग्लोबल कम्प्युटर को ठीक अगाडि। प्रोप्राइटर केदारनाथ गुप्ता, मोबाइल 98115 64092 र 98238636460।

0: गर्छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तीन तीन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशलटार 3 भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
7: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
9: गोवर्धन चाचा, घरवा कब बनी हो?
10: ए बाबू, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी किनवे छावे के, लेकिन
9: लेकिन का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी। यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथ पुराना और नया भी एकदम सस्ता में मिलेला। एक बार जाके तो देखी।
11: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कई जाला।
12: संपर्क खातिर
11: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान, मोबाइल 9874-68733 और 9914-60630।
13: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्या। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
14: लौ दाई पनि, सुनिल हार्डवेयर परासी जानु भएन?
1: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
13: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
1: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनोवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 078-520-881।
13: साथै हाम्रो शाखा सुनोवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 078-590-588।
15: नमस्कार, म लोकदोरी गायिका।

0: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
1: लागु औषध सेवन तथा ओसार पसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
0: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
1: लागु औषधलाई टाढै राखौं, उज्यालो भोलि आफै बनाऊ।
0: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौं।
1: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
0: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च UMN बाल अधिकार परियोजना प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश। ल, बिहेको अरू तयारी त भयो, अब घर गहना
2: हो नि। अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
3: बाबा। बाबा, गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको कस्तो राम्रो डिजाइनका गहना थिए नि।
4: विवाह होस् या चाड पर्व, दक्षे कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
3: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल बार भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 98-677-80-632, 98-075-92-211 र 98-495-71-979।
5: ओ माय गॉड, ई त अभिन वह दिनवा बदलल का टायरवा है, लगा त फिर पड़क गइल।
6: ए भैया, चाहे जहाँ से लगैबा त ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाही ते सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
7: जी, हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन, MRF, सीएट, मैक्सिस, टीवीएस, रालको, डनलप, जेके, गुड ईयर लगाए के टायर, ट्यूब, रिम, स्टील वार्ड, पंचर के सामान सुपथ मूल्य में मिलला।
8: थोक एवं फुटकर सामान के आधिकारिक विक्रेता साहिल टायर हाउस, मेन रोड ठुठीवारी, प्रोप्राइटर सतीश कुमार गुप्त। व्हाट्सएप नंबर 9918-51-09-81।
9: मैया, ए मैया।
10: हजुर, के भो?
9: छ नि, अब दाँत, मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
0: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि RCT उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
10: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
11: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका BDS डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी, सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 9803-31-31-351।
12: नमस्कार, म लोकगायक वैकुण्ठ महत। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो परासी 90.2 MHz।

कान्छा कति सुत्न सक्दो रहेछ यो उन्न डहरतिर मान्छेहरू मन्डुल बालेर आइरहेछन् हुल्का हुल्छन् जाँदा एकचोटि हेर।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 8 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: नमस्ते, म डम्बर नेपाली।

0: डेंगु रोगबाट बस्नका लागि सर्वसाधारणमा अनुरोध। डेंगु रोगको महामारी धेरै जसो ठाउँमा प्रकोपको रूपमा फैलदै गएकोले यसको लक्षण देखिन साथ स्वास्थ्य संस्थामा गई उपचार गराइहालौ। लक्षणहरू: उच्च ज्वरो आउनु, जोर्नी वा मांसपेशीमा अत्याधिक दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, गिजा नाक मुखबाट रगत बग्नु, शरीर चिलाउने आदि।
1: डेंगु रोगबाट बस्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, पुरा बाहुला भएको लुगा लगाउने, झुल भित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने गरी जाली लगाउने, घर आँगन र वरपरको सफाई गर्ने, पानी जम्ने भाँडाहरू, टिन, खाली बट्टा, गमला, फुलदानी, टायर आदिमा पानी जम्न नदिने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको दुई पटक फेर्ने, घर वरपर रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्ने र ढल, पोखरी लगायत धेरै पानी जमेको ठाउँमा जलेको मोबिल वा मट्टी तेल हाल्ने गर्नुपर्दछ। थप जानकारीका लागि स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी।

0: विशेषज्ञ सेवा सहित को उपचार का लागि भैरव फार्मेसी बुद्ध चोक परासी काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने बाँझोपन परीक्षण दूरबीनबाट पाठेघर परीक्षण पाठेघरमा मासु पलाएको पानी जमेको उपचार क्यान्सरको परीक्षण मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवदह मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर थाइराइड गर्भ कलेज किडनी सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक सम्पर्क 98 570 45 505।
2: ओ माय गॉड, ई त अभिन वह दिनवा बदलल का टायरवा है, लगा ता फिर पड़क गइल।
3: ए भैया, चाहे जहाँ से लगेबा ते ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाहिए ते सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
4: जी हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन MRF सीएट मैक्सिस टीवीएस रालको डनलप जेके गुड ईयर लगाए के टायर ट्यूब रिम स्टील वार्ड पंचर के सामान सुपथ मूल्य में मिलला।
1: थोक एवं फुटकर सामान की आधिकारिक विक्रेता साहिल टायर हाउस मेन रोड ठुठीवारी प्रोप्राइटर सतीश कुमार गुप्त व्हाट्सएप नंबर 9118-51-09-81।
2: स्वास्थ्य कार्यालय नवलपरासी को अनुरोध, भोटे कोशी नदी में आएको बाढ़ी को कारण मानव तथा पशु को मृत्यु भई नराणी नदी को तटीय क्षेत्र में भेटिएका शवको व्यवस्थापन का क्रम में पानी का मुहान तथा खाने पानी दूषित भई पखाला हैजा टाइफाइड लगायत का रोग फैलन सकने भएकोले पानी शुद्धिकरण गरेर मात्र पिउने गरौं। पानी में भिजेका बिग्रिएका शंकास्पद खानेकुरा नखाऊ। बाढ़ी में बगेर आएका माछा जलचर सेवन नगरौ। ताजा र स्वास्थ्यकर खाना मात्र खाऊ। साथै खाना पकाउनु अघि खाना खानु अघि र शौचालय गएपछि साबुन पानीले राम्ररी हात धोऊ। झाडा पखाला बान्ता ज्वरो आएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच अनिवार्य गराऊ। घर वरिपरि पानी जम्न नदेऊ र लामखुट्टेको टोकाईबाट बचौ। स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमद्वारा जनहितमा जारी सन्देश।
5: आउनुहोस् अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
3: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती मुटु सुगर थाइराइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
7: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
8: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि
7: र भैरहमा मेडिकल कलेजका नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
9: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
5: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785207046 र मोबाइल 9847041106।
2: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
10: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, रिक्सा टेम्पो मोटरसाइकल स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
2: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
11: हेलो, हेमलक ट्राभल्स हो?
12: हो हजुर।
11: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो अनि भैरवाटु काठमाडौँको लागि दुईवटा टिकट पनि
12: भइहाल्छ।
13: हजुर, हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 98-570-45-546।
13: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
14: जहिले खाना खाने बेलामै झ्याप पलाइन जान्छ, एउटा इन्भर्टर त राख्नै पर्छ बुढा।
5: ठिकै भन्यौ, अनि रुममा कुलर पनि त चाहियो। त्यसको लागि सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स पसल छँदैछ नि, के को चिन्ता।
15: हजुर, जहाँ तपाईँले गिजर, हिटर, इन्भर्टर, आइरन, राइस कुकर, पंखा लगायत सम्पूर्ण इलेक्ट्रिक सामान पाउनुका साथै हाउस वेयरिङ र इलेक्ट्रोनिक सामानहरू दक्ष इलेक्ट्रिसियनद्वारा मर्मत पनि गरिन्छ।
5: पुनश्च हामी होम सर्भिस पनि भनेकै समयमा तुरुन्त गरिदिन्छौ।
16: सिर्जना इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टर, रामगराम 5 परासी थाना रोड, ग्लोबल कम्प्युटर को ठीक अगाडि। प्रोप्राइटर केदारनाथ गुप्ता। मोबाइल 98-115-64-092 र 98-238-36-460।
10: अब इलेक्ट्रिक स्कुटर को सोरुम परासीमै।
13: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 9 बज्यो।
2: एक्सट्रीम एनर्जी ड्रिंक।
3: एक्सट्रीम एनर्जी ड्रिंक। टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
5: राष्ट्रसङ्घ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेन्डा, हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने, राइट टु रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन, कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण, 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा सुरु हुँदै सम्मेलनका सबै मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देख्न सक्ने, र एसिसी प्रिमियर कपको फाइनलमा नेपाल युएई विरुद्ध पहिले ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीले बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। भदौ 10 गतदेखि बाढीका कारण अवरुद्ध सडकमा अझै गाडी सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ स्याप्रोबेसी तथा नुवाकोटको टोखा छहरे सडक खण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण गाडी सञ्चालन गर्न प्रभाव रहेको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका 2 अरणीको राजमार्ग पहिरोको कारण भदौ 25 गतदेखि पूर्ण रूपमा अवरुद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनखोलामा पहिरो खसेपछि भदौ 26 गते बेलुकादेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसैबीच भोटेकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टर सडक आजदेखि समय निर्धारण गरेर एकतर्फी गाडी सञ्चालनको व्यवस्था गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजीसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ गुड्ने गाडी दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्छ। यस्तै दिउँसो 1 बजीदेखि बेलुका 7 बजीसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन्। गल्छीतर्फ गुड्ने गाडी बेलुका 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले संयुक्त राष्ट्रसङ्घको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु सङ्कटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्युयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताडित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपिल गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण चुनाव र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट पनि आयोजना गर्दैछ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टु रिकल सम्बन्धी दस्तावेज बनाउन समिति गठन गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन भएको हो। भदौ 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार समिति गठन गरेको रासोपाले जनाएको छ। समितिमा सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजल समीम मेकरानी, करिश्मा कडोरिया र प्रमोद नेउपाने हुनुहुन्छ। रासोपाका कतिपय सांसदहरू जथाभावी अभिव्यक्तिका कारण विवादित बनिरहेका बेला राइट टु रिकल सम्बन्धी दस्तावेजको लागि समिति बन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राइट टु रिकल भनेको जनप्रतिनिधिले सन्तोषजनक काम नगरेमा वा जनहित विपरीत काम गरेमा उनीहरूको कार्यकाल पूरा हुनु अगावै फिर्ता बोलाउन वा पदबाट हटाउन पाउने मतदाताको अधिकार हो। यसलाई नेपालीमा प्रत्यावहनको अधिकार पनि भनिन्छ। अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। यस्तै मधेसका केही ठाउँमा छिटपुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेस प्रदेश तथा बागमती गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशकभन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
6: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसा माछ शक्ति, पैसा माछ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँठ धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज विश्व प्राथमिक उपचार दिवस, बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद, बाढी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्रा क्रममा धेरैले थकान, कुपोषण, आघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ। भर्खरैको भोटेकोसी बाढीमा पनि रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्त्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्रा विनिमय दर अनुसार हिजोको तुलनामा आज डलरको मूल्य 17 पैसाले बढेर प्रति डलर खरिद दर 152.59 रुपियाँ र बिक्री दर 153.19 रुपियाँ कायम भएको छ। यस्तै नेपालसँग प्रत्यक्ष व्यापार तथा वैदेशिक रोजगारीका दृष्टिले जोडिएको साउदी रियाल एकको खरिद दर 40.63 रुपियाँ र बिक्री दर 40.79 रुपियाँ तोकिएको छ। कतारी रियल एकको खरिद दर 41.86 रुपियाँ र बिक्री दर 42.02 रुपियाँ तोकियो छ भने युएई दिराम एकको खरिद दर 41.55 रुपियाँ र बिक्री दर 41.71 रुपियाँ तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिद दर 37.49 रुपियाँ र बिक्री दर 37.63 रुपियाँ तोकिएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने केन्द्रीय बैङ्कले जनाएको छ। अब विदेशको खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा सुरु हुँदैछ। भारत, चीन, रूस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली पुगिसक्नु भएको छ। चीनका राष्ट्रपति शी जिनपिङ पनि दिल्लीका लागि प्रस्थान गर्नुभएको छ। विश्वको ठूलो जनसङ्ख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउने जो खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन भने चुनौती देखिएको छ। आयोजक भारतले चीन र रुससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ्दो साझेदारीसँग सन्तुलन राख्नुपर्ने अवस्था छ। सम्मेलनमा छलफल हुने सबैजसो मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको प्रभाव देखिन सक्ने बीबीसी हिन्दीले जनाएको छ। विश्वको झण्डै आधा जनसङ्ख्या प्रतिनिधित्व गर्ने समूहमा भारत, चीन, इरान, साउदी अरेबिया तथा इजिप्ट, इथियोपिया जस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रहरू छन्। त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाइ छ। भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरको रूपमा भने देखिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ताजा अवस्थामा 28 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 136 रन बनाएको छ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै सन् 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। सन् 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युए दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध। धादिङको परेवाटार मास्टर सडक आजदेखि समय तोकेर एकतर्फी सञ्चालन। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेन्डा। हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने। राइट टु रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन। कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण। 18 ब्रिक्स शिखर सम्मेलनमा आजदेखि दिल्लीमा सुरु हुँदै सम्मेलनका सबैसो मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देखिन सक्ने। र एसिसी प्रिमियर कपको फाइनलमा नेपाल युएई विरुद्ध पहिले ब्याटिङ गर्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुन्छ।
5: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
6: दाई, राम्रो हिटिङ जग चाहिएको थियो, महावीर इन्टरप्राइजेसबाट ल्याउने त होला नि?
7: ए हो नि, अनि सुन त, एउटा पी फर्म र योगा म्याट पनि ल्याउन नबिर्स है।
6: हुन्छ दाई, हुन्छ, सबै त्यही पाइन्छ।
7: तपाईँलाई पनि घरायसी सामान होस् या किचनका लागि चाहिने आवश्यक सामानहरू, प्लेट, चम्चा, गिलास, किटली, थर्मस, प्लास्टिकका डाइनिङ टेबल, कुर्सी, बाटा, बाल्टी, घर सफाईका लागि वाइपर, पोछा, हर्पिक, टाइल क्लिनर, रुम स्प्रे, ह्यान्ड वास, गल्लाको काम गर्दा आवश्यक पर्ने तिरपाल, बोरा सिउने सुतरी, सुज्जा, धान चामल निकाल्ने पर्खी, चोङ्गा चाहिएको छ भने हामीलाई सम्झनुहोस्। साथै विवाह पार्टी भोज भतेरका लागि चाहिने नेपकिन पेपर, गिलास, सिल्भर पाउच, प्लास्टिकको झोला चाहिएमा पनि हामीलाई नै सम्झनुहोस्।
6: सुपथ मूल्यमा सबै सामान, महावीर इन्टरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पम्पको पूर्वपट्टि। फोन 0785-20-021 र मोबाइल 98-570-45-766।
8: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
9: लागु औषध सेवन तथा ओसार पोसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
8: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
9: लागु औषधलाई टाढै राखौं, उज्यालो भोलि आफै बनाऊ।
8: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौं।
9: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
8: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च, UMN, बाल अधिकार परियोजना, प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश।
10: कारे पुर भैया, आज कपड़ो बड़ा साफ और चमकदार लगता, कौने सरफ से फिचले हरे?
11: काहे तोके नाई मालूम बका, आजकल ते गांव से लेके शहर बाजार तक सब के गाय छाप सरफे लगावता, जेकर खरीद में साइकिल इनाम मिलता, साथे कपड़ा के दाग और धब्बा हटाए के बाते एक्स्ट्रा टाइट हर्बल वास प्रयोग कर जा, जेमे iPhone 13 उपहार के भी व्यवस्था बा।
12: जी हाँ, आप सब भी स्वदेशी उत्पादन प्रयोग कैल जा और नेपाली होली कह के पहचान दिखावल जा।
13: उत्पादक साफी सरफ उद्योग, माया देवी गाँव पालिका 1, पाकड़ी, कपिल वस्तु। संपर्क नंबर 98264-48200। तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए
14: के
13: चाहिए।
14: सही कहला हो, सफेद सरफ कपड़ा के मुलायम बनौले के साथ सुगंध भी बहुत अच्छा देला।
12: जी हाँ, चाहे वॉशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कर जा सफेद सरफ, जवन ठूठी बारी बरगदमा लगाए गाँव से लेके शहर बाजार तक हरेक दुकान पर उपलब्ध बा।
13: सफेद वॉशिंग पाउडर आधा केजी से लेके एक दुई तीन चार केजी तक बाजार में उपलब्ध बा। साथ में चार केजी सरफ खरीद कैले पर प्लास्टिक के बाल्टी फ्री।
14: उत्पादक शांतिनाथ डिटर्जेंट प्रणाली कलकत्ता भारत, संपर्क के लिए व्हाट्सएप नंबर +91 78 80 91 99 84।
15: सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
16: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
17: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
18: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
17: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
19: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
20: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
19: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेसनल।
21: ल, बिहेको अरू तयारी त भयो, अब गर गहना।
22: हो नि, अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
23: बाबा। बाबा, गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
24: विवाह होस् या चाड पर्व, दक्षी कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
23: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल 12 भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 98 677 80 632, 98 075 92 211 र 98 495 71 979।
25: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो परासी 90.2 मेगाहर्ट्ज।

ए हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन् तिमी त मन परेको।

0: सुन न, खाजा खान जाउ न यसो, लास्टै भोक लाग्यो भने।
1: जान त जाउ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाउ न।
0: ए कुरो त्यसो पो, त्यसो भए जाउ न त आरआर।
2: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
1: सम्पर्क आरआर सेन्टर पोइन्ट, रामराम 11 जमुआर, हुलास अटोक्राफ्टको ठिक अगाडि, मोबाइल 9857046130 र 9804400067।
3: हरे कृष्ण
4: लौ हरे कृष्ण जप्दै कता हिँड्नुभयो बुवा?
3: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो, त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
2: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गुटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
5: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
1: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा, निर्देशक श्याम कुमार बस्याल, 9855038135।
6: के भएको यस्तो? नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
0: ए सुमी, पहिला त मोबाइल कम चला हो, दोस्रो आँखा चेक गराइहाला क्या?
6: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
0: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
2: हो, रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्ररोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरव आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ। आधुनिक प्रविधि, फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन, आँखामा मासु पलाएको अपरेसन, बाङ्गोटिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने, बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ।
1: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
2: रामग्राम आई केयर सेन्टर प्राली, रामग्राम 3 परासी मालपोत जाने बाटोमा, सम्पर्क मोबाइल 9819069917 र 9965934254। के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
7: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
2: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
7: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी, रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 9510038135।
8: गोवर्धन चाचा, घरवा कब बनी हो?
9: ए बाबु, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी किनवे छावे के, लेकिन
8: का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी, यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथे पुराना और नया भी एकदम सस्ता में मिलेला, एक बार जाके तो देखी।
7: जी हाँ, पाइप एंगल करकट पाता टीन छड़ प्लेट ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कई जाला।
10: संपर्क खातिर
7: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल रामग्राम 5 बाईपास रोड बाल गोविंद पेट्रोल पंप के सामने प्रोप्राइटर चंदू चौहान मोबाइल 9874-68733 और 9914-60630।
11: नमस्कार, म कलाकार रवि डंगोल काव्यमान। अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो परासी 90.2 मेगाहर्ज।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 10 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी बुद्ध चोक परासी काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आईभीएफ प्रविधिबाट गर्भ राखिने बाँझोपन परीक्षण दूरबीनबाट पाठेघर परीक्षण पाठेघरमा मासु पलाएको पानी जमेको उपचार क्यान्सरको परीक्षण मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर थाइराइड गर्भ कलेज किडनी सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक सम्पर्क 98 570 45 505।
2: हेलो, हेमलक ट्राभल्स हो?
3: हो हजुर।
2: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो अनि भैरवबाट काठमाडौँको लागि दुईवटा टिकट पनि
3: भइहाल्छ।
4: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो जीप कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 98-570-45-546।
4: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।

0: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
1: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
2: मैया, ए मैया।
3: हजुर, के भो?
2: छ नि, अब दाँत मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
4: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि आरसीटी उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
5: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
6: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर निसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
5: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3, परासी, सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 98023131।
7: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति।

नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 को लागि रु 1,00,000 को दुर्घटना बीमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 0785201124 र 98472919011 मा सम्पर्क गर्नुहोला।

0: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी बुद्ध चोक परासी काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने बाँझोपन परीक्षण दूरबीनबाट पाठेघर परीक्षण पाठेघरमा मासु पलाएको पानी जमेको उपचार क्यान्सरको परीक्षण मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवदह मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर थाइराइड गर्भ कलेजो किडनी सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक सम्पर्क 98 570 45 505।
2: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले QR माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै QR रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
3: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए चाहिए।
4: सही कहला हो, सफेद सरफ कपड़ा के मुलायम बनवले के साथे सुगंध भी बहुत अच्छा देला।
5: जी हाँ, चाहे वाशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कइल जा सफेद सरफ। जवन ठूठी बारी बरगदमा लगायत गाँव से लेके शहर बाजार तक हरेक दुकान पर उपलब्ध बा।
3: सफेद वाशिंग पाउडर आधा केजी से लेके 1, 2, 3, 4 केजी तक बाजार में उपलब्ध बा। साथ में 4 केजी सरफ खरीद कइले पर प्लास्टिक के बाल्टी फ्री।
4: उत्पादक शांतिनाथ डिटर्जेंट प्रणाली कलकत्ता भारत। संपर्क के लिए व्हाट्सएप नंबर +91 78 80 91 99 84।
6: हेलो, हेमलक ट्रावल्स हो?
7: हो हजुर।
6: सुनु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवाटु काठमाडौँको लागि 2 टिकट पनि
7: भइहाल्छ।
8: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, मैनेजिंग डायरेक्टर भोला पराजुली, फोन नंबर 0878415001 र मोबाइल 98 570 45 546।
8: हेमलक, तपाईको यात्राको विश्वासिलो सारथी।

0: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तीन तीन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
1: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
0: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल, डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम 5 परासी, बाइपास रोड, हाट बजार नजिकै। सञ्चालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 98570-23031।
2: डेंगू रोगबाट बस्नका लागि सर्वसाधारणमा अनुरोध। डेंगु रोगको महामारी धेरै जसो ठाउँमा प्रकोपको रूपमा फैलदै गएकोले यसको लक्षण देखिना साथ स्वास्थ्य संस्थामा गई उपचार गराइहालौ। लक्षणहरू: उच्च ज्वरो आउनु, जोर्नी वा मांसपेशीमा अत्याधिक दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, गिजा नाक मुखबाट रगत बग्नु, शरीर चिलाउने आदि।
3: डेंगु रोगबाट बस्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्ने, पुरा बाहुला भएको लुगा लगाउने, झुल भित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने गरी जाली लगाउने, घर आँगन र वरपरको सफाई गर्ने, पानी जम्ने भाँडाहरू, टिन, खाली बट्टा, गमला, फुलदानी, टायर आदिमा पानी जम्न नदिने, गमलाको प्लेट, फुलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको 2 पटक फेर्ने, घर वरपर रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्ने र ढल, पोखरी लगायत धेरै पानी जमेको ठाउँमा जलेको मोबिल वा मट्टी तेल हाल्ने गर्नु पर्दछ। थप जानकारीका लागि स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी।
4: मैया, ए मैया।
5: हजुर, के भो?
4: छ नि, अब दाँत मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
6: हाम्रा सेवाहरू: दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि आरसीटी उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
5: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
7: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
5: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी, सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 98023131।

0: ल बिहेको अरू तयारी त भयो, अब गर गहना।
1: हो नि, अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
2: बाबा। बाबा गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको कस्तो राम्रो डिजाइनका गहना थिए नि।
3: विवाह होस् या चाड पर्व, दक्षे कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
2: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल बारा भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 98677 80632, 98075 92211 र 98495 71979।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले मध्याह्नको 12 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 MHz. Pragati ko sambahak.
5: को रसुवाका बस्तीमा राहत पुर्याउ

0: आउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुसी। भोटेको सिबाडीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई, सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढेको पाइएकोले कारवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु, मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो, आसिफ शेखको शतक। नेपाल खबरमा अब पूरा खबर। बाढी पहिरोले सडक सञ्जाल विच्छेद भएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाका बस्तीहरूमा अहिले ड्रोन मार्फत राहत ढुवानी गरिँदैछ। भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीले सडक र पुल बगाएपछि यो गाउँपालिका पूर्ण रूपमा सडक सम्पर्कविहीन बनेको छ। बिजुली र बाटोघाटो नहुँदा स्थानीयवासी अघोषित नाकाबन्दीको अवस्थामा थिए। खाद्यान्नको चरम अभाव भएपछि 2,700 रुपियाँ पर्ने चामलको बोरालाई 11,000 रुपियाँसम्म तिर्नुपर्ने बाध्यता सृजना भएको थियो। यही चरम संकट टार्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा धुन्चेबाट हाकुबेसीसम्म ड्रोन मार्फत राहत पुर्याउन थालिएको छ। एकैपटकमा 80 देखि 100 किलोसम्म भार बोक्न सक्ने अत्याधुनिक ड्रोनले अहिले खाद्यान्न, औषधि र ग्यास सिलिन्डर दुर्गम बस्तीमा ओसारिरहेका छन्। भौगोलिक विकटताले हेलिकप्टर जान सम्भव नभएको र मान्छेले बोकेर लैजान कैयौँ दिन लाग्ने अवस्थामा ड्रोनले राहत ल्याउन थालेपछि स्थानीयको अनुहारमा खुसी छाएको छ। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रविधिको यो प्रयोगले भोकभोकै पर्न लागेका नागरिकलाई ठूलो राहत दिएको छ। नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको देशमा विपद व्यवस्थापन र उद्धारका लागि ड्रोन प्रविधिको यो सफल अभ्यासले भविष्यका लागि प्रभावकारी र नयाँ बाटो देखाएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। परिवर्तनशील हिमाली जलवायुको कारण विपदको जोखिम बढेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डिपिनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। संस्थाले विपद पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभए प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ। डिपिनेट नेपालले सरकार तथा सरकारवाला सक्षम विभिन्न सिफारिसहरू प्रस्तुत गर्दै भोटेकोसी बाढीको तत्काल स्वतन्त्र वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। यस्तै बाढी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाधनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापनामा प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहुविपद पूर्व सूचना प्रणाली, तथ्याङ्क आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपिनेटको सिफारिस छ। यो बाढीबाट प्राप्त सिकाइलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका लागि निर्णायक मोडका रूपमा उपयोग गर्न डिपिनेट नेपालले ध्यानाकर्षण गराएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष खुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्द नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सृजना हुन नहुने बताउनु भएको हो। उहाँले हजारौँ वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गएको आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमान्ड पोस्ट बनाएर सुरु गरेको निगरानीका क्रममा कालोबजारी बढेको पाइएको छ। तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कारवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य बढी मूल्य लिने 7 पसललाई कार्यवाही गरेको छ र 2 जनहित 3 लाख रुपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिन्डर 2300 रुपियाँसम्म असुल लिएको उजुरी परेको छ। उपभोक्ता भक्तपुरमा 28-29 सयसम्म मूल्य लिने 2 सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासङ्घले पनि कालोबजारी गर्नेलाई कडा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा 4 ग्यास आयात ठप्प भएको थियो। त्यस यता ग्यासका ठुला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 बढी सिलिन्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्रीले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौँ दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिन्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 ज्यान गयो, 4 घाइते। धारापानीमा सडक ठलान गर्न बेसी सहर चामे सडक भरि बेलुका 5 लागि बन्द। लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सडक विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै, भोटेकोसी बाढीबाट पीडितको सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डिपी नेटको आह्वान, खाना पकाउने ग्यासमा कालोबजारी बढेको पाइएकोले कारवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 4 जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिमकमा जीप अनियन्त्रित भई सडकबाट झन्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 सल्लेका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसीसहर चामे सडक अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारापानीमा सडक ढलान गर्न भरे बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सडक बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 MW क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाले झन्डै 50 मिटर सडक ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 BRICS शिखर सम्मेलन सुरु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 वटा ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसङ्ख्या र अमेरिकाभन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड दिइनेछ। सम्मेलनले साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायतका विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग श्रृङ्खलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ युएका इब्रास अहमदले 4 विकेट लिए। खुजाइमा बिनले 2 तथा हैदर अली र अदिब अस्मानीले 1-1 विकेट लिए। अहिले जवाफी ब्याटिङ गरिरहेको युएईले ताजा अवस्था
4: रेडियो परासी 90.2 मेगाहर्ज प्रगतिको संवाहक।
5: अब इलेक्ट्रिक स्कूटरको शोरूम परासीमै।
6: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुईपाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
5: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
6: थप जानकारीका लागि गीता अटोमोबाइल रामग्राम 5 बाइपास रोड 8 बजार नजिक परासी। सम्पर्क मोबाइल 9857046865 र 9860968518।
5: अब दायाँ बायाँ हैन, इलेक्ट्रिक स्कुटर नै रोजौं।
7: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
6: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
8: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
6: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पीटीई र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
8: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 9510038135।
5: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल, डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर रामग्राम 5 परासी बाइपास रोड हाट बजार नजिकै। सञ्चालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 9857023031।
9: के भएको यस्तो? नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
10: इसुमी, पहिला त मोबाइल कम चलाऊ, दोस्रो आँखा चेक गराइहाल क्या।
9: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
10: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
11: हो रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्ररोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरव आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ। आधुनिक प्रविधि फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन, आँखामा मासु पलाएको अपरेसन, बाङ्गो टिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने, बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ।
12: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
11: रामग्राम आई केयर सेन्टर प्राली रामग्राम 3 परासी मालपोत जाने बाटोमा सम्पर्क मोबाइल 98 119 069 17 र 98 695 34 254।
13: ओ माय गॉड, ई त अभिन वह दिनवा बदलल का टायरवा है, लगा त फिर पड़क गइल।
14: ए भैया, चाहे जहाँ से लगेबा त ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाहिए ते सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
15: जी हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन, MRF, सीएट, मैक्सिस, टीवीएस, रालको, डनलप, जेके, गुड ईयर लगाए के टायर, ट्यूब, रिम, स्टील वार्ड, पंचर के सामान सुपथ मूल्य में मिलला।
16: थोक एवं फुटकर सामान की आधिकारिक विक्रेता साहिल टायर हाउस, मेन रोड ठुठीवारी, प्रोप्राइटर सतीश कुमार गुप्त, व्हाट्सएप नंबर 9918-51-09-81।
17: हरे कृष्ण
18: जप्दै कता हिँड्नु भयो बुवा?
17: ये बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टल तिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाए, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो, त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
11: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, RCT, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
19: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
12: थप जानकारीका लागि हरेकृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा, निर्देशक श्याम कुमार बस्याल, 98 510 38 135।
20: मैया, ए मैया।
21: हजुर, के भो?
20: छ नि, अब दाँत, मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
11: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि RCT उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
21: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
22: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका BDS डेन्टल सर्जन डाक्टर नेसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 9803131351।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रङ्गाउँदै देश मेरो एभरेस्ट।
3: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 को लागि रु 1,00,000 को दुर्घटना बीमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 0785201124 र 9842799011 सम्पर्क गर्नुहोला।

0: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
1: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
0: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
2: ओहो, कता हो दाइ, रन के रे हिन्नु भएको छ नि?
0: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो। म त दिक्क परे, यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
2: ल कवाडमै कता, न्यू जयगढेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कवाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
3: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
2: एक पटक आएर त हेर्नुहोस्।
3: न्यू जय गणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 9845-59960 र 9818-21559।
4: ओहो, कस्तो सफा र चम्किलो कपडा! पक्कै पनि तिमीले गाई छाप सरफले नै धोएको हुनुपर्छ।
2: हो त, आज भोलि गाउँ सहर जता ततै गाई छाप सरफ नै प्रयोग गर्छन्। साथै यसको खरिदमा साइकल उपहारको पनि व्यवस्था छ। अनि सुन्नुहोस् त, कपडाको दाग र धब्बा हटाउनलाई त एक्स्ट्रा टाइट हर्बल वास प्रयोग गर्नुपर्छ नि। जसको खरिदमा आइफोन उपहारको पनि व्यवस्था छ, विचार गर्नुहोस् है।
4: हजुर, स्वदेशी उत्पादन प्रयोग गरी नेपाली हुनुमा गर्व गरौं। उत्पादक साफी सरफ उद्योग, मायादेवी गाउँपालिका 1, पाकडी कपिल वस्तु। सम्पर्क 9826-48200।
2: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
0: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
1: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
2: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
1: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनोवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 0785-20881।
2: साथै हाम्रो शाखा सुनोवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 0785-90-588।
5: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
6: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
8: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
8: र भैरहवा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
10: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेशन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
5: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक, रामग्राम 5 परासी। फोन 0785-20746 र मोबाइल 9847-41-41100 छ।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ पश्चिम नवलपरासीको पहिलो रेडियो, सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 1 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Namaste, Madama Nepali.

0: हेलो, हेमलक ट्राभल्स हो?
1: हो हजुर।
0: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवाटु काठमाडौँको लागि दुईवटा टिकट पनि
1: भइहाल्छ।
2: हजुर, हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 98-570-45-546।
2: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
7: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
9: बस, ट्रक, कार होस् वा मोटर बाइक, टायर सधैँ सिएटकै।
10: हजुर, जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स भूमहिमा बलियो, टिकाउ अनि बढी माइलेज भएको सिएट टायर, इन्भर्टर, ब्याट्रीहरू साथै आकर्षक सटिङ सुटिङका लागि पनि एकै ठाउँ।
9: जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स, सुनवल 12 भूमहिलाई सम्झनुहोस्। सम्पर्क मोबाइल 98-570-45-155।
11: चाची, रूमवा बहुत सफा बा हो और सुगंध भी बड़ा खुशबूदार आवता।
12: हाँ बाबू, महावीर इंटरप्राइजेस से टाइल क्लीनर आ रूम स्प्रे लगवैली है, बहुत बढ़िया बटलही बा।
13: जी हाँ, आप सब भी घर सफाई के खातिर वाइपर, पोछा, टाइल क्लीनर, रूम स्प्रे, हार्पिक, हैंड वॉश, टॉयलेट ब्रश, कार्यक्रम भोज के खातिर सिल्वर पाउच, नेपकिन पेपर, गिलास, प्लास्टिक के झोरा, डाइनिंग टेबल, कुर्सी, स्टूल, बाल्टी, ऐसे गल्ला के काम करत के बोरा सीए वाला सुतरी, सुज्जा, परखी, चोंगा पहले के साथ, किचन संबंधी कुकर, डेक्ची, थरिया, प्लेट, गिलास लगात के सामान खातिर जरूर समझल जा।
14: संपर्क के खातिर महावीर इंटरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पंप के पूर्व साइड, फोन 078-520-021 और मोबाइल 98-570-45-766।

0: हेलो,
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाक्टर विनोद नीता कन्डेल, आँखा अस्पताल परासीको अनुरोध।
4: यस आँखा अस्पतालमा दक्ष जनशक्ति र विशेषज्ञद्वारा दैनिक आँखा चेक जाँच गरी मोतियाबिन्दु, मासु पलाएको, परेलाको समस्या आदिको नियमित शल्यक्रिया
3: साथै मोतियाबिन्दुको अत्याधुनिक प्रविधि फेको मसिनबाट फोल्डेबल लेन्स राखेर शल्यक्रिया गरिँदै आएको र शल्यक्रिया पश्चातको जालो अत्याधुनिक याग मेसिन लेजर विधिबाट सफा गरिने सुविधा सहित चेक जाँच पनि भइरहेको छ।
4: हो, त्यसैले समयमै आँखा जाँच गरौँ र दृष्टि गुम्नबाट बचौँ।
3: अनुरोधक नेपाल नेत्र ज्योति संघ, डाक्टर विनोद नीता कन्डेल, आँखा अस्पताल परासी। फोन नम्बर 0785201146 र 0785211033।
5: अब तपाईँको टोयलेट जाम भयो वा भरियो भनेर तपाईँ भौतारिनु पर्दैन। मात्र एक कल फोन राम बच्चन सेनेटरीलाई गर्नु भयो भने हामी तुरन्त आइहाल्छौँ।
6: हाम्रा सेवाहरू
7: अत्याधुनिक भ्याकुम क्लिनर मेसिन द्वारा गन्ध रहित तरिकाले सेफ्टी ट्याङ्की सफा गरिने,
6: विद्युत नभएमा पनि जेनेरेटरबाट काम गरिने।
7: थप जानकारीका लागि सम्पर्क राम बचन सेनेटरी, रामग्राम 1 परासी।
8: सम्पर्क मोबाइल 9806970482, 9800705713 र 9864095513।
9: कार्यक्रमको लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल, ब्यानरहरू टाँगेर तयार पारौँ है।
10: ला, सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
9: ल ल, केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
10: हजुर, वर्षौंदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड, प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
3: सम्पर्क राजु आर्ट्स परासी, नवल परासी, प्रोपराइटर राजकुमार रेशमी। फोन 0785205510, मोबाइल 9857080510।
11: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी, बुद्ध चोक परासी। काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर, थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार, बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ IVF प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको, पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको ECG गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर, थाइराइड, गर्भ, कलेजो, किडनी सुगर को 3 महीने SBA1C परीक्षण गरिनुका साथै होल बॉडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
12: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक सम्पर्क 98570 45505।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 2 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: नमस्ते, म डम्बर नेपाली।

0: हरे कृष्ण हरे कृष्ण
1: लौ हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
0: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
2: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
3: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
4: थप जानकारीका लागि

0: अब इलेक्ट्रिक स्कूटरको शोरूम परासीमै।
1: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
0: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटरसम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
1: थप जानकारीका लागि गीता अटोमोबाइल रामग्राम 5 बाइपास रोड हाट बजार नजिक परासी। सम्पर्क मोबाइल 9857046865 र 9809658118।
0: अब दायाँ बायाँ हैन, इलेक्ट्रिक स्कुटर नै रोजौं। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर रामग्राम 5 परासी बाइपास रोड हाट बजार नजिकै। सञ्चालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 9857023031।
2: के भएको यस्तो? नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
3: ए सुमी, पहिला त मोबाइल कम चलाऊ, दोस्रो आँखा चेक गराइहाला क्या।
2: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
3: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
4: रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्र रोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरव आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ। आधुनिक प्रविधि फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन, आँखामा मासु पलाएको अपरेसन, बाङ्गो टिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने, बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ।
0: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
1: रामग्राम आई केयर सेन्टर प्राली, रामग्राम 3 परासी मालपोत जाने बाटोमा। सम्पर्क मोबाइल 9819069717 र 9965934254।
5: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
6: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
8: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
8: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
10: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
5: सम्पर्क जयसवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785207046 र मोबाइल 9947041106।
11: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 को लागि ₹1,00,000 दुर्घटना बीमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 0785201124 र 9947079011 सम्पर्क गर्नुहोला।
12: ए बाबु, हतियार टच बालेर जाऊ।
13: आ, पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
12: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्प

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए सुन न, खाजा खान जाउ न यसो, लास्टै भोक लाग्यो भने।
5: जान त जाउ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाउ न।
4: ए कुरो त्यसो पो, त्यसो भए जाउ न त आरआर।
6: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
5: सम्पर्क आरआर सेन्टर पोइन्ट, रामराम 11 जमुआर, भुलास अटोक्राफको ठिक अगाडि, मोबाइल 9857046130 र 9804400067।
4: ओहो, कता हो दाइ, रन के रे हिन्नु भएको छ नि?
7: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो, म त दिक्क परे। यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
4: ल कबाडमै कता, न्यू जयगढेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
8: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
6: एक पटक आएर त हेर्नुहोस्।
8: न्यू जयगणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 9845059960 र 9118215059।
4: ल बिहेको अरू तयारी त भयो, अब घर गहना।
9: हो नि, अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
10: बाबा। बाबा, गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
6: विवाह होस् या चाड पर्व, दक्षे कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
8: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल 12 भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 9867780632, 9805792211 र 9845971979।
7: ए चाचा, देखा न, हमार आँखिया के नजरिया कमजोर हो गइल बा का हो, हमके त एकदम धुधुराह लौकत।
11: ए मर्दवा, अन्हरे मनई से आगेला पूछे, इहे हाल त हमरो बा, आँखिया से रही रही के आंसू गिरता, हम हुई एकदम से परेशान हो गइल बाड़ी।
12: अच्छा, तू सब इतने बाती खातिर इतना परेशान बाड़ा, अब ते हमन के इहे सुंदर नगरी परासी में पहला बेर दृष्टि रोग विशेषज्ञ द्वारा आँख सेवा संचालन में आयल बा।
8: जी हाँ, हमन के विशेषता मोतिया बिंदु आँख में मास उभरल, टेढ़मेढ़ आँख के विजन थेरापी द्वारा सीधा बनाए के, बंद भइल आँख के नली खुलले के साथे दक्ष जनशक्ति से आँख के जांच कई के, कंप्यूटर प्रविधि द्वारा पावर बिना पावर के चश्मा के साथे तमाम किस्म के कंटैक्ट लेंस भी तुरंत तैयार कई जाला।
7: संपर्क भगवती नेत्रालय, रामग्राम 3 परासी, सुनोल रोड, आँखा अस्पताल के ठीक सामने। मोबाइल 9862728015 और 9857022215।
13: नमस्ते, म डम्बर नेपाली, सुन्दै गर्नुहोला रेडियो परासी 90.2 मेगा।

0: रेडियो परासी 90.2 मेगाहर्ट्ज प्रगति को संवाहक।
1: गुरु शंकराचार्यले 1300 वर्ष अगाडि संसारका हामी सबैलाई मुक्तिदायक उपदेशहरू 125 ग्रन्थहरूबाट दिनुभएको छ। ग्रन्थहरू पुस्तक र पुस्तिकाका रूपमा विद्यमान छन्, जसमध्ये प्रश्नोत्तरी मणिरत्नमाला भन्ने पुस्तिका छ। त्यसबाट अहिले प्रस्तुति हुँदै आइराखेको छ। श्लोक 23 भइसकेको छ, अहिले 24 श्लोकबाट शुभारम्भ गर्दछु। प्रथम जगद्गुरु शङ्कराचार्यले जो भन्नुभयो त्यो संस्कृतमा, त्यसलाई एकपटक र त्यसको अनुवाद नेपालीमा 3-3 प्रस्तुत गर्नेछु। उपस्थिते प्राण हरे कृतान्ते किमासु कार्यम सुदिया प्रयत्नात् वाक्काय चित्तै सुखदम यमग्नम मुरारी पादाम भुज चिन्तनम छ। यसको नेपालीमा प्रश्न उत्तर, प्रश्न वहीँबाट हो, उत्तर पनि वहीँबाट नै। प्रश्न, प्राण जाने बेलामा पनि अति बुद्धिमानीले तत्कालमै सम्पूर्ण प्रयत्न के गर्नु पर्दछ? उत्तर, जसले अखण्ड सुख दिएर काललाई पनि नाश गर्नुहुन्छ, यस्ता भगवान् श्रीकृष्णको चरण कमलको याद शरीर वचन र मनले गरिरहनु पर्छ। प्रश्न, प्राण जाने बेलामा पनि अति बुद्धिमानीले तत्कालमै सम्पूर्ण प्रयत्न के गर्नु पर्दछ? उत्तर, जसले अखण्ड सुख दिएर काललाई पनि नाश गर्नुहुन्छ, यस्ता भगवान् श्रीकृष्णको चरण कमलको याद शरीर वचन र मनले गरिरहनु पर्छ। फेरि 3 क्रममा, प्राण जाने बेलामा पनि अति बुद्धिमानीले तत्कालमै सम्पूर्ण प्रयत्न के गर्नु पर्दछ? उत्तर, जसले अखण्ड सुख दिएर काललाई पनि नाश गर्नुहुन्छ, यस्ता भगवान् श्रीकृष्णको चरण कमलको याद शरीर वचन र मनले गरिरहनु पर्छ। यो थियो श्लोक 24 संस्कृत र नेपालीमा। अब 25 श्लोकमा, के दस्यवः सन्ति कुवासनाख्या कः शोभते यः सदसि प्रविद्ध मातेव काया सुखदा सुविधा किमेत धते दान बसात सुविधा सुविद्या। 25 प्रश्न उत्तर, डाकु को? उत्तर, नराम्रो वासना अर्थात् नराम्रो संस्कार। प्रश्न, डाकु को? उत्तर, नराम्रो वासना अर्थात् नराम्रो संस्कार। प्रश्न, सभामा कसले शोभा पाउँछ? उत्तर, उत्तम विद्वानले सभामा कसले शोभा पाउँछ? उत्तर, उत्तम विद्वानले। प्रश्न, सभामा कसले शोभा पाउँछ? उत्तर, उत्तम विद्वानले। प्रश्न, आमा बराबरको सुख कसले दिन्छ? उत्तर, परमात्माको विद्याले। प्रश्न, आमा बराबरको सुख कसले दिन्छ? उत्तर, परमात्माको विद्याले। प्रश्न, आमा बराबरको सुख कसले दिन्छ? उत्तर, परमात्माको विद्याले। अर्को प्रश्न, दिएर पनि बढ्दै जाने के हो? उत्तर, असल विद्या। प्रश्न, दिएर पनि बढ्दै जाने के हो? उत्तर, असल विद्या। प्रश्न, दिएर पनि बढ्दै जाने के हो? उत्तर, असल विद्या। यो थियो 25 श्लोकको संस्कृत र नेपालीमा। अब 26 श्लोक, कुतो हि भीति सततम विधेया लोकापवादाद् भव काचन नाच्य को बाति बन्धु पितरश्च के वा विपत्सहाय परिपालकाय। यसको नेपालीमा प्रश्न उत्तर, कोसित लगातार डराइरहनु पर्छ? उत्तर, जगतको निन्दासँग र संसारको रूप धारण गरेको वन अर्थात् जङ्गलसँग। प्रश्न, कोसित लगातार डराइरहनु पर्छ? उत्तर, जगतको निन्दासँग र संसारको रूप धारण गरेको वन अर्थात् जङ्गलसँग। प्रश्न, कोसित लगातार डराइरहनु पर्छ? उत्तर, जगतको निन्दासँग र संसारको रूप धारण गरेको वन अर्थात् जङ्गलसँग। प्रश्न, प्रिय दाजुभाइ को हो? उत्तर, जसले आपतको बेलामा सहायता गर्छ। प्रिय दाजुभाइ को हो? उत्तर, जसले आपतको बेलामा सहायता गर्छ। प्रश्न, प्रिय दाजुभाइ को हो? उत्तर, जसले आपतको बेलामा सहायता गर्छ। अर्को प्रश्न, पिता को हो? उत्तर, जसले पालन पोषण राम्ररी गर्नु हुन्छ। प्रश्न, पिता को? उत्तर, जसले पालन पोषण राम्ररी गर्नुहुन्छ। पिता को? उत्तर, जसले पालन पोषण राम्ररी गर्नुहुन्छ। यो थियो 26 श्लोकको श्लोक र श्लोकार्थ। अब 27 श्लोकमा, बुद्ध्वा न बोध्यम परिशिष्यते किम शिव प्रसादम सुख बोधरूपम ज्ञाने तु कस्मिन् विदितम जगत स्यात् सर्वात्मके ब्रह्मणि पूर्ण रूपे। इसको सरल अर्थ नेपालीमा। प्रश्न उत्तर, के जान्नुबाट फेरि कुनै पनि जान्नु बाँकी रहँदैन? भगवान् शिवको प्रसाद स्वरूप अखण्ड सुखको प्रत्यक्ष अनुभव गर्नुबाट। के जान्नुबाट फेरि कुनै पनि जान्नु बाँकी रहँदैन? उत्तर, भगवान् शिवको प्रसाद स्वरूप अखण्ड सुखको प्रत्यक्ष अनुभव गर्नुबाट। प्रश्न, के जान्नुबाट फेरि कुनै पनि जान्नु बाँकी रहँदैन? उत्तर, भगवान शिवको प्रसाद स्वरूप अखण्ड सुखको प्रत्यक्ष अनुभव गर्नुबाट। प्रश्न, कसलाई जानेर जगतलाई राम्ररी जान्न सकिन्छ? उत्तर, सम्पूर्णको आत्मा रूप ब्रह्मस्वरूपलाई पूर्ण रूपमा जानेर नै। प्रश्न, कसलाई जानेर जगतलाई राम्ररी जान्न सकिन्छ? उत्तर, सम्पूर्णको आत्मा रूप ब्रह्मस्वरूपलाई पूर्ण रूपमा जानेर नै। प्रश्न, कसलाई जानेर जगतलाई राम्ररी जान्न सकिन्छ? उत्तर, सम्पूर्णको आत्मा रूप ब्रह्मस्वरूपलाई पूर्ण रूपमा जानेर नै। अनि 28 श्लोकमा छ, किम दुर्लभम सद्गुरुस्ति लोके सत्सङ्गति ब्रह्म विचारणा च त्यागो हि सर्वस्य शिवात्मबोध को दुर्जय सर्वजनैर मनोज। प्रश्न उत्तर नेपालीमा, संसार

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिसका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्ता 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्दै, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। नेपाल प्रहरीको टिम्बुरे टु त्रिवेणी विशेष अपरेसन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डिएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डिएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डिएनए नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमुना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डिएनए नमुना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सडक सञ्जाल, सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चराउदीको कृष्णवीर सडक खण्ड मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मङ्गलबारसम्म गाडी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10

0: भोटे कोशी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सडक भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकोले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी चिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङ ले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुहाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी लोकल, सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन्। रुरु क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन सुरु गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफलमध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। अब विदेशको खबर। माओ सेतुङको निधन भएको 50 बित्यो, तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेष गरी जेन्जी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढिरहेको पाइएको छ। चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेताभन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन्। चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्युज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन्। चीनको प्रतिष्ठित चिन्वा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन्। जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो। पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ। हप्ताको 6 बिहान 9 राति 9 काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन्। सानैदेखि कडा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न सङ्घर्ष गरिरहेका छन्। यस्तो अवस्थामा पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दोजल्दो लाग्न थालेको छ। विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले युएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 नौ विकेट गुमाएर 313 रन बनायो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे। उनी 106 बलमा 102 रन बनाएर आउट भए। यो आसिफको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले अभिजित 15 रन बनाए। बोलिङतर्फ युएईका इब्राब अहमदले 4 विकेट लिए। खुजाइनमा बिनले 2 तथा हैदरल अरी र अदिब उस्मानीले 1-1 विकेट लिए। युएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 विकेट गुमाएर 264 रन बनाएको छ र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ। आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा पुग्नेछ। चारभन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णवीरको सडक मंगलबारसम्म खुलाउने गरी काम तीव्र, हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई, भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड, गुल्मीमा 38 जातका कफीको परीक्षण, तीनवटा जात सिफारिसका लागि अन्तिम चरणमा, चीनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्यो, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण, र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841954181, वेबसाइट झुले.com.np।
6: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
8: कृषि मन्त्र नार्कसँग
9: रेडियो परासी 90.2 MHz प्रगतिको संवाहक।
10: हत्तेरिका, कस्तो पैसै नभएको बेलामा फ्याट्टै मोबाइल खसेर फुटेछ।
11: ल टेन्सन नगर्न यार, धीरज दाईकोमा जाने, किस्तामा लिने।
12: ए अँ, त्यहाँ त सबै इलेक्ट्रोनिक सामान किस्तामा पाइन्छ नि।
13: हामी कहाँ सम्पूर्ण ब्रान्डका मोबाइल खरिद बिक्री तथा मर्मत गरिनुका साथै टिभी, फ्रिज, एसी, पंखा, कुलर, हिटर लगायतका सम्पूर्ण इलेक्ट्रिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: सबै प्रकारका मोबाइल र गुणस्तरीय इलेक्ट्रिक सामानको लागि सम्झनै पर्ने ठाउँ धीरज ट्रेडर्स, रामग्राम 5 बुद्ध चोक परासी, म्यानेजिङ डिरेक्टर धीरज खरेल, सम्पर्क 9847-22020 र 9815-22020।
15: म सानै उमेरमा बेचिएँ, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
16: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
17: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
18: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
17: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
19: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
20: हामी सबैको एउटै आवाज,
19: मानव बेचबिखन मुक्त समाज
20: जनहितका लागि आफन्त नेपाल सौजन्य आवर डटर्स इन्टरनेसनल
21: बस ट्रक कार होस् वा मोटर बाइक टायर सधैँ सिएटकै
22: हजुर जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स भूमहिमा बलियो टिकाउ अनि बढी माइलेज भएको सिएट टायर इन्भर्टर ब्याट्रीहरू साथै आकर्षक सटिङ सुटिङका लागि पनि एकै ठाउँ
21: जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स सुनवल बार भूमहिलाई सम्झनुहोस् सम्पर्क मोबाइल 9857045155
23: दाई राम्रो हिटिङ जग चाहिएको थियो महावीर इन्टरप्राइजेसबाट ल्याउने त होला नि
24: ए हो नि अनि सुन त एउटा पीफर्म र योगा म्याट पनि ल्याउन नबिर्स है
23: हुन्छ दाई हुन्छ सबै त्यही पाइन्छ
25: तपाईँलाई पनि घरायसी सामान होस् या किचनका लागि चाहिने आवश्यक सामानहरू प्लेट चम्चा गिलास किटली थर्मस प्लास्टिकका डाइनिङ टेबल कुर्सी बाटा बाल्टी घर सफाईका लागि वाइपर पोछा हर्पिक टाइल क्लिनर रुम स्प्रे ह्यान्ड वास गल्लाको काम गर्दा आवश्यक पर्ने तिरपाल बोरा सिउने सुतरी सुज्जा धान चामल निकाल्ने पर्खी चोङ्गा चाहिएको छ भने हामीलाई सम्झनुहोस् साथै विवाह पार्टी भोज भतेरका लागि चाहिने नेपकिन पेपर गिलास सिल्भर पाउच प्लास्टिकको झोला चाहिएमा पनि हामीलाई नै सम्झनुहोस्
23: सुपथ मूल्यमा सबै सामान महावीर इन्टरप्राइजेस रामग्राम 5/84 अग्रहरी पेट्रोल पम्पको पूर्वपट्टि फोन 0785201 र मोबाइल 9857045766
26: अरे वाह देखा थी बहुत बढ़िया घर बनवा वाला हो
27: हाँ घरवा तो बढ़िया ने बन गई लेकिन देखते बड़ा टाइल मार्बल और डेकोरेशन के सारा काम बाकी बा
26: चला इतना बढ़िया सोच तो हर रघुकुल सेनेटरी एंड हार्डवेयर ही पूरा कर सके
28: जी हमन की यहाँ टाइल मार्बल ग्रेनाइट टोटी बाथरूम फिटिंग किचन डेकोरेशन मोटर पानी टैंकी शावर मिक्सर सीसा टेबल टॉप कम्बोर्ड सीट सीपीवीसी पीवीसी पाइप लगाए तमाम सामान थोक तथा खुदरा बिक्री होला
29: संपर्क रघुकुल सेनेटरी एंड हार्डवेयर हाउस मेन रोड ठूठी बारी साहिल टायर हाउस के बगल में प्रोप्राइटर चंचल मोबाइल 9142542131

0: ओ माय गॉड, ई तो अभी वह दिनवा बदलल का टायरवा है, लगा फिर पड़ गई।
1: ए भैया, चाहे जहाँ से लगेबा ते ऐसे है, अगर मजबूत या ब्रांडेड सामान चाहिए सीधे साहिल टायर हाउस ठूठी बारी चल जा।
2: जी हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन, MRF, सीएट, मैक्सिस, टीवीएस, रालको, डनलप, जेके, गुड ईयर लगाए के टायर, ट्यूब, रिम, स्टील वार्ड, पंचर के सामान सुपथ मूल्य में मिलला।
3: थोक एवं फुटकर सामान के आधिकारिक विक्रेता साहिल टायर हाउस, मेन रोड ठुठीवारी, प्रोप्राइटर सतीश कुमार गुप्त, व्हाट्सएप नंबर 9918-51-09-81।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
5: हुन्छ हुन्छ।
4: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नवलपरासी उद्योग वाणिज्य सङ्घको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले QR माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौँ। साथै QR रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौँ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य सङ्घ।
9: हेलो, हेमलक ट्राभल्स हो?
10: हो हजुर।
9: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवाटु काठमाडौँको लागि दुईवटा टिकट पनि।
10: भइहाल्छ
11: हजुर। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 0874150001 र मोबाइल 9857045546।
11: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
3: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
12: ASSN र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव, हरेक बुधबार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल, हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विवेक केसी, हरेक महिनाको तेस्रो, चौथो र पाँचौ शनिबार ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया, हरेक महिनाको दोस्रो तथा चौथो शनिबार छाला तथा एन रोग विशेषज्ञ डाक्टर सपना कर्ण, हरेक शनिबार
13: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी, हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म मेडिकल अफिसर डाक्टर मनिष कुमार झा, हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल, हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन, हरेक शनिबार दिउँसो 12 बजेदेखि 4 बजेसम्म जनरल सर्जन डाक्टर किरण पाण्डे हरेक दिन बिहान 7 देखि राति 8 बजेसम्म र डाक्टर सुनिल कुमार चौधरीद्वारा हाड जोर्नी तथा नशा रोग सम्बन्धी चेक जाँच गरिन्छ। साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
3: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक, रामग्राम 5 बुद्ध चोक परासी, संचालक शुभम यादव, फोन 0785906699 र मोबाइल 98577042।
14: गोवर्धन चाचा, घरवा कब बनी हो?
15: ए बाबू, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी किनवे छावे के, लेकिन
14: लेकिन का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी। यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथे पुराना और नया भी एकदम सस्ता में मिलेला। एक बार जाके तो देखी।
16: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कई जाला।
17: संपर्क खातिर
16: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान, मोबाइल 9874768730 और 9914960630।
18: 90.2 मेगाहर्ज पर रेडियो परासी, नया युग के समावेशी आवाज।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 4 बज्यो।
2: एक्सट्रीम एनर्जी ड्रिंक,
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालु आर्थिक वर्ष 2083-84 लागि रु 1,00,000 दुर्घटना बिमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 0875201124 र 98472911011 सम्पर्क गर्नुहोला।
1: ओहो, कता हो दाइ? रन किएर हिँड्नु भएको छ नि?
2: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो। म त दिक्क परे, यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
1: ल, कबाडमै कता, न्यू जयगणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
3: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
1: एक पटक आएर त हेर्नुहोस्।
3: न्यू जय गणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठीक अगाडि। सम्पर्क 98450-59960 र 98118-21559।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
10: अब इलेक्ट्रिक स्कुटरको शोरूम परासीमै।
11: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
10: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
11: थप जानकारीका लागि गीता अटोमोबाइल, रामग्राम 5 बाइपास रोड, 8 बजार नजिक परासी। सम्पर्क मोबाइल 98570-46-865 र 98069-58-118।
10: अब दायाँ बायाँ होइन, इलेक्ट्रिक स्कुटर नै रोजौँ।
12: कारे पुरबहिया, आज कपड़ा बड़ा साफ और चमकदार लगता, कौने सरफ से फिचले हरे?
13: काहे तोके नाई मालूम बका, आजकल ते गांव से लेके शहर बाजार तक सब केउ गाय छाप सरफे लगावता, जेकर खरीद में साइकिल इनाम मिलता। साथे कपड़ा के दाग और धब्बा हटाए के बाते एक्स्ट्रा टाइट हर्बल वास प्रयोग कर जा, जेमे iPhone 13 उपहार के भी व्यवस्था बा।
14: जी हाँ, आप सब भी स्वदेशी उत्पादन प्रयोग कर जाओ और नेपाली होली कह के पहचान दिखावल जाए।
15: उत्पादक साफी सरफ उद्योग, माया देवी गाँव पालिका 1, पाकड़ी, कपिल वस्तु। संपर्क नंबर 98264-48200।
16: अब तपाईँको टोयलेट जाम भयो वा भरियो भनेर तपाईँ भौतारिनु पर्दैन। मात्र एक कल फोन राम बच्चन सेनेटरीलाई गर्नुभयो भने हामी तुरन्त आइहाल्छौँ।
17: हाम्रा सेवाहरू
18: अत्याधुनिक भ्याकुम क्लिनर मेसिन द्वारा गन्ध रहित तरिकाले सेफ्टी ट्याङ्की सफा गरिने,
17: विद्युत नभएमा पनि जेनेरेटरबाट काम गरिने,
18: थप जानकारी का लागि सम्पर्क राम वचन सेनेटरी रामग्राम एक परासी।
19: सम्पर्क मोबाइल 98069 70 482, 98007075 13 र 98674 95513।
20: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
21: लागु औषध सेवन तथा ओसार पसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
20: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
21: लागु औषधलाई टाढै राखौ, उज्यालो भोलि आफै बनाऊ।
20: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौ।
21: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
20: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च UMN बाल अधिकार परियोजना प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश।
22: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
23: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
24: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
25: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
26: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
25: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
27: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
22: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी, फोन 0785207046 र मोबाइल 98470141106।
14: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
21: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
14: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
28: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
29: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव, हरेक बुधबार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल, हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विवेक केसी, हरेक महिनाको तेस्रो, चौथो र पाँचौ शनिबार ग्यास्ट्रिक तथा पेट रोग डाक्टर खलिल मिया, हरेक महिनाको दोस्रो तथा चौथो शनिबार छाला तथा एन रोग विशेषज्ञ डाक्टर सपना कर्ण, हरेक शनिबार
30: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी, हरेक महिनाको दोस्रो शनिबार बिहान 11 देखि दिउँसो 2 बजेसम्म, मेडिकल अफिसर डाक्टर मनिष कुमार झा, हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म, मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल, हरेक महिनाको पहिलो शनिबार बिहान 8 देखि दिउँसो 3 बजेसम्म, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन, हरेक शनिबार दिउँसो 12 देखि 4 बजेसम्म, जनरल सर्जन डाक्टर किरण हरेक दिन बिहान 7 देखि राति 8 बजेसम्म, र डाक्टर सुनिल कुमार चौधरी द्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच गरिन्छ।
31: साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
28: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक रामग्राम 5 बुद्धचोक परासी, सञ्चालक शुभम यादव, फोन 0785906699 र मोबाइल 98570247282।

0: जो कोही को इच्छा सुन्दर घर को, सुन्दर घर को लागि सुन्दर रंग।
1: तपाईको घरलाई आकर्षक बनाउन चाहिन्छ इन्डिगो पेन्ट्स।
0: इन्डिगो पेन्ट्सको आधिकारिक विक्रेता सत्य भगवती ट्रेडिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी।
1: इन्डिगोको मिराकल लग्जरी इमुल्सन 7 वर्ष वारेन्टी र घर बाहिर लगाउने वालमेट 10 वर्ष वारेन्टी सहित अटोमेटिक मेसिनबाट कलर तयार गरिनुका साथै रङ रोगन सम्बन्धी सम्पूर्ण सामग्रीका लागि हामीलाई सम्झनुहोस्।
0: इन्डिगो पेन्ट्स, सदा बसन्तम।
2: घरलाई कस्तो रङ सुहाउँछ भने निर्माण अगाडि नै प्रिभ्यू पनि हेर्न सक्नुहुनेछ।
0: त्यति मात्रै कहाँ हो र, हामी कहाँ पाइप फिटिङ प्लम्बिङका सबै सामान, सूर्या ब्रान्डको 7 वर्ष रिप्लेसमेन्ट ग्यारेन्टी सहितका धाराका सामानका साथै बेनकाडो ब्रान्डका टोयलेट बाथरूमका सामान 2 वर्षको ग्यारेन्टी सहित उपलब्ध छ।
1: साथै स्टिल र प्लास्टिकका ट्याङ्कीका लागि पनि हामीलाई सम्झनुहोस्। होम डेलिभरीको पनि व्यवस्था छ।
0: परासीमा घर रङ रोगन, प्लम्बिङ र टोयलेट बाथरूमका सबै सामग्री सुपथ मूल्य पाइने एकमात्र स्थान
3: सत्य भगवती ट्रेनिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी, पुरानो फिल्म हलको अगाडि।
2: प्रोप्राइटर चन्द्रमणि चौधरी, सम्पर्क 0785027747 र 98570046747।
4: ल, बिहेको अरू तयारी त भयो, अब घर गहना
5: हो नि। अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
6: बाबा। बाबा, गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
0: विवाह होस् या चाड पर्व, दक्षिण कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
6: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल 12 भुमही, प्रोप्राइटर कृष्ण ढकाल, सम्पर्क 98677806632, 98075792211 र 98495971979।
0: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी,
6: काठमाडौँको पुतली सडकमा। विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
0: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
6: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी, रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 98510-38135।
7: हरे कृष्ण।
8: लौ हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
7: ये बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
0: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गुटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
9: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
6: थप जानकारीका लागि हरिकृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी, बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 98510-38135।
10: हेलो, हेमलक ट्राभल्स हो?
11: हो हजुर।
10: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि 2 टिकट पनि
11: भइहाल्छ। हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स, सुनोल बार भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 0878415001 र मोबाइल 9857045546।
11: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
12: सुनत बाड़ा हो, हाई टेढ़ मेढ़ दातवा के नाते से हमके बहुत लाज लगला, अब तनिको कहूँ जहूँ के मन नहीं करला।
13: हाय देखा, अब लाज कौन बात की हो, चला तिवारी डेंटल केयर ठूठी बारी में, जहाँ विशेषज्ञ सरकारी डॉक्टर कुशाग्र तिवारी और अनिल कुमार तिवारी द्वारा दांत सीधा बनाए के काम होला।
14: जी हाँ, ठूठी बारी के ही सबसे पुराना बढ़ियन दुकान तिवारी डेंटल में टेढ़ मेढ़ दांत के सीधा बनाए के RCT के उपचार, डेंटल इम्प्लांट, दांत के सफाई, कॉस्मेटिक फिलिंग, मुंह कम खुले वाला समस्या, बच्चा के दांत के इलाज, डिजिटल एक्सरे तथा परामर्श सेवा के सुविधा,
15: साथ में फिक्स दांत रखे खातिर 1000 रुपया में लाइफ टाइम वारंटी, दांत बनवाए के बाद 1200, दांत सफाई करे खातिर 160, दांत लगवाए के 100, दांत निकाले के 160, दांत में मसाला भरे के 130 रुपया और शुक्रवार के दिन दांत निकाले वाला लोगन खातिर निःशुल्क के व्यवस्था। याद रहे, सुबेरे 8 बजे से 10 बजे तक दांत संबंधी कोनो भी समस्या के निःशुल्क इलाज।
12: डेंटल खुले वाला समय हर एक दिन सुबेरे 8 बजे से रात के 8 बजे तक। खास जानकारी खातिर तिवारी डेंटल केयर, मेन रोड ठूठीबारी, सहारा बैंक के नीचे। मोबाइल नंबर 9559774744000 और 9559744436।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको 5 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तर्क्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईँलाई स्वागत छ। म अचला। रेडियो कार्यक्रम जीवन सन्देशको आजको श्रृङ्खलामा हामी विज्ञ व्यक्तिहरूसँग अन्तर्क्रियात्मक छलफल गर्नेछौँ। यस कार्यक्रममा हामी नेपालमा सर्पदंश उपचार केन्द्रको व्यापकता, स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको सर्पदंश उपचार सम्बन्धी रणनीति, एन्टिभेनम अर्थात् प्रतिविष वितरण प्रणाली तथा स्वास्थ्यकर्मी अभिमुखीकरण तालिम अनि सर्पदंश रोकथामका लागि रोटरीको जनचेतनामूलक अभियान सहित डब्ल्युएचओ नेपालसँगको सहकार्य र डब्ल्युएचओ नेपालले यस सर्पदंश अभियानलाई कसरी सहयोग पुर्याइरहनु भएको छ, सर्पदंश न्यूनीकरणका लागि सामुदायिक सहभागिताको महत्त्व किन छ भन्ने बारेमा विशेष परिचर्चा गर्नेछौँ। आउनुहोस् कार्यक्रमको सुरुवात गरौँ विज्ञ व्यक्तिहरूको पूरा परिचयबाट।
1: नमस्कार, मेरो नाम डाक्टर हेमन्त चन्द्र ओझा हो। म चाहिँ स्वास्थ्य सेवा विभागमा एज अ वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्टको रूपमा कार्य छु र मैले विभिन्न कार्यक्रम सँगसँगै देशभरिको स्नेक बाइट म्यानेजमेन्टमा पनि हेर्ने गरेको छ। धन्यवाद।
2: नमस्ते, म डाक्टर प्रकाश सार्की, अहिले विश्व स्वास्थ्य सङ्गठनमा कम्युनिकेबल डिजिज युनिटमा चाहिँ नेसनल प्रोफेसर अफिसरको रूपमा चाहिँ नेग्लेक्टेड ट्रपिकल डिजिज उपेक्षित उष्णप्रदेशीय रोगहरू हेर्छु, त्यसमा एउटा स्नेक बाइट इन्जिनियरिङ पनि हो।
3: नमस्कार, मेरो नाम डाक्टर निर्मल रिजाल, म रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको भूतपूर्व अध्यक्ष।
0: आजको यस छलफलको सुरुवात म डाक्टर ओझाबाट गर्न चाहन्छु। डाक्टर ओझा, गएको वर्ष इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको कार्यक्रमलाई कसरी मूल्याङ्कन गर्नुभएको छ र के कस्ता चुनौतीहरू आए त्यसलाई छोटकरीमा प्रकाश पारिदिनुहोस् न।
1: धन्यवाद। यो हजुरले एकदमै महत्त्वपूर्ण चाहिँ इस्यु अहिले उठाउनु भएको छ, किनभने यसलाई बुझ्दाखेरि चाहिँ अलिकति हामीले चाहिँ यसका अरू विविध पाटाहरूलाई पनि हेर्नुपर्ने हुन्छ, किनभने कहिलेकाहीँ हामी हेल्थमा काम गर्ने मान्छेहरूले बाहिरी पाटाहरूलाई नबुझ्दाखेरि के भइरहेको हो भन्ने चिज चाहिँ फेरि बुझ्न गाह्रो हुन्छ हामीलाई। विश्व चाहिँ प्रत्येक वर्ष चाहिँ तातो हुँदै गइरहेछ, तातो तातो हुँदै गइरहेछ भनेर अहिले हाम्रा डिफ्रेन्ट वातावरणका रिपोर्ट्सहरू एभ्रिथिङले त्यो सो गरिरहेछ। एउटा त्यो भयो। पपुलेसन साइजहरू इन्क्रिज हुँदैछ, ल्यान्डहरूको युज अलिकति फरक तरिकाले भइरहेछ, मानिसहरूको बसाइको पनि चेन्ज भइरहेछ। यो सबै घटनाक्रम चाहिँ रोगहरू घटनाहरूसित अछुतो रहँदैन, त्यसका बाई प्रोडक्टको रूपमा यिनीहरू निस्किन्छन्। अब मैले यहाँलाई एउटा सानो उदाहरण एउटा फिगरबाट मात्रै सुरु गर्छु। मैले अहिले के देखिरहेको छु, मेरो जुन राष्ट्रिय हाम्रो तथ्याङ्कमा आएको हाम्रो डेटाहरूले के देखाइरहेछ भने हामीका भेनमस स्नेकहरू अर्थात् विषालु सर्पको टोकाईहरू बढिरहेको देखाइरहेछ। अब कहिलेकाहीँ के हुन्छ भने हामीले यसलाई विविध पार्टबाट हेर्छौँ, जस्तो बढ्यो भन्दैमा चाहिँ हामीले हुनसक्छ कहिलेकाहीँ हामीले सर्भिसहरूलाई एक्सपान्ड गर्दै गएपछि मानिसहरूको घरको नजिक सर्भिस भएपछि सर्भिस लिन आयो डेटा बढ्यो भनेर पनि एउटा वे अफ त्यसलाई एनालिसिस हुन्छ भने डरलाग्दो के हुन्छ भने अब साँच्चै नै मानव र यो जनावरको द्वन्द्व बढेको भन्ने चाहिँ फेरि चाहिँ यो चाहिँ डरलाग्दो कुरा हुन्छ। त्यही भएर अब हामीले यसलाई यसका पाटाहरू निहाल्छौँ। निहालेपछि अहिले हामी के गरिरहेछौँ भने यसका सम्बन्ध अरू निकाय जुन छन् जस्तो वन क्षेत्र होला, वातावरण क्षेत्र होला, अरू पशुको क्षेत्र होला, कुन कुन क्षेत्रहरूसित सम्बन्ध छ त्यो क्षेत्रहरूसित फेरि हामी सहकार्य गरेर यसको च्यालेन्जलाई कसरी मिटिगेट गर्ने भनेर हिँडिराखेका हुन्छौँ।
3: उसो भए तपाईँले अहिले भन्नुभयो जस्तै अहिले चाहिँ विखालु सर्पहरूको टोकाई चाहिँ बढ्यो, यो गएको वर्षमा बढ्यो होइन, त्यो सङ्ख्या चाहिँ बढ्यो, इन्सिडेन्स बढ्यो, त्यसको विविध कारण हुँदाहुँदै तपाईँलाई अहिले विशेष गरी के कारणले त्यो भयो होला जस्तो लाग्छ?
1: एउटै चिज चाहिँ हुँदैन, त्यसको जिम्मेवार मल्टिपल चिजहरू जिम्मेवार हुनसक्छ, मानिसहरू बढी एवेयर भएको हुनसक्छ एउटा होइन। हिजोको दिनमा चाहिँ जुन पनि सर्पको टोकाई चाहिँ उसले घरमा हेलचक्राई लिएको थियो भने आज त्यो मान्छेले सूचना पायो होला या उसका रिच भयो होला हामी या विविध कारणले गर्दाखेरि सर्भिस लिन आएको हुनसक्छ, एउटा त्यसले तथ्याङ्क बढ्छ। अर्को, तपाईँले आफ्नो सर्भिस आउटलेटहरू बढाउनु भयो, सर्भिस दिने ठाउँहरू बढाउनु भयो आउँछ, ट्रिटमेन्ट दिने मान्छेहरूलाई कपासिटेट गर्नुभयो तपाईँका सर्भिस लिन आउँछ, विश्वास हुन्छ होइन। यो सँगसँगै अर्को पाठ मैले भनेको, जुन सर्पहरूको हेबिट्याटमा चेन्ज हुने, सर्पहरूको आहार यदि उसले आफ्नै खाइरहेको बासस्थानमा नपाउँदाखेरि ऊ जता मानव बस्तीहरू छ त्यता आउने, त्यसले गर्दाखेरि द्वन्द्वहरू बढ्ने हुन्छ कि, र त्यसले गर्दाखेरि चाहिँ यो समग्रमा यो सबै कारणले हुन्छ। र हामीले एउटै कारणलाई मात्रै मानिकन त्यसमा इन्टरभेन्सन गर्नु गर्दाखेरि चाहिँ कहिलेकाहीँ हामी रिजल्ट चाहे जस्तो नआउला, त्यही भएर हामी मल्टिपल चिजहरूमा चाहिँ हामीले एक्ट गर्नुपर्ने हुन्छ। यसले हामीलाई त्यही सन्देश दिइरहेछ अहिले।
3: सो एउटा कुरा मैले त्यहाँ सुने, जस्तो सेवा केन्द्रहरू पनि विस्तार भइरहेको कुरा छ, त्यसमा अलिकति भनिदिनुहुन्छ कतिवटा पुगे, कहाँ कहाँ छन्, के कसरी भइरहेछ?
1: जियो म्यापिङ नै एक किसिमले गऱ्यौँ हामीले। जुन जियो म्यापिङ गर्दाखेरि हामीले चाहिँ हाम्रो सबभन्दा हाई बर्डन भनेको 26 जिल्ला हो। सरकारले जति त्यसलाई पुस गरेर जति पनि कार्यक्रम गर्न खोज्यो भने स्थानीय सरकारहरूले पनि यसको अपनत्व चाहिँ लिनुपर्ने हुन्छ, यसको जिम्मेवारी चाहिँ लिनुपर्ने हुन्छ। सो अहिले अल टुगेदर नेपालमा हेर्दाखेरि हाम्रो टोटल 106+ स्थानबाट चाहिँ हामीले चाहिँ स्नेक बाइटको सर्भिसेसहरू दिइराखेका छौँ, र यो सङ्ख्या दिनौ बढ्दो छ। किनभने हामीलाई रिक्वेस्ट आउँछ, हामीले त्यसको एसेसमेन्टको बेसमा, किनभने त्यसको एउटा स्ट्यान्डर्ड बनाएको छ स्वास्थ्य मन्त्रालयले, त्यसको एउटा मापदण्ड बनाएको छ, त्यो मापदण्ड अनुसारले हामी त्यसलाई चाहिँ अहिले सर्भिसहरू पनि त्यसरी एक्सपान्ड गर्दै लगिरहेको छ।
0: डाक्टर साहब, तपाईँले भने अनुसार यो सर्पदंश केन्द्रहरू सबैमा एन्टिभेनम अर्थात् प्रतिविष दिने गरिन्छ कि गरिँदैन? यदि दिइन्छ भने यसको वितरण कसरी गरिन्छ?
1: दुईवटा पोइन्ट। एउटा पोइन्ट चाहिँ के छ भने, त्यो जुन मापदण्ड छ, त्यो मापदण्डको एउटा मापदण्ड रहेको विषयवस्तु भनेको चाहिँ त्यो प्रतिविष चाहिँ त्यही हुनुपर्छ, त्यो मापदण्डमै भने केन्द्रमै हुनु पर्यो। दोस्रो कुरा के छ भने, हाम्रो आफ्नै एउटा आपूर्ति प्रणाली छ स्वास्थ्य सेवा विभागको, होइन? त्यो आपूर्ति प्रणाली भनेको त्यसको म्यानेजमेन्ट, त्यसको चेन कसरी म्यानेजमेन्ट हुन्छ भने, यहाँ बिडिङ हुन्छ, बिडिङ भइसकेपछि गुड्स रिसिभ हुन्छ, त्यसलाई चाहिँ फेरि हाम्रो आफ्नै सप्लाई चेनबाट चाहिँ 7 प्रदेशमा रहेका 7 आपूर्ति केन्द्रमा पठाइन्छ, अनि त्यहाँका आपूर्ति केन्द्रहरूले त्यो क्षेत्रमा भएको, त्यो ठाउँमा भएको ट्रिटमेन्ट सेन्टरहरूको मागको भर्सेस उसले त्यसलाई चाहिँ सप्लाई गर्ने गर्छ। एउटा अर्को चाहिँ हामी कहिलेकाहीँ एडहक पनि सप्लाई गर्छौँ, इमर्जेन्सी सप्लाई गर्ने मेकानिजम पनि हुन्छ। मानिलिउँ यो गर्दा गर्दै कतै स्वाट लाएर केसहरू बढ्यो र अचानक त्यो ह्रास आयो या कमी भयो भन्ने बित्तिकै त्यसलाई रिप्लेस गर्ने पनि हामीसित एउटा हामीले तयार गरेका हुन्छौँ मेकानिजम। र अर्को कहिलेकाहीँ जस्तो काठमाडौँ लगायतको प्लेसेसहरूमा कहिलेकाहीँ कुनै हस्पिटलहरूले केस म्यानेजको बेसमा पनि हामीले पठाइदिने गरेको छ। सो यसरी हामीसित 2-3 तरिकाले हामीले चाहिँ यो प्रतिविषको चाहिँ यो आपूर्ति चक्र चाहिँ व्यवस्थापन गरेका छौँ।
0: एउटा अर्को सुन्नमा आएको के छ भन्दा, जस्तो सर्पदंश उपचार केन्द्रहरू त छन् तर त्यहाँ प्रपर तालिम प्राप्त स्वास्थ्य सहकर्मीहरू नभएको, एन्टिभेनम दिन नसकेको र त्यहाँ टाइममै पुर्याउँदा पनि बिरामीहरू मृत्यु भएको सुन्नमा आएको छ, यस्तो केसेसहरूलाई तपाईँले कसरी एड्रेस गर्नुभएको छ?
1: केही घटनाहरूमा हामीले के पाएका छौँ भने, हामी हाम्रो अलिकति हाम्रो हेल्थ वर्कर्सहरूले कहीँ चाहिँ भनौँ न अब सर्भिसै नदिएको चाहिँ होइन, तर अलिक कहिलेकाहीँ चाहिँ त्यो अलिकति केही घटना अलिकति आत्तिनु भएको हो कि, उहाँहरूलाई अलिकति मोर बुस्टअप चाहिने हो कि भन्ने खालको हामीले त्यस्तो खालको अहिले फेला पारेका छौँ। जति एउटा साधारण सर्पदंशलाई एउटालाई टोक्यो, त्यो सर्भिस लिन आयो, त्यसलाई उपचार दियो मात्रै होइन, यसका थुप्रै छ आयामहरू जसलाई हेर्नुपर्ने हुन्छ, किनभने केही इन्फ्रास्ट्रक्चरहरूको डेभलपमेन्टदेखि लिएर ह्युमन रिसोर्सको कपासिटीदेखि लिएर इक्विपमेन्ट्सहरूदेखि लिएर यसका सूचना प्रणाली यसका विविध चिजहरूलाई चाहिँ र कम्युनिटीसितको इङ्गेजमेन्टहरू होइन, सर्भिस युटिलाइज गर्ने मान्छेहरूको विश्वासहरू सबै चिजलाई समग्र रूपमा राखेर हेर्नुपर्ने हुन्छ कि। त्यसले गर्दाखेरि के हो भने, हाम्रो पनि लर्निङ बाई डुइङ हो धेरै चिजहरू, हामीलाई कतिपय चिजमा छुट छैन, हामीलाई छुटै छैन, हामीलाई त्यो कुनै यो इन्तु किन्तु परन्तु के भन्ने बहानामा हामीले सर्भिस चाहिँ हामी सर्भिस रोक्न पनि सक्दैनौँ र सर्भिसलाई कसैलाई वञ्चित पनि गर्न सक्दैनौँ, किनभने यो नागरिकको अधिकार हो, मानिसको अधिकार हो। सो हाम्रो सर्भिसेसहरू जे पनि छ त्योसित जोडिएको विषयवस्तुहरू।
3: हजुर डाक्टर साहब, त्योसँग जोडिएकै यो सेवा केन्द्रहरूबाट दिने सेवालाई अझ राम्रो गराउन, प्रतिविषको जुन वितरण छ त्यसलाई अझ राम्रो बनाउनलाई चाहिँ गत वर्ष मलाई ज्ञान भएसम्म डाक्टर साहबहरूले तालिम पनि दिनुभयो, त्यो तालिमको बारेमा थोरै भनिदिनुहुन्छ?
1: हाम्रो 2-3 किसिमको तालिमहरू हामीले सञ्चालन गर्छौँ। एउटा त हामीले ट्रिटमेन्ट दिने मान्छेहरूलाई कस्तो हुन्छ भने, पहिला के थियो भने जे चिज पनि सेन्टरबाट नै गरिदिनुपर्ने खालको हामीले मेकानिजम बनाएका रहेछौँ पहिला। अब त्यति बेलाको लागि त ठिक थियो होला, तर पछि आएर के चाहिँ बुझियो भने, होइन यसरी हुँदैन, प्रत्येक ठाउँमा चाहिँ एक्सपर्ट्सहरूलाई राखिदिए भने उसले मोर एक्सपर्ट्सहरू डेभलप गरिदिन्छ या मोर ट्रेन पिपललाई गरिदिन्छ, रादर देन सबै थोक हामीमै गर्छ। सो त्यो लेभलको एउटा हामीले चाहिँ यो मास्टर ट्रेनर्सहरूको ट्रेनिङहरू पनि हामीले कन्डक्ट गर्छौँ. सो अनि त्यसमा बहुआयामहरूका पार्टमा पनि हामी सिकाउँछौँ र प्लस ट्रिटमेन्ट पनि सिकाउँछौँ एउटा त्यो पार्ट भयो भने. अर्को हामी यसको आपूर्तिको चक्रमा बस्नेहरूसित पनि हामी डिस्कस गर्छौँ, उहाँहरूको पनि च्यालेन्जेस हेर्छौँ, के छ समस्या कहाँ छ भनेर त्यो एउटा पार्टमा गर्छौँ भने. अनि हाम्रा जति अरू हामी किनभने स्नेक बाइट चाहिँ हामी दुई तिनवटा मोडालिटीमा सञ्चालन गरेका छौँ, एउटा गभर्मेन्टको प्योर इन्टिटी आफ्नै ओन एन्टिटीबाट चाहिँ सर्भिस दिने भने, अर्को हामी नेपाल आर्मीसितको सहकार्यमा गरेका छौँ, अर्को हामी नेपाल प्रहरीसितमा पनि छ, र त्यस्तै हामीले रेड क्रसको सहकार्यमा पनि हामीले सञ्चालन गरेका छौँ. सो हामीले त्यहाँको मान्छेहरूलाई पनि बोलाइकन उहाँहरूलाई पनि कपासिटेट गर्छौँ, उहाँहरूलाई पनि नयाँ अहिलेको के छ त राष्ट्रिय उपचार पद्धति के हो त, अहिले के भन्छ त, डेटाले के देखाइरहेछ, कहाँ छ च्यालेन्ज, के गर्नुपर्ने भन्ने पार्टहरूमा पनि हामी त्यसरी चाहिँ समग्रमा. र इभन यो वर्ष त अब हामीले अलिकति HMIS भन्छौँ हामीले, हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, अब हामी त्यहाँ पनि अलिकति उहाँहरूसित पनि सहकार्यमा यो डेटाहरूलाई अझ मोर रोबस्ट कसरी बनाउन सकिन्छ भन्ने पार्टमा पनि योपालि उहाँहरूसित पनि सहकार्य गर्दैछ.
3: हजुर, यो सर्पदंश रोकथाममा अझ प्रभावकारी काम गर्न यो एउटा चिज अझ भइदिए हुन्थ्यो भन्ने कुनै त्यस्तो छ भने के हुन्थ्यो त्यो?
1: नेपालमा हामीले करिब करिब 90 प्रजाति भन्छौँ होइन, लगभग डिफ्रेन्ट स्टडीको डिफ्रेन्ट रिपोर्टहरू छ, त्यसमध्ये 18-20 मात्रै विषालु सर्पहरू हाम्रो भेटिन्छन् भनेपछि त यदि 100 टोकाइमा हो, 100 टोकाइ त 70 सर्पको टोकाइ त अविखालु सर्पको टोकाइ हो, त्यो अविखालु सर्पको टोकाइमा त केही नगरे पनि निको हुन्छ, अलिकति सान्त्वना दिदिए मात्रै. तर जो 20 छ रियल जसलाई चाहिँ एन्टिस्नेक भेनम नै चाहिने हो, त्यो मान्छे पनि अब यो हरायो के, यही 70 पछाडि लायो के, किनभने त्यो खालको ट्रेन्ड हो, त्यो मेरो चुनौती हो अहिलेको लागि. त्यसलाई मिनिमाइज गर्नु, त्यसलाई कसरी गर्न सक्छु मैले, त्यसलाई सक्छु त एकदम निमट्यान्न कसरी पार्न सक्छु, त्यो हो अहिलेको. त्यसमा मलाई चाहिँ कमन पब्लिकको, पत्रकारिता क्षेत्रका हाम्रा विज्ञहरूको, यसका सर्भिस प्रोभाइडरहरूको, पालिकाहरूको, प्रदेशको, इच एन्ड एभ्री इन्डिभिजुअलको, सबैको साथ सहयोगको चाहिँ आवश्यकता छ कि यस्ता मिथहरूलाई चिरौँ. नजिकको जहाँ हाम्रो स्नेक बाइटको सर्भिस प्रोभाइड गरिरहेछ, यस्तो घटना घटेको क्रममा चाहिँ त्यहाँ गएर सर्भिस लिन मैले त निवेदन गर्छु, हरेक सर्पको टोकाइलाई चाहिँ ऊ नलिउँ, हेल्चेकमै नलिउँ, जाउँ हामी घरमा डिसाइड नगरौँ, किन हाम्रो रिपोर्टहरूले पनि त्यो देखाइरहेछ. हाम्रो मृत्युको चाहिँ 40% मृत्यु चाहिँ हाम्रो कम्युनिटीमा भइरहेको देखाइरहेछ तथ्याङ्कले. यदि साँच्चै नै गर्न सकिने हो भने त ती ठाउँमा जाउँ, चिरौँ ती चिजहरूलाई, ती काम गरौँ सँगै.
0: अहिले हामी सुन्दैछौँ सर्पदंश सम्बन्धी अन्तर्क्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश. हामीसँग हुनुहुन्छ डाक्टर हेमन्त चन्द्र ओझा र डाक्टर प्रकाश शाक्य. डाक्टर प्रकाश शाक्य, नेपालमा डब्ल्युएचओको सर्प सम्बन्धी कार्यक्रमहरू कसरी चलिरहेको छ?
2: डब्ल्युएचओको पर्सपेक्टिभलाई हेर्दा खेलियो भने स्नेक बाइट इन्भेनोमिङ भन्छौँ स्ट्यान्डर्ड टर्मिनोलोजी युज गर्दाखेरि, लाई चाहिँ उपेक्षित उष्ण प्रदेशीय रोग एन्टिटिज भनेर चाहिँ 2017 चाहिँ प्रायोरिटाइज गरेको, 2017 इन्क्लुड गरेको. त्यस पश्चात चाहिँ डब्ल्युएचओले विभिन्न स्ट्राटेजिक पार्टहरूमा काम गरिरहेछ, ग्लोबल स्ट्राटेजी छ, हामीसँग रिजनल स्ट्राटेजी छ, र त्यही डब्ल्युएचओ ग्लोबल र रिजनल स्ट्राटेजीमा आधारित भएर डब्ल्युएचओ कन्ट्री अफिस नेपालले नेसनल प्रोग्राम मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसनलाई सपोर्ट गरिरहेको छ. एउटा मेजर पार्ट हो हामीले काम गरिरहेको डब्ल्युएचओले अहिले चाहिँ यो क्यापेसिटी बिल्डिङमा हो, विशेष गरी यो विभिन्न यो जहाँ स्नेक बाइटको बढी समस्या छ त्यो ठाउँका सर्पदंश सेन्टरहरूमा गएर चाहिँ अनसाइड कोचिङको पाटोहरू, त्यहाँको हेल्थ वर्करहरूलाई, त्यहाँको अरू स्टाफहरूलाई चाहिँ स्नेक बाइटको केस म्यानेजमेन्टमा कसरी चाहिँ दक्ष बनाउन सकिन्छ त्यो भन्ने पाटोमा, त्यो बाहेक अरू ट्रेनिङको पाटोहरूमा पनि सपोर्ट गरिरहेको छ. र एज अ टेक्निकल पार्टनर डब्ल्युएचओले चाहिँ जस्तो हामीसँग 2019 गाइडलाइन छ स्नेक बाइट केस म्यानेजमेन्ट गाइडलाइन, त्यसमा पनि डब्ल्युएचओ सपोर्ट रहेको थियो, नेपाल सरकारसँग सहकार्य गरेर त्यो प्रकाशित भएको थियो. अब अलिक रिभाइज गर्ने बेला पनि भएको छ. अर्को पाटो भनेको स्ट्राटेजिक पाटोमा चाहिँ नेपालमा हामीसँग केस म्यानेजमेन्ट गाइडलाइन भए पनि प्रोग्राम रिलेटेड स्ट्राटेजी हामीले अझै पनि डकुमेन्टहरू बनाउन बाँकी छ, त्यसमा टेक्निकल सपोर्टहरू चाहिँ डब्ल्युएचओले गर्नेछ. त्यो बाहेक चाहिँ रोटरी नेपालसँग पनि डब्ल्युएचओले सहकारी गरिरहेको छ, विशेष गरी यो कम्युनिटीलाई इम्पावर गर्ने पाटोमा, जुन चाहिँ रोटरी नेपालसँग चाहिँ यो आइसे मटेरियलहरू बनाउने डिस्कसन फेजदेखि लिएर प्लानिङ फेजदेखि लिएर इम्प्लिमेन्टेसन फेजमा पनि डब्ल्युएचओको कोलाबोरेटिभ रोल छ. र यसमा एउटा कुरो मैले के जोड्न चाहेँ भन्दाखेरि, जुन स्ट्राटेजिक डकुमेन्ट हामीले स्ट्राटेजी कुरा गरेँ मैले, ग्लोबल स्ट्राटेजीको एउटा मेजर पार्ट हो, त्यसको एउटा मेजर पिलर भनेको स्नेक बाइट अथवा सर्पदंशलाई कम गर्नको लागि त्यसको एउटा मेजर पिलर भनेको इन्गेजिङ एन्ड इम्पावरिङ कम्युनिटी. त्यो पाटोमा रोटरी नेपालले रोल खेलिरहेछ, त्यो इन्गेजिङ कम्युनिटीलाई अझ घनीभूत रूपमा लानलाई चाहिँ त्यो ठाउँमा पुगौँ, अझै हामीले नेपाल गभर्मेन्टको लिडरसिपमा डब्लुएचओ रोटरी नेपाल तथा अन्य पार्टनरहरू सहकार्य गरेर चाहिँ अझै त्यो कम्युनिटी इन्गेजमेन्ट अझै रोल खेल्न चाहिँ बाँकी छ। हामी गरिरहेछौँ तर अझै पनि घनीभूत रूपमा चाहिँ त्यो कम्युनिटी इन्गेजमेन्टमा हामीले रोल खेल्न बाँकी छ जस्तो लाग्छ।
3: डाक्टर साहब, मैले त्यसमा एउटा प्रश्न जोडेँ, के गर्यो भने चाहिँ कम्युनिटी इन्गेजमेन्ट भएको मानिन्छ, ताकि चाहिँ समुदाय चाहिँ इन्गेज पनि भयो, उसले आफ्नोत्व पनि लिने यो आफ्नो कार्यक्रम हो भनेर, के हुनुपर्छ त्यसमा?
2: जस्तो हाम्रो सर्पदंशबाट जुन मृत्युको कुराहरू छ नि, त्यसमा चाहिँ के कारणले मृत्यु भइरहेछ भन्दाखेरि, सर्पदंश भइसकेपछि समयमा अस्पताल नपुग्ने, समयमा एन्टी स्नेक भनेर नपाउने, उपचार नपाउने, सर्पदंश भइसकेपछि सुरुमा उहाँहरू ट्रेडिसनल हिलरमा जाने, स्नेक चार्मर्सहरूकोमा जाने, भनेको त्यहाँनिर चाहिँ सर्पदंश हुने बित्तिकै तुरन्त हस्पिटल जानुपर्छ भन्ने कम्युनिटीलाई रियलाइज नभएको एउटा पोइन्ट हो। त्यसलाई चाहिँ हामीले इन्टरभेन गर्नको लागि चाहिँ समुदायमा लाने कार्यक्रमहरू, एउटा कार्यक्रम जस्तो रोटरीले गरिरहेको छ, एफएमबाट म्यासेज दिने, विभिन्न पोस्टर्स प्याम्पलेटहरूबाट म्यासेज दिने, त्यसरी त्यो एउटा कार्यक्रम हो। तर हामी आफै यदि त्यहाँको लोकल हेल्थ वर्कर्सहरू हुनसक्छ, त्यो तपाईँको फेमिल कम्युनिटी हेल्थ भोलन्टियर्सहरू पनि हुनसक्छ, जुन चाहिँ हाम्रो कम्युनिटीको प्रत्येक वार्ड वार्डमा फेमिल कम्युनिटी हेल्थ भोलन्टियर्सको राम्रो पाउँछ, उहाँहरूलाई सेन्सिटाइज गरेर उहाँको थ्रुबाट कम्युनिटीलाई सेन्सिटाइज गर्न सकिन्छ, एउटा पाटो। अर्को हाम्रो सर्पदंश सेन्टरहरू छ, त्यहाँको उहाँको त्यहाँको हेल्थ वर्करको थ्रुबाट सेन्सिटाइज गर्ने अर्को पाटो। ट्रेडिसनल हिलर्सहरू अथवा स्नेक चार्मर्सहरू जो चाहिँ हाम्रो कम्युनिटी अभिन्न अङ्ग हो, उहाँहरूलाई नै सेन्सिटाइज गरेर उहाँको थ्रुबाट पनि कम्युनिटीलाई चाहिँ यो बारेमा अवेर गर्न सकिन्छ।
0: यसलाई अझ तपाईँले भने जस्तै घनीभूत गर्नको लागि डब्लुएचओको कमिटमेन्ट के छ त?
2: डब्लुएचओको म्यान्डेट भनेको नेसनल प्रोग्रामलाई सपोर्ट गर्ने हो। डेफिनेटली नेसनल प्रोग्राम स्नेक बाइट सर्पदंशको प्रिभेन्सन ट्रिटमेन्टमा अरू पार्टनर्सहरूको पनि सपोर्ट होला, र त्यसमा चाहिँ टेक्निकल सपोर्ट गर्ने काम चाहिँ डब्लुएचओले गर्छ, किनकि एज अ टेक्निकल पार्टनर त्यसको लागि आवश्यक गाइडलाइन्सहरू के हुनसक्छ, त्यसको लागि स्ट्राटेजीहरू, अरू कन्ट्रीको एक्सपिरियन्स के हुनसक्छ, त्यसलाई हामीले चाहिँ नेसनल प्रोग्राममा कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ, हाम्रो त्यो कुराहरूमा चाहिँ डब्लुएचओले सपोर्ट गर्छ।
0: डब्लुएचओ नेपालका डाक्टर प्रकाश साकेलले भन्नुभए जस्तै, डब्लुएचओको प्रमुख कार्य भनेको नेपालको राष्ट्रिय कार्यक्रमलाई सहयोग गर्ने हो। साथै डब्लुएचओले रोटरी क्लब अफ काठमाडौँ मिड टाउनको सर्पदंश अभियानमा प्राविधिक सहयोग गर्दै समुदायलाई संलग्न गराई सर्पदंश सम्बन्धी आवश्यक जनचेतना फैलाउने कार्य, जस्तै अनसाइट कोचिङ र स्वास्थ्य कर्मीहरूलाई सर्पदंश सम्बन्धी दक्ष बनाउने तालिमहरू पनि दिँदै आएको छ। जाँदा जाँदै केही छ डाक्टर ओझाको, भनिदिनुहोस् न।
1: एउटा के भन्छ भने, एउटा भनाइ छ कि, हेल्प अस टु हेल्प यु भन्छ। कम्युनिटीलाई हेल्प गर्नलाई कम्युनिटीले पनि हामीलाई हेल्प गर्नु पऱ्यो। कम्युनिटीको प्रब्लम चाहिँ के हो भनेर कम्युनिटीले भन्नु पऱ्यो, त्यहाँका च्यालेन्जेस के छन्। र अर्को एउटा पार्टमा उहाँले टच गर्नुभयो, यो ट्रेडिसनल हिलर्सहरू लुजिङ अ बिजनेस भन्छ। सो लुजिङ अ बिजनेसमा कहिलेकाहीँ के हुन्छ भनेपछि, त्यसले हामीलाई सपोर्ट नगर्न सक्छ त्यो क्षेत्रले। सो अहिले अबको निड के हो भने, त्यो क्षेत्रलाई पनि विन विनमा हामीले राख्ने हो, भनेपछि त्यो पपुलेसनलाई हामीले कन्फिडेन्समा लिनु पऱ्यो। अब हामी चाहिँ उहाँहरूलाई सम्झाउने कोसिस गर्छौँ, हामीले यो फ्याक्ट भन्ने हो कि यो हो वास्तविकता, उहाँहरूको थ्रुबाट त्यो हामीले त्यस्ता प्रयोग नेपालमा गरेको छ, बाल मृत्यु दरहरूलाई नियन्त्रण गर्न हामीले यी उपायहरू अप्नाएका पनि छौँ। सर्पदंश एकदम संवेदनशील विषयवस्तु छ। हामीले स्नेक बाइटको नेपालमा, स्नेक बाइट भएको पूर्वी नेपालमा गरेको अध्ययनले हामीलाई के देखाइरहेछ भने, 40% समुदायमा र 40% ट्राभलको दौरानमा चाहिँ मृत्यु भएको देखाइरहेछ। 20% जति हाम्रो हेल्थ सेन्टरहरूमा छ, त्यसको धेरै जस्तो मृत्युहरू चाहिँ लेट रिच भएको कारणले छ, जब भेनम चारैतिर फैलिसकेर त्यसलाई रिभर्ट ब्याक गर्न अलिकति गाह्रो हुने स्टेजहरूमा, किनभने किडनीहरूलाई प्रब्लम भइसकेको, अरू ब्लडहरूमा समस्याहरू भइरहेको, किनभने क्लटिङ हुन्छ, कतै ब्लिडिङ हुन्छ, त्यो सबैले गर्दाखेरि चाहिँ, तर वर्कआउट गर्ने हाम्रो एरियाहरू छ होइन, यो भयो। अर्को चाहिँ एउटा अर्को पनि सँगसँगै मैले लास्टमा जाँदा जाँदै के पनि भन्छु, आफू बस्ने वरिपरि चाहिँ थाहा पाउनु पऱ्यो, किनभने सर्प कहाँ बस्नु सक्छ, सर्प के हुनसक्छ भने, त्यही भएर नो योर प्लेस। जस्तो अहिले गर्मी हुन्छ, सहन सकिँदैन, बाहिर सुतिन्छ, राति टोकाइमा परिन्छ, सर्पको खेतबारीमा गइन्छ, रात आधा रातमा हेरिन्छ, टोकाइमा परिन्छ, अनि त्यसलाई फेरि केही पनि होइन यो सर्प भन्यो, पानीले पखाल्ने या त्यतिकै छोडेर हिँड्ने। घरका छेउमा दाउराका च्याङ लगाइएको हुन्छ, भेट्दै नरी नटकटकाई केही नगरिकन दाउरा स्याट्ट समात्ने हुन्छ। घरभित्रै हामीले मुसाहरूलाई आउने पुवालहरू छोडिदिएका हुन्छौँ, घरकै नजिकै या घरभित्रै हामीले कुखुराहरू या सर्पको आहाराहरू राखेका हुन्छौँ, भ्यागुता यावत कुराहरू। त्यही भएर आफ्नो वरिपरि सर्प नआउन दिने चाहिँ वातावरण कसरी सिर्जना गर्ने हो भने, त्यो परिवारको जिम्मेवारी हो, त्यो व्यक्तिको जिम्मेवारी, त्यो घरको जिम्मेवारी हो, हरेकको भूमिका छ,
3: आफ्नै जिम्मेवारी पनि,
1: आफ्नो जिम्मेवारी छ।
0: डाक्टर निर्मल रिजाल, सर्पदंश अभियानका लागि रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले के कस्ता जनचेतनामूलक कामहरू गरिरहनु भएको छ, बताइदिनुहोस् न।
4: रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले सन् 2019 काठमाडौँमा एउटा बृहत् अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो सर्पदंशको बारेमा, जहाँ चाहिँ विभिन्न मुलुकका विज्ञ वरिष्ठ जनस्वास्थ्य अधिकृतहरू अस्ट्रेलियादेखि, युकेदेखि, हाम्रो इन्डिया, बङ्गलादेश, नेपाल, सबै मुलुकका विज्ञहरूलाई जम्मा पारेर एउटा सम्मेलन गरेको थियो। त्यो सम्मेलनको निचोड चाहिँ अन्तमा के आएको थियो भन्दा, जनचेतनाको अभावका कारणले धेरै मानिसहरू चाहिँ सर्पदंशको जोखिममा पर्छन्। त्यस्तो जनचेतना हुँदो हो त उनीहरू त्यो सर्पदंशबाट बच्न सक्थे, र सर्पदंश नहुने हो भने त मृत्यु पनि हुने सम्भावना कम हुँदै जान्छ। सो त्यस्तो किसिमको सन्देश सहित त्यो अन्तर्राष्ट्रिय सम्मेलन सिद्धियो, जसका आधारमा रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले चाहिँ एउटा परियोजना निर्माण गर्यो, र त्यो परियोजनाको चाहिँ अहिले 4 वर्ष एउटा अभियानको रूपमा अहिले चाहिँ त्यसमा काम भइराखेको छ, र त्यसमध्ये चाहिँ विभिन्न जनहितमा जारी रेडियो सन्देशहरू 11 छन्, जसमध्ये 5 चाहिँ रोकथामलाई टार्गेट गरेर गरिएको छ, त्यस्तै गरी 5 चाहिँ उपचार, तीमध्ये एउटा चाहिँ सर्पहरू चाहिँ पर्यावरणका अभिन्न अङ्ग हुन् भन्ने सहितको छ भने, 11 एउटा सन्देश चाहिँ बडा महत्त्वपूर्ण चाहिँ, सर्पले टोकिहाले के गर्ने त भन्ने एउटा एकदमै महत्त्वपूर्ण चाहिँ त्यसमा लिनुपर्ने कदमहरू के हुन् त भने, एउटा चाहिँ जनहितमा जारी सन्देशले चाहिँ त्यो कुरा चाहिँ बुझाउन कोसिस गर्छ। यसै गरी रेडियो कार्यक्रमहरू छन्, छोटो सन्देश र रेडियो कार्यक्रमहरू मुलुकभरि 41 एफएम रेडियोबाट चाहिँ प्रसारित हुने गर्दछन्। त्यसै गरी हामीले सामाजिक सञ्जालबाट पनि यी सबै सन्देशहरूलाई चाहिँ सामाजिक सञ्जाल जस्तो फेसबुकबाट, युट्युबबाट, इन्स्टाग्रामबाट पनि हामीले यी सन्देशहरू धेरै ठाउँमा पुर्याउन सक्यौँ भने, विशेष गरी युवाहरू जो चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्छन् उनीहरू जागृत हुन सक्छन् भन्ने चाहिँ धारणा हो। त्यस पछाडि पोस्टरहरू छ, र पोस्टर पनि दुईतिर प्रिन्टेड छ, एकतिर चाहिँ हामीले रोकथामका सन्देशहरू दिएका छौँ भने अर्कोतिर चाहिँ उपचारको सन्देशहरू चाहिँ त्यसमा राखेका छौँ, र यी सबै चाहिँ 5 भाषामा नेपालीमा छँदैछ, त्यसबाहेक चाहिँ मैथली, भोजपुरी, अवधी र पश्चिमी थारू भाषामा चाहिँ छ। अब म लास्टमा फेरि एकपल्ट सम्झाउन चाहन्छु, हाम्रो वेबसाइट www.snakebiteneepal.org, यो वेबसाइटमा यी अघि मैले भनेका सबै सामग्रीहरू पनि भेट्न सकिन्छ। त्यसबाहेक यी सर्पदंश भएर उपचार गर्नुपर्ने एन्टिभेनम सेन्टर्सहरूको फोन नम्बर, त्यो कहाँ हो, त्यो कुन ठाउँमा छ, त्यहाँको सम्पर्क व्यक्ति को हो, यी सबै कुराहरू त्यसमा चाहिँ विस्तृत रूपमा दिएको छ। त्यो वेबसाइटमा अझ अरू धेरै कुराहरू छन्, अनुसन्धानहरू भएका त्यसको बारेमा छ, आर्टिकल्सहरू न्युज पेपरमा अथवा पत्र पत्रिकामा आएका आर्टिकलहरू, स्वास्थ्य मन्त्रालयले अथवा विश्व स्वास्थ्य संगठनले निकालेका प्रकाशनहरू सर्पदंश सम्बन्धी, यी सबै कुराहरू त्यहाँ भेट्न सकिन्छ। विद्यार्थी अथवा शोधकर्ता जसले अनुसन्धानहरू गर्नुहुन्छ उहाँहरूको लागि पनि यो वेबसाइट चाहिँ असाध्यै महत्त्वपूर्ण रहने गर्छ। यो परियोजना चाहिँ अन्तर्राष्ट्रिय रोटरी इन्टरनेसनलको चाहिँ रोटरी फाउन्डेसन भन्ने छ, त्यहाँको एउटा ग्लोबल ग्रान्टले सम्भव भएको हो, र उहाँहरूलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ।
0: आजको यस रेडियो कार्यक्रम जीवन सन्देशमा आफ्नो अमूल्य समय दिई यस छलफलमा सहभागी भइदिनु भएकोमा हाम्रा विज्ञहरूप्रति हार्दिक आभार तथा धेरै धेरै धन्यवाद दिँदै अब सुनौ यो जानकारीमूलक रेडियो सन्देश।
5: ओहो, तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
6: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
5: सकिनै लाग्यो आमा लिपपोत गरेर।
6: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
5: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो? हो, पुरिदिनु पर्यो। ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
6: लौ न, खोइ खोइ कहाँ टोक्यो छोरी?
5: यहाँ दाहिने हातमा टोक्यो आमा।
6: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
7: के भयो काकी?
6: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
7: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
6: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
7: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी। अनि हातको चुरा पनि खोलिदिनु त, उसको टोकेको हात धेरै नचलाइकन।
6: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिस पो निकाल्ने हो कि?
7: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने, पोल्ने, चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
6: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
7: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
6: बुझे बाबु।
7: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिट्टोभन्दा छिट्टो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिट्टो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org वेबसाइटमा खोज्दै गर्छु।
6: हुन्छ हुन्छ बाबु।
7: डाटा अन गरेर हेर्नु पर्यो। ओ ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानलाई।
6: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसक्यो।
7: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडोभन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
6: ए हस् हस् बाबु।
0: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्यकर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
8: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
0: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ। यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ। आफ्नो वरिपरि सर्प नआउन दिनको लागि आफ्नो घर वरिपरि सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसका लागि परिवारका हरेक सदस्यको भूमिका महत्त्वपूर्ण रहन्छ। साथसाथै सर्पदंशको न्यूनीकरणको लागि समुदाय पनि जागरूक हुनपर्छ भन्दै आगामी साता अरू विज्ञ व्यक्तिहरूसँगको छलफल लिएर आउने वाचा गर्दै आजको यस प्रस्तुतिबाट सहकर्मी साथीहरूसँगै म अचला पनि बिदा हुन्छु। नमस्ते।
9: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको छ बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
0: बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णभीरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र।
1: हरेक विपदपछिको पीडामा कला र सङ्गीतको भूमिका पनि निकै महत्त्वपूर्ण, कलाकार र गीत सङ्गीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई।
2: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि कलाकारले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि राम्रो हुन्छ।
0: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु, विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड।
1: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
3: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5424।
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
7: साझा पृथ्वी, साझा दायित्व,
5: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौँ।
6: आयोजक धरपझोङ गाउँपालिका, जोमसोङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: धरपझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार

0: हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला सुरुमा नेपाल एसएससी प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको सुखद खबर। एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्न पाउने प्रावधान थियो। नेपाल च्याम्पियन बन्दै अर्को वर्ष बंगलादेश देशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको हो। नेपालले दोस्रो पटक एसिया कप खेल्नेछ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। आजको खेलमा नेपालका ओपनर आसिफ शेखले शतक बनाए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। आसिफले 106 रन जोडे। युएईका राहुल चोपराले शतक बनाए पनि टोलीको हार टार्न सकेनन्। युएई 49 ओभर 1 बलमा 269 रनमा अल आउट भयो। आसिफ प्लेयर अफ द म्याच बनेका छन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट भए। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्।
5: नेपाल प्रहरीको टिम्बुरे 2 त्रिवेणी विशेष अपरेसन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डिएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वय का लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डिएनए परीक्षण गरिएको छ। सङ्कलन गरिएका मध्ये 37 डिएनए नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमुना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डिएनए नमुना सङ्कलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सडक सञ्जाल, सम्पर्क विच्छेद भएका र अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोसी बाढीको आज 18 दिन भइसकेको छ।
4: त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चरौदीको कृष्णवीर सडक खण्ड मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिङ सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मङ्गलबारसम्म गाडी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोसी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सडक भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ।
5: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोसी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। सन् 2019 स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार प्रविधि, सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। चीनको प्रविधि र नवप्रवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्नुहुँदै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी जिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो।
4: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाको काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि बागमतीका मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो। उहाँले बाढी तथा विपद प्रभावित नागरिकको लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको समेत बताउनु भएको छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
10: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
9: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
10: इतिहास, गाथा र कथा, गाँठका कुरा,
9: गाँठका कुरा।
10: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णभीरको सडक मंगलबारसम्म खुलाउने गरी काम तीव्र, हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई, भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13,54,09,00,000 रुपियाँ मौजात छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28,20,14,366 रुपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैङ्कमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढी पीडितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैङ्कका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
4: भोटेकोशी बाढीमा अभिभावक गुमाएका 25 बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बाल गृहले बाढीबाट अभिभावक बिन भएका 25 बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। भोटेकोशी बाढीबाट अति प्रभावित जिल्ला रसुवा, धादिङ र नुवाकोटका बाल बालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। बाल गृहमा अहिले पनि विभिन्न कारणले अभिभावक बिन भएका 28 बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ।
5: विश्व प्राथमिक उपचार दिवस बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर मनाइँदैछ। विपद बाढी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, अघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौँ शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ। हालैको भोटेकोशी बाढीमा पनि स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्त्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ।
4: अबको 3 भोटेकोशी बाढी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 मंगलबार बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा आसपासका केही जिल्लामा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको हो। यी क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। पछिल्लो 24 रसुवा, नुवाकोट, धादिङ र गोरखा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यका सहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
5: गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यवसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफीको अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी, लोकल सेलेक्सन 10 र येलो क्याटुरा रहेका छन्। धुरु क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्न उत्पादन सुरु गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफलमध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा अहिलेसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको उहाँले जानकारी दिनुभयो।
4: वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
12: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
11: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले वर्तमान विश्व शासन, संरचना, शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी सङ्कटको अग्रपङ्क्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताउनु भएको छ। यो सम्मेलनमा 10 भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिन पिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलोपटक भारत भ्रमण पुगेका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
4: अब खेल खबर। नेपाल प्रिमियर कप उपाधिसहित एसिया कपमा छनौट भएको खबर हामीले यसअघि सुरुमै प्रस्तुत गर्यौँ। खेलको अर्को खबरमा नेपाल भलिबल लिग एनबिएलको उपाधिका लागि अहिले कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्स किङ्स खेलिरहेका छन्। फाइनल खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडलमा अहिले चलिरहेको छ। फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले 20 लाख रुपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको। अन्नपूर्ण यससँगै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो। लिगमा 6 टोली सहभागी थिए। खबरको सिलसिला यति नै। आज शनिबार रङ्गदर्पणको पालो। रङ्गदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
6: आजको रङ्गदर्पण विपदको पीडामा मलम लगाउन मद्दत गर्ने गीत सङ्गीतमा केन्द्रित छ।

भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीले ठूलो विनाश निम्त्यायो। केही समयमै घर, सडक, पुल, बजार र जलविद्युत आयोजनाका संरचनासँगै धेरै परिवारलाई तहस नहस बनायो। प्राकृतिक विपदपछि पीडाको यस्तो घडीमा कला र सङ्गीतको भूमिका के हुन सक्छ? त्रिपाल, खाद्यान्न र औषधि जस्ता भौतिक राहत प्रभावितसम्म पुग्न आवश्यक छ, तर विपदले मनमा छोडेको डर, त्रास र पीडालाई यस्ता सामग्रीले मात्र शान्त पार्न सक्दैनन्। इतिहास हेर्ने हो भने ठूला विपद र सङ्कटपछि समाजमा गीत, कविता र सृजनाहरू जन्मिएका उदाहरणहरू प्रशस्तै छन्।

जब कुनै कलाकारले विपदलाई विषय बनाएर गीत सृजना गर्छ, त्यसमा पीडितले आफ्नो दुःखको प्रतिबिम्ब भेट्न सक्छ। आफू एक्लो छैन, आफ्नो पीडालाई अरूले पनि महसुस गरिरहेका छन् भन्ने अनुभूति हुन्छ। रसुवा भोटेकोसीको विपदपछि नेपाली सङ्गीत क्षेत्रले पनि यही भूमिका निर्वाह गर्न खोजेको देखिन्छ। केही कलाकारले विपदलाई केन्द्रमा राखेर सृजना गरेका गीतबाट प्राप्त आमदानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। कलाकारले आफ्नो सबैभन्दा ठूलो शक्ति, आफ्नो स्वर र सृजना पीडितका नाममा समर्पित गर्नु आफैमा अर्थपूर्ण पहल हो।

0: विपदपछि नेपाली कलाकारले गीत सङ्गीत र साङ्गीतिक कार्यक्रम मार्फत शोक व्यक्त गर्ने, जनचेतना फैलाउने र राहतका लागि सहयोग जुटाउने गरेका छन्। देशभित्र मात्र होइन विदेशमा रहेका नेपालीलाई पनि राहत, उद्धार र पुनर्निर्माणका लागि ऐक्यबद्ध गराउन साङ्गीतिक आह्वानले भूमिका खेल्न सक्छ। त्यसैले विपदपछि उद्धार र राहतसँगै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। गीत सङ्गीतले समस्याको समाधान त गर्दैन, तर केही समयका लागि भए पनि मानिसलाई पीडा र त्रासबाट बाहिर ल्याउन, मनलाई शान्त बनाउन र आशा जगाउन सहयोग गर्न सक्छ। घरबार गुमाएकाहरूका लागि पुनर्स्थापना र पुनर्निर्माणको यात्रा झनै लामो छ, तर यस्तो कठिन घडीमा समाजका विभिन्न तबकाले आआफ्नो ठाउँबाट साथ दिने प्रयास गरिरहेका छन्। गीत सङ्गीतले बाढीले बगाएको घर फर्काउन सक्दैन, हराएको आफन्त भेटाउन सक्दैन, भत्काएको पुल वा सडक तत्काल बनाइदिन सक्दैन, तर यसले पीडितको मनमा लागेको चोटमा केही क्षणका लागि भए पनि मलम लगाउन सक्छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई:
1: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि सहानुभूति दिने कुराहरू एउटा भयो। जे जस्तो भयो त्यो भएको एकदम नमिठो छ। अब उहाँहरूको लागि चाहिँ त्यही हो, मन बलियो बनाउने तर हामी निरन्तर लागिराख्ने कलाकारहरूले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि, बनाउँदाखेरि, लेख्दाखेरि, भन्दाखेरि, प्रस्तुत गर्दाखेरि ल्याउँदाखेरि राम्रो हुन्छ।
2: रङ्गदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
3: युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
2: बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णवीरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र।
3: हरेक विपदपछिको पीडामा कला र सङ्गीतको भूमिका पनि निकै महत्त्वपूर्ण, कला र गीत सङ्गीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई।
2: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु, विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड।
3: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौँ। नमस्कार।

0: सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज समावेशी आवाज
1: नवलपरासी र आसपासका गतिविधि तपाईको दिनभरिको प्रतिनिधि समाचार मूलक प्रस्तुति स्थानीय सेरोफेरो
2: सामुदायिक रेडियो परासी मार्फत सामुदायिक रेडियो सुनवल र सामुदायिक रेडियो दाउने बाजा पनि एकै साथ
3: प्रत्येक दिन साँझ 6:30 बजे
1: तपाईको आफ्नै गाउँ ठाउँका समाचारका लागि स्थानीय सेरोफेरो

0: नमस्कार, खुराम नवलपरासीमा आबद्ध सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज मार्फत सामुदायिक रेडियो सुनबल 90.7 मेगाहर्ज र सामुदायिक रेडियो दाउन्ने 103.4 मेगाहर्जको सहकार्यमा एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको स्थानीय सेरेफेरोमा म मेघराज गौतमको तपाईँलाई स्वागत छ। स्थानीय सेरेफेरो सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। नवलपरासीका 5 स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको एकैपटक सरुवा, पालीनन्दन र सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी यथावत। तीज मेलाका लागि सुनवल 11 स्थित बाबा बर्दगोरिया धाम झकी झकाऊ, मेलाको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष पाण्डेको भनाई। बर्दघाटमा 5 जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी सम्पन्न। र विद्युत करेन्टमा परेर गुल्मीमा 1 र जीप दुर्घटनामा परि सल्यानमा 3 जनाको ज्यान गयो। अब सुनौ पूरा खबर। नवलपरासीका 7 स्थानीय तहमध्ये 5 स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको एकै पटक सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ 26 गते निर्णय गरेर उनीहरूको सरुवा गरेको हो। 5 जनामध्ये 3 जनाको स्थानीय तहमै र 2 जनाको अन्य निकायमा सरुवा गरिएको छ भने 2 पालिकाका प्रमुख प्रशासकीय अधिकृत भने यथावत रहेका छन्। पालीनन्दन गाउँपालिका र सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू यथावत रहेका छन्। रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेको राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा भएको छ। उहाँको ठाउँमा कृष्णनगर नगरपालिकाबाट खेमराज देवकोटा खटिनु भएको छ। सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको गृह मन्त्रालय सरुवा भएको छ। उहाँको ठाउँमा राष्ट्रिय योजना आयोगको सचिवालयबाट दुर्गा बन्जाडेलाई खटाइएको छ। यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलको तिलोत्तमा नगरपालिका रूपन्देही सरुवा भएको छ। उहाँको ठाउँमा निर्वाचन आयोगबाट ऋषिराम भूषाललाई खटाइएको छ। त्यसै गरी प्रतापपुर गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिता बिक थारूको गैँडहवा गाउँपालिका रूपन्देहीमा सरुवा भएको छ। उहाँको ठाउँमा कारागार कार्यालयबाट सुभाष शर्मा पौडेललाई खटाइएको छ। सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूषालको ओम सतिया गाउँपालिका रूपन्देही सरुवा भएको छ। उहाँको ठाउँमा अध्यागमन विभागबाट अर्जुन प्रसाद रेग्मीलाई खटाइएको छ। सुनवल नगरपालिका वडा नम्बर 11 केरवानी स्थित ऐतिहासिक तथा धार्मिक स्थल बाबा बर्दगोरिया धाममा भदौ 28 र 29 गते आयोजना हुने तीज विशेष मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाको तयारी अन्तर्गत आज बिहान बाबा बर्दगोरिया धाम विकास संस्था र प्रहरी युक्ति तालिम महाविद्यालय सुनवल 11 जर्गाको सहकार्यमा धाम परिसरमा व्यापक सरसफाई गरिएको छ। सरसफाई कार्यक्रममा युक्ति तालिम विश्वविद्यालयका करिब 100 जना सहभागी हुनुका साथै धाम विकास संस्थाका पदाधिकारी तथा स्थानीय बासिन्दाको समेत सहभागिता रहेको थियो। सरसफाइपछि बाबा बर्दगोरिया मन्दिर तथा आसपासको क्षेत्र सफा र आकर्षक बनाइएको धाम विकास संस्थाका अध्यक्ष नरपति पाण्डेले बताउनुभयो। उहाँका अनुसार 2 दिनसम्म सञ्चालन हुने तीज विशेष मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको बाबा बर्दगोरिया धाममा तीजका अवसरमा हरेक वर्ष ठूलो सङ्ख्यामा श्रद्धालु तथा भक्तजन आउने गरेका छन्। स्थानीय जनविश्वास अनुसार बाबा बर्दगोरिया धामलाई लामो समयदेखि धार्मिक आस्थाको केन्द्रको रूपमा मानिँदै आएको छ। यहाँ पूजा आराधना तथा दर्शन गरी मनोकामना पूरा हुने विश्वासका कारण आसपासका जिल्लासहित टाढा टाढाबाट समेत भक्तजन आउने गरेका छन्। यस वर्षको तीज विशेष मेलामा नवलपरासी, रूपन्देही लगायत जिल्लाबाट तथा छिमेकी राष्ट्र भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन सहभागी हुने अपेक्षा गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो। 2 दिनसम्म चल्ने तीज विशेष मेलाले धार्मिक पर्यटन प्रवर्धनसँगै स्थानीय व्यापार, संस्कृति र सामाजिक एकतालाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। यसैबीच हामीले बाबा बर्दगोरिया धाम विकास संस्थाका अध्यक्ष नरपति पाण्डेलाई भदौ 28 र 29 गते 2 दिनसम्म चल्ने मेलाको तयारी कस्तो छ भनी सोधेका छौँ।
1: यस वर्ष 2083 तीज मेला परम्परागत रूपमा लागिरहने तीज मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। भोलि र पर्सि 28 र 29 गते मेला लाग्नेछ। मेलाको लागि हाम्रा विभिन्न उप समितिहरू बनाएर हामीले चाहिँ कामलाई तीव्रता दिएका थियौँ र हालसम्म आउँदाखेरि सम्पूर्ण समितिहरूका तर्फबाट गर्ने कामहरू चाहिँ सबै काम सम्पन्न भइसकेको छ। आज बिहान पनि प्रहरी तालिम महाविद्यालयको टोलीको साथमा चाहिँ सरसफाईका अन्तिम चरणको काम सम्पन्न भएको छ भने अब यहाँ मेला भर्नको लागि आउने व्यापारीहरूले चाहिँ व्यापारीहरू चाहिँ स्टलहरू लगाउने, मिठाईहरू चाहिँ प्रकारहरू बनाउने तथा दोकान सजावट गर्ने काम पनि चलिरहेको छ। त्यसै गरी रमाइलो मेलाको लागि झुला पिङहरू पनि तयारी अवस्थामा रहेको छ र आजै दुईवटा हात्ती तल चाहिँ हात्ती लिएर आउने र अन्य किसिमका चाहिँ भजन टोलीहरू पनि आउने भन्ने जानकारी सबै भएको छ र हामीले जानकारी अनुसार सम्पूर्ण पहिला आउने भक्तजनहरू भजन टोलीहरू सबै चाहिँ शाखा साथ यो वर्ष पनि आउनको लागि तयार रहेको अवस्था बुझिएको छ। यो सम्पूर्ण आउने जाने क्रम चलिरहेको छ भने भोलिको दिनमा तीजको विशेष किसिमको चाहिँ तयारी सम्पन्न भएकोले भोलिबाट मेला सुरु हुनेछ। विशेष गरी पर्सि व्यापक मेला लाग्ने हुँदाखेरि त्यसको पूर्व तयारी स्वरूप सबै कुरो पार्किङदेखि लिएर सरसफाइदेखि लिएर सुरक्षादेखि लिएर सम्पूर्ण चाहिँ काम भइसकेको छ र सबै ठाउँ पत्रचार गरी सबैको एक किसिमको चाहिँ उत्साहपूर्ण वातावरणमा चाहिँ यो मेलाको तयारी भएको सम्पूर्ण जानकारी गराउँदै यस ऐतिहासिक पवित्र धार्मिक स्थलमा परम्परागत रूपमा लागिरहेको मेलाको दर्शन गर्न र यो ऐतिहासिक क्षेत्रको चाहिँ अवलोकन गरी बाबा बडदुवरियाको आशीर्वाद लिन सम्पूर्ण भक्तजनहरूलाई उपस्थित भई आशीर्वाद लिनु हुन हार्दिक अनुरोध गर्दछु।
0: नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलप्रासीले 5 जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी बर्दघाटमा सम्पन्न गरेको छ। गोष्ठीको उद्घाटन गर्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले समाजमा आइपर्ने हरेक आफत विपदमा रेडक्रस सोसाइटी रेडक्रस सहयोगीका रूपमा अघि बढ्दै आएको बताउनुभयो। उहाँले विद्यार्थीलाई प्राथमिक उपचार सम्बन्धी ज्ञान र सिपसँगै नेतृत्व, अनुशासन र सेवाभाव सिकाउने काम महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो। नगर प्रमुख श्रेष्ठले सानै उमेरदेखि मानवीय सेवामा लाग्ने संस्कारको विकास गराउन जुनियर युवा रेडक्रसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसमा आबद्ध विद्यार्थीलाई धन्यवाद व्यक्त गर्नुभयो। त्यस्तै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले विद्यार्थीलाई सानै उमेरदेखि मानवीय सेवामा लाग्न प्रेरित गर्नु पुण्यको काम भएको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदर अली मोमिन, जिल्ला सभापति राजेन्द्र प्रसाद अग्रहरी, उपसभापति कृष्ण प्रसाद लामिछाने, शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधि सुभाष गौतम तथा न्यू लाइफ माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक डिबी अधिकारी लगायतले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको छ। गोष्ठीमा जिल्ला शाखाले सञ्चालन गरेका विद्यालय स्तरीय कार्यक्रमको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो। प्रतिवेदन अनुसार जिल्लाका 62 जुनियर युवा रेडक्रस सर्कलमा 4,650 विद्यार्थीहरू आबद्ध रहेका छन्। जिल्ला शाखाले विद्यालय स्तरमा हाजिरी जवाब प्रतियोगिता, नेतृत्व विकास तालिम, वक्तित्व कला तथा कविता प्रतियोगिता र प्रदेश तथा जिल्ला स्तरीय गोष्ठी लगायत कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिवेदनमा उल्लेख गरिएको छ। बर्दघाट स्थित न्यू लाइफ माध्यमिक विद्यालयमा आयोजित गोष्ठी अघि प्रभात फेरी सहित नगर परिक्रमा गरिएको थियो। गोष्ठीमा जिल्लाका 60 जुनियर युवा रेडक्रस सर्कलका विद्यार्थीहरू सहभागी भएका थिए। गोष्ठी सम्पन्न भएपछि जुनियर युवा रेडक्रसका विद्यार्थीका लागि तालिम तथा नायब शिक्षकसँग छुट्टै अन्तर्क्रिया र छलफल समेत गरिएको छ। कार्यक्रममा मायादेवी इङ्ग्लिस सेकेन्डरी स्कुल रामग्राम साथ उजैनीका शिक्षक मानेश्वर साहनेलाई उत्कृष्ट शिक्षक नायकको रूपमा सम्मान गरिएको छ। 62 राष्ट्रिय बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल नवलप्रासी र बर्दघाट नगर बाल सञ्जालले बर्दघाटमा प्रभात फेरी गरेको छ। बर्दघाट बजार पुरानो चौकीबाट सुरु भएको उक्त प्रभात फेरी बर्दघाट लक्ष्मीनगर पुगेर पुनः चोकमा आएर पूर्ण सभामा परिणत भएको थियो। जिल्ला बाल सञ्जाल नवलप्रासीका जिल्ला अध्यक्ष आदर्श भण्डारीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बालबालिकाहरूको हक अधिकारका लागि बर्दघाट नगरपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। नगर प्रमुख श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त प्रभात फेरी कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, पर्दघाट नगरपालिकाका बाल फोकस फोकल पर्सन कृष्ण हरि पौडेल, पर्दघाट वडा नम्बर 4 का वडा अध्यक्ष वेद बिना तिवारी, बाल अधिकार कर्मी समीर परियार लगायतको उपस्थिति रहेको थियो। बाल बालिकामा पर्ने सामाजिक तथा मनोवैज्ञानिक नकारात्मक प्रभावका विरुद्ध निकालिएको सचेतना र्यालीमा जिल्लाका बाल बालिकाहरूको सहभागिता रहेको छ। बाल बालिकाको हक अधिकार र कर्तव्यका बारेमा लेखेका विभिन्न किसिमका प्ले कार्डहरू सहित निकालिएको उक्त र्यालीले नगरको परिक्रमा गरेसँगै भएको कोण सभामा बोल्दै बाल बालिकाहरूले आफ्नो अधिकारसँगै कर्तव्यको पालना गर्नुपर्ने धारणा व्यक्त भएका छन्। जिल्ला बाल सञ्जालका सचिव साहिद अली मियाको सञ्चालन रहेको कार्यक्रममा बर्दघाट नगर र जिल्लाका अन्य पालिकाका बाल बालिकाहरूको उपस्थिति रहेको थियो। शेरबहादुर देउवा पक्षीय नेपाली कङ्ग्रेस इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। महाधिवेशन तयारी समितिको बैठकले असोज 15 वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्रतिनिधि खटाइएको इतर समूहले जनाएको छ। जसअनुसार नवलप्रासीमा विकास घिमिरेलाई केन्द्रीय प्रतिनिधिको रूपमा खटाइएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा अधिवेशनहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहका तयारी समितिहरू गठन गर्ने समय सीमा समेत तोकिएको छ। जसअनुसार जिल्ला सङ्घीय निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 गठन गरिसक्नुपर्ने विज्ञप्तिमा भनिएको छ। तपाईँ यति बेला पश्चिम नवलपासीका 3 सामुदायिक रेडियो मार्फत एकैसाथ प्रसारण भइरहेको समाचारमूलक प्रस्तुति स्थानीय सेरोफेरो सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि हामी लुम्बिनीका उद्योग स्थानान्तरणको विषय अन्यलमा करेन्ट लागेर गुल्मीमा एकजनाको ज्यान गयो लगायतका अन्य स्थानीय खबर लिएर उपस्थित हुनेछौँ। रेडियो सुन्दै गर्नुहोला।
2: सवारी दुर्घटनाबाट बचाऊ अनि बचाऊ।

0: हतार गरे यात्रामा
1: परिन्छ है खतरामा।
2: हतारमा आफ्नो अमूल्य जीवन नगुमाउनुहोस्।
3: जनहितमा जारी सन्देश।
4: विश्रामपछि स्वागत छ। तपाईँ अहिले सामुदायिक रेडियो परासी, रेडियो सुनवल र रेडियो दाउनेबाट एकैसाथ प्रसारण भइरहेको स्थानीय सेरोफेरो सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। लुम्बिनी क्षेत्रको 15 किलोमिटर वरिपरि रहेका प्रदूषण गर्ने उद्योगलाई 2 वर्षभित्र बन्द वा स्थानान्तरण गर्ने सर्वोच्च अदालतले आदेश दिएको 1 वर्ष बितिसक्दा पनि कार्यान्वयनको स्पष्ट खाका बन्न सकेको छैन। गत चैत्रमा मात्रै उक्त आदेशको पूर्ण पाठ सार्वजनिक भएको थियो। उद्योगीहरू आदेशको पूर्ण पाठ सार्वजनिक भएको 60 दिनभित्र पुनरावलोकनका लागि अदालत जान सक्ने व्यवस्था भए पनि गएनन्। अदालतको आदेश कार्यान्वयनका लागि वैकल्पिक औद्योगिक क्षेत्र, जग्गा व्यवस्थापन, क्षतिपूर्ति र श्रमिकको व्यवस्थापनबारे स्पष्ट योजना नबन्दा लुम्बिनी करिडोरमा सञ्चालित उद्योग अन्यलमा रहेका छन्। उद्योगहरूले अदालतको आदेशको मर्मप्रति असहमति नरहेको जनाउँदै विद्यमान अवस्थामा क्षतिपूर्ति र वैकल्पिक जग्गाको व्यवस्था नगरी उद्योग स्थानान्तरण गर्न नसकिने बताउँदै आएका छन्। भैरवा लुम्बिनी करिडोर क्षेत्रमा करिब 50 ठूला उद्योग सञ्चालनमा छन्। तीमध्ये सिमेन्ट, स्टिल, इँटा, कागज, तेल, प्लाइबोर्ड उद्योग लगायतका उद्योग धेरै छन्। उद्योगीका अनुसार यी उद्योगमा करिब 60-70 अर्ब रुपियाँ लगानी भएको छ भने प्रत्यक्ष रूपमा करिब 10,000 जनाले रोजगारी पाएका छन्। नेपाल अम्बुजा सिमेन्टका निर्देशक ऋषि अग्रवालले लुम्बिनी करिडोरका उद्योग स्थानान्तरणको निर्णयले औद्योगिक लगानी र उत्पादनमा प्रत्यक्ष असर पर्ने बताउनुभयो। उहाँले लामो समयदेखि सञ्चालनमा रहेका उद्योगलाई एकैपटक स्थानान्तरण गर्नुपर्दा ठूलो लगानी जोखिममा पर्ने भन्दै निर्णय कार्यान्वयन अघि व्यावहारिक विकल्प खोजिनुपर्नेमा जोड दिनुभएको छ। जङ्गली जनावर धपाउन बारीमा छोडिएको विद्युतको करेन्टमा परेर गुल्मीमा 1 महिलाको ज्यान गएको छ। गुल्मीको मदाने गाउँपालिका 4 कि 48 वर्षीय डालकुमारी खत्रीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीकारले गुल्मीले जनाएको छ। जिल्ला प्रहरीकारले गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार मदाने गाउँपालिका 1 ओखले दहमा सन्त बहादुर विष्टले जङ्गली जनावर धपाउन बारीमा नाङ्गो तारमा करेन्ट लगाउनु भएको थियो। नातिसहित भतिजीको घर ओखले दह पुग्नुभएका खत्री सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। खोजी गर्ने क्रममा उहाँ बारीमा छोडिएको करेन्टमा परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाई सब पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाएको छ। बारीमा करेन्ट र छाड्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको सूचना अधिकारी विश्वकर्माले बताउनु भएको छ। उता सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम क्लबमा बोलेरो दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ भने 3 जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शनिबार बिहान करिब 8 बजे सिखबाट लुहाम हुँदै दाङतर्फ चाँदै गरेको लु प्र 02-001-0005 नम्बरको बोलेरो गाडी भित्री सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खस्दा दुर्घटना भएको थियो। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय चालक भूपाल पुन, त्रिवेणी 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको छ। नवलप्रासी बर्दगाड सुस्ता पूर्वको गैँडाकोट नगरपालिका 12 हर्कपुरमा 2 बस आपसमा ठोकिँदा 18 जना घाइते भएका छन्। आज बिहान पूर्व पश्चिम राजमार्गमा नारायणगढ बाटो बुटवलतर्फ आउँदै गरेको लु 2 ख 64 57 नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको लु 2 ख 60 36 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा दुवै बसमा सवार 18 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। तानसेन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका अधिकार, सेवा सुविधा र समावेशितालाई व्यवस्थित गर्न स्थानीय अपाङ्गता सम्बन्धी ऐन ल्याउने भएको छ। नगरपालिकाले आगामी हिउँदे नगरसभाबाट ऐन पारित गर्ने तयारी गरेको तानसेन नगर प्रमुख सन्तोष लाल श्रेष्ठले बताउनुभयो। अपाङ्गता क्षेत्रमा नगरपालिकाले गरेका काम तथा आगामी योजनाबारे नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूसँग भएको छलफलमा ऐन ल्याउने निर्णय कार्यपालिका बैठकबाट भइसकेको जानकारी गराउनु भएको छ। नगरपालिकाको विधायन समिति मार्फत ऐनको प्रक्रिया अघि बढाएर आगामी नगरसभामा पेश गर्ने तयारी गरिएको विधायन समितिका अध्यक्ष महेश्वर श्रेष्ठले बताउनुभयो। तानसेन नगरपालिकाभित्र विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिको संख्या 518 रहेको छ। अपाङ्गता भएका व्यक्तिहरूको यकिन तथ्याङ्क सङ्कलन तथा प्रत्येक वडाको तथ्याङ्क अध्यावधि गर्ने काम समेत अघि बढाइने नगरपालिकाले जनाएको छ। यसका लागि नगरपालिका स्तरीय अपाङ्गता समन्वय समिति मार्फत पहल गरिने भएको नगर उपप्रमुख प्रतीक्षा गाहा सिन्जालीले बताउनु भएको छ। पश्चिम नवलप्रासीका तीनवटै सामुदायिक रेडियोबाट एकैसाथ प्रसारण भइरहेको स्थानीय सेरोफेरोको हामी अन्त्यमा आएका छौँ। अन्त्यमा मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। नवलप्रासीका 5 स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको एकै पटक सरुवा। पालीनन्दन र सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी यथावत। तीज मेलाका लागि सुनवल 11 स्थित बाबा बर्दगोरिया धाम झकी झकाऊ। मेलाको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष पाण्डेको भनाई। बर्दघाटमा 5 जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी सम्पन्न। र विद्युतीय करेन्टमा परेर गुल्मी र जीप दुर्घटनामा परि सल्यानमा 3 ज्यान गयो। साँझ 6:30 स्थानीय सेरोफेरो आजलाई यति नै। भोलि बिहान 5:30 खबर सङ्गालोमा पुनः उपस्थित हुनेछौँ। अहिले भने प्रविधिका शम्भु चौधरीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै मेघराज गौतम बिदा हुन्छु। नमस्कार।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रङ्गाउँदै देश मेरो एभरेस्ट।
3: गोवर्धन चाचा, घरवा कब बनी हो?
4: ए बाबु, हमन के गरीब आदमी, लोहा लक्कड़ इतना महंगा बा, सोचले रहनी कि नवे छावे के, लेकिन
3: लेकिन का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी। यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथे पुराना और नया भी एकदम सस्ता में मिलेला। एक बार जाके तो देखी।
5: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कईल जाला।
6: संपर्क खातिर
5: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान, मोबाइल 9834768733 और 9814960630।
7: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
8: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
1: हजुर, सुनिल हार्डवेयर मा गएपछि घरको चिन्ता खतम।
9: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
1: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनोवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 0785208081।
9: साथै हाम्रो शाखा सुनोवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 0785905088।
10: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
11: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
12: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
13: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमील मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
14: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
13: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
15: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेशन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
10: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक, रामग्राम 5 परासी। फोन 0785207646 र मोबाइल 9847041106।
16: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
11: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव हरेक बुधबार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विवेक केसी हरेक महिनाको तेस्रो, चौथो र पाँचौ शनिबार, ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ विशेषज्ञ डाक्टर खलिल मिया हरेक महिनाको दोस्रो तथा चौथो शनिबार, छाला तथा ऐन रोग विशेषज्ञ डाक्टर सपना कर्ण हरेक शनिबार,
9: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म, मेडिकल अफिसर डाक्टर मनिष कुमार झा हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म, मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन हरेक शनिबार दिउँसो 12 4 बजेसम्म, जनरल सर्जन डाक्टर किरण पाण्डे हरेक दिन बिहान 7 राति 8 बजेसम्म र डाक्टर सुनिल कुमार चौधरीद्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच गरिन्छ। साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झाद्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
16: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक, रामग्राम 5 बुद्ध चोक परासी, संचालक शुभम यादव, फोन 0785906999 र मोबाइल 98577420।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको 7 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink.

0: साथ्छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तीन तीन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशलटार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
4: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
5: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
6: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
7: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
6: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
8: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेशन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
3: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक, रामग्राम 5 परासी, फोन 0785207646 र मोबाइल 9847041106।
9: हरे कृष्ण
10: जप्दै कता हिँड्नु भयो बुवा?
9: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
11: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिन द्वारा दाँतको चेक जाँच गरी बाङ्गुटिङ्गो दाँतलाई सिधा बनाउने, आरसीटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी।
12: के भयो र किन रुन्नु भएको?
13: कहाँ रोएको र बुहारी, आँखाबाट त्यसै आँसु बगिरहन्छ, घाममा हेर्नै सक्दिन, मासु पोलाछ भन्छन्, खै के भयो भयो।
14: मम्मी, मलाई पनि बुकेने बित्तिकै टाउको दुख्छ।
12: ए, भनेपछि दुवैजनालाई आँखाको समस्या भएछ। ल बा, हिँडिहाल्नुहोस् परासीको भगवती नेत्रालयमा आँखाको उपचार गर्न।
11: हजुर, परासीमा पहिलो पटक दृष्टिरोग विशेषज्ञद्वारा आँखा सेवा सञ्चालन।
12: हाम्रा सेवाहरू:
11: मोतियाबिन्दु, आँखामा मासु पलाएको, आँसु नली बन्द भएको, आँखामा फुलो परेको, घाममा आँखा हेर्न नमिल्ने, टेढो आँखा भिजन थेरापी द्वारा सोझो बनाउने, अल्छी आँखाको उपचार, कम्प्युटर प्रविधि द्वारा आँखा जाँच गरी पावर, बिना पावर चस्मा तुरुन्तै तयार, सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स, सबै उमेर समूहका लागि ब्रान्डेड चस्मा, कम्प्युटर, मोबाइल, ल्यापटप, टिभी लगायत विद्युतीय उपकरण प्रयोगकर्ताका लागि विशेष किसिमका चस्मा उपलब्ध छ।
12: सम्पर्क भगवती नेत्रालय, रामग्राम 3, परासी, सुनवल रोड, आँखा अस्पतालको ठिक अगाडि। मोबाइल 9867228015 र 9857022015।
11: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
12: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
11: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
12: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी, रामग्राम 5, परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 9510038135।
0: सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
10: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
17: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
18: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
17: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
19: नमस्कार, म लोकदोरी।

0: सीआईएनको साझा खबरबाट नीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। युएईलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन। सन् 2027 एसिया कपका लागि छनौट। मलेसियामा सयौं समर्थकको भेटपछि खेलाड़ीहरूद्वारा धन्यवाद ज्ञापन।
1: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामी तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। खुसी छु यो समय यो मायाको लागि। जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ।
0: आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्ण भीरको सडक आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी।
2: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।

0: रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतको सुरुङभित्रको खोजी कार्य प्राथमिकतामा, झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव, होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने,
1: मनोसामासिक समस्याका लागि विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
0: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन, हर्मुजको विकल्प पनि बन्द, एनभीएलको उपाधि अन्नपूर्णलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढाउँछ। यात्रुहरूको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कडाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
3: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलसन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको युए 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
4: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौँ र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी। मेरोहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुसी छु यो समय, यो मायाको लागि, र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ, र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनुहुन भन्ने आग्रह गर्न चाहन्छु।
3: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोऱ्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्कोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 घाइते भएका छन्। आज बिहान सिम्कोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्ना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिम्कका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 मौसम बदली भई मेघगर्जन तथा चट्याङसहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने,
5: अहिले चाहिँ नेपालमा देशैभर नै बादल लागेको अवस्थाहरू छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जुन चट्याङ कतै कतै हावा उडिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश कोशी बागमती गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य भू ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
3: कोशी बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटे कोशी बाढीका कारण हालसम्म 1,377 जनाको मृत्यु भएको छ। बाढीमा परि मृत्यु भएका मध्ये 543 पुरुष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5,130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
6: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1,386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 भन्ने छ। सम्पर्कविहीन करिब 5,130 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
3: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ। रसुवागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी रहेका छन्। त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चरौदीको कृष्णवीर सडक खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम अघि यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे।
7: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो, अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
3: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैकै भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएको छ। भोटेकोशी बाढीले 1,800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा करिब 1,800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO ले जनाएको छ। बाढीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। एफएओ का अनुसार बाढीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
8: कफीका जातहरू हामीले परीक्षण गरिरहेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रो देखेको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेस गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढिसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्बन्ध गरेका छौँ। क्षेत्रको बाह्र व्यवस्थापनको हामीले पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मलखालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
3: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशको खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50,00,000 ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20,00,000 प्राप्त गरेको छ।
0: रसुवाको भोटेकोसी बाढीपछि सरुवा रोगको जोखिम र अप्नाउनु पर्ने सावधानी।
9: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
0: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृङ्खला मिलिजुली नेपाली। पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली काँग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्यकुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद गुइँकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीनवटा बेली ब्रिज, प्री फ्याब्रिकेटेड स्टिल ब्रिज नेपाललाई दिएको छ। बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
7: बाढीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
8: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिशा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
7: पानी कम्तीमा एक भुल्को उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपिराख्न, झिङ्गा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेसा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
9: 10 फिट 5 फिटसम्मको हिलो छ, यहाँ भित्र सिसाहरू फुटेको हुनसक्छ, घरको झ्यालहरूको फलाम रडेर हुनसक्छ। अब हामीले खाल्डे खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ, कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने, त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको हो। अब हामी त्यहाँभित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन, त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँघरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरकोदेखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउनु चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीको साथ आउनुपर्छ।
7: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जाल लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
10: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौँ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौँ। बालबालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
7: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
11: कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर दियो भने सन्चो हुन्थ्यो भन्थे।
6: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
12: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: महिना तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब पोषण क्याप्सुल. परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्.
4: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जङ्क फुडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा. बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो. कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए. त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो. यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो. तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट.
14: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा:
15: पहिला त हामी जौ लगाउँथ्यौँ, उवा लगाउँथ्यौँ, कोदो लगाउँथ्यौँ, मार्से लगाउँथ्यौँ. अहिले त्यो मार्से भने त लोही नै भइसक्यो. अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्रायः मान्छेहरू अब त्यो खेती गर्नु नि अलिक छोडे जस्तो लाग्यो.
14: रैथाने बालीको महत्त्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो. कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्. जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी:
16: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथ्यो. त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो. झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो. आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारू हुने, पथी पनि हुने, सबैलाई पथी हुने, यस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे. कागुनो पनि लगाउँथे.
4: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ. त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ. थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई.
17: चाड पर्वमा पनि विशेष खालको परिकारहरू बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान, प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा, ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौँ.
4: बालबालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ. रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ. गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट.
18: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ. बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी:
19: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ. दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो, अनि त्यो वृद्धि अनुगमन त्यो प्रत्येक मन्थमा नै भइरहेको छ. अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौँ, यो गर्नु भन्छौँ. अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू दिने
18: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
4: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त

0: प्रदेश स्तरीय भेला गरेर मधेसी नेताहरू सरकार विरुद्ध खनिए।
1: अदालतमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको प्रधान न्यायाधीशको दावी। एउटा अदालतबाट भएको आदेश अर्को अदालतबाट प्रमाणित गरिलिन सकिने।
0: चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग निर्माण। रसुवाको टिमोरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा।
1: विश्वव्यापी तनावका बीच नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सुरु। विश्व व्यवस्थामा ग्लोबल साउथ निर्णयकर्ता बन्नुपर्नेमा मोदीको जोड।
0: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल आफ्नै पार्टीका स्थानीय नेता कार्यकर्ताको विरोध गरेपछि बोल्दा बोल्दै कार्यक्रम स्थलबाट बाहिरिनु परेको छ। सिराहाको औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गरिरहनुभएका मन्त्री पोखरेल सहभागीले विरोध गरेपछि मन्तव्य छोट्याएर भाग्नु भएको हो। सरकारले विद्यालय शिक्षालाई थप व्यावहारिक, सिपमूलक र समय सापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनको तयारी गरेको छ। बुक फ्री फ्राइडे र स्किल अफ एजुकेसन जस्ता नवीन अवधारणा आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गरी सरकारले तयारी गरिरहेको छ। सोही योजनामा विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव संकलन गर्न मन्त्री पोखरेल सहितको टोली हिजोदेखि मध्य प्रदेशका विभिन्न जिल्लाका विद्यालय र क्याम्पस स्तरसम्मै पुगेर सुझाव लिइरहेको छ। आजको कार्यक्रममा सोही विषयबारे मन्त्री पोखरेलले जानकारी गराउने क्रममा केही व्यक्तिले हो हल्ला गरेका थिए।
4: हाम्रो आजको यस कार्यक्रमको मूल उद्देश्य भनेको दुई तिनवटा मात्र छ। एकदमै विद्यार्थी भाइ बहिनीहरूको एकदमै राम्रो कुरा हो। आज हामीले चाहिँ पाठ्यक्रम विकासमा चाहिँ अब हामीले कसरी सुधार गर्ने भन्ने विषयमा चाहिँ अहिले हाम्रो नेसनल करिकुलम फ्रेमवर्क भन्ने हुन्छ होइन, त्यसबाट पाठ्यक्रम बन्छ, त्यही अनुसार पाठ्य पुस्तक बनेर हामीले अब नयाँ सर एकैछिन है
1: सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री पोखरेलले दुईजना व्यक्तिले आएर हल्ला गरेपछि आफू कार्यक्रम स्थलबाट बाहिरिएको प्रष्टीकरण दिनुभएको छ। पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित हुँदैन, उहाँले भन्नुभयो। सरकारको लक्ष्य अनुसार काम गर्न आएका बेला कसैलाई चित्त नबुझेको हुन सक्ने मन्त्री पोखरेल बताउनुहुन्छ। पोखरेलसँगै सिराहा क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य शिव यादव र रासपाका सहमहामन्त्री एवं प्रतिनिधि सभाका अर्का सदस्य पुरुषोत्तम यादव समेत कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।
0: नौतलीय अग्रगामी मोर्चाले आज जनकपुरमा मध्येस प्रदेश स्तरीय भेला गरेर सरकारको चर्को आलोचना गरेको छ। भेलालाई सम्बोधन गर्नुभएका मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू उपेन्द्र यादव, डाक्टर सीके राउत, जनार्दन शर्मा, प्रभु शाहले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै अब आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिएका छन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मध्येस प्रदेश निर्माण भए पनि अब मधेस राज्य निर्माणका लागि संघर्ष गर्नुपर्ने बताउनु भएको छ। आफ्नै शासन प्रशासन, कानून र भाषाको अधिकार सुनिश्चित नभएसम्म मधेसी जनताले पूर्ण अधिकार प्राप्त गर्न नसक्ने उहाँको भनाइ थियो। सीमा क्षेत्रमा विभिन्न किसिमका कर लगाएर जनतालाई थप बोझ दिइएको भन्दै यादवले वर्तमान सरकारले कठपुतली सरकारको संज्ञा दिनुभएको छ। चुनावका बेला संघीयता बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेर वर्तमान प्रधानमन्त्रीले मधेसी जनताको मत लिएको तर संविधान संशोधनको विषयमा सरकार पछि हटेको आरोप पनि दोहोर्याउनुभयो। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सीके राउतले पनि अधिकार प्राप्ति तथा प्राप्त अधिकारको संरक्षणका लागि अग्रगामी मोर्चा निर्माण भएको बताउनुभयो। मोर्चालाई दीर्घकालीन रूपमा टिकाउन आबद्ध नेता

0: इमान्दारीपूर्वक अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। वर्तमान सरकारप्रति कटाक्ष गर्दै राउतले नेपाली जनतालाई विदेश जानबाट रोक्ने तथा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको सरकारले दुई तिहाईको समर्थन पाएपछि झन बढी नेपालीले विदेश पठाउने अवस्था सिर्जना गरेको टिप्पणी गर्नुभयो। आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु शाहले राज्य सञ्चालन गर्ने नेतृत्वको बेइमानीका कारण अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताउनु भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले पनि तीनैजना मधेसी नेताको बोलीमा लोली मिलाउँदै मधेसी मात्रै राष्ट्रवादी भएको दावी गर्नुभयो।
1: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्यायपालिकाको काम कारवाहीलाई थप पारदर्शी चुस्त र सेवाग्राही मैत्री बनाउन अदालतमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको बताउनु भएको छ। आज उच्च अदालत बार एसोसिएसन पाटनको वार्षिक साधारण सभा कार्यक्रममा उहाँले अदालतका आदेश र फैसला अनलाइनबाट उपलब्ध हुने व्यवस्था कार्यान्वयनमा ल्याउन काम भइरहेको बताउनुभयो। उहाँका अनुसार मुद्दामा भएका आदेश सोही दिन सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गर्ने काम पनि सुरु भइसकेको छ। सर्वोच्च अदालतका हालैका फैसला हस्ताक्षरित प्रति स्क्यान गरी वेबसाइटमा राख्ने काम पनि भइसकेको छ। एउटा अदालतबाट भएको आदेश अर्को अदालतबाट प्रमाणित गरी लिन सकिने व्यवस्था गर्न लागि र त्यसका लागि नियमावली संशोधनको प्रक्रिया अघि बढाइएको प्रधान न्यायाधीश शर्माले बताउनुभयो। उहाँले अदालती सुनवाईको लाइभ स्ट्रिमका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको पनि बताउनुभयो। कुन प्रकृतिको मुद्दाको सुनवाई प्रत्यक्ष प्रसारण गर्ने भन्ने विषयमा निर्देशिका तयार भइसकेको र सरकारवालाहरूको सुझावका आधारमा कर्मश कार्यान्वयनमा लैजाने बताउनुभयो। अदालती शुल्क भुक्तानीलाई समेत प्रविधि मैत्री बनाइएको प्रधान न्यायाधीश शर्माले बताउनुभयो। सेवाग्राहीले नगदको सट्टा विभिन्न अनलाइन माध्यमबाट अदालत शुल्क भुक्तानी गर्न सक्नेछन्। सर्वोच्चले चालु वर्षलाई फैसला लेखन वर्षका रूपमा अघि बढाएको जानकारी दिँदै उहाँले लामो समयदेखि बाँकी रहेका फैसला पहिचान गरी तयार गर्ने काम भइरहेको पनि बताउनुभयो।
0: रसुवाको भोटेको सीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन पुरस्कार आगामी असोज एक गते घोषणा हुने भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले भदौ महिनाभरको कारोबारका आधारमा 31 जनालाई जनही 1,33,334 रूपियाँ र 2 जनालाई जनही 10,00,000 रूपियाँ बम्पर पुरस्कार दिने तयारी गरेको हो। करदातालाई बिल लिन तथा कर तिर्ने प्रणालीमा अभ्यस्त बनाउने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेट मार्फत सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। साउन 1 गतेदेखि शुरू भएको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनी पनि भोटेको सीमा आएको बाढीका कारण देशमा विपत्ति सिर्जना भएपछि कार्यक्रम स्थगित गरिएको थियो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले असोजमा भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो।
1: नेपाली कंग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। बैठक दिउँसो 2 बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने गरी आह्वान गरिएको छ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी र सदस्यसँगै प्रदेश सभापतिलाई पनि बोलाइएको छ। पार्टीको 15 महाधिवेशन र समसामयिक राजनैतिक विषयमा छलफल गर्ने कार्यसूची छ।
0: कांग्रेसको इतर समूहले भने 15 महाधिवेशनका लागि जिल्ला जिल्लामा प्रतिनिधिहरू पठाएको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा गठित 15 केन्द्रीय महाधिवेशन तयारी समितिले आज केन्द्रीय प्रतिनिधिहरू खटाएको हो। जिल्लादेखि वडा समूहका विभिन्न 6 वटै तहका अधिवेशनका लागि असोज 3 गतेभित्र तयारी समितिहरू गठन गर्ने गरी केन्द्रीय प्रतिनिधिहरू खटाइएको सचिवालय समन्वय समिति संयोजक दीपक प्रसाद क्विंकेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पूर्व सभापति शेरबहादुर देउवा समूहले केन्द्रीय कार्य समितिको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेको भन्दै असहमति जनाउँदै आएको छ। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नै 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएको छ विज्ञप्तिमा लेखिएको छ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको
4: साथ जीवनभरको

0: ढुकढुक होइन ढुक्क हुँ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली सेना सहितको उद्धार टोलीले चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग निर्माणमा महत्वपूर्ण सफलता हात पारेको छ। गत भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सड़क सञ्जाल जोड़िएको हो। भौगोलिक चुनौतीका बीच 3.5 दिनको अथक प्रयासपछि 1050 मिटर लामो ट्र्याक खुला गरिएको छ। यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रुबेसी तर्फबाट सड़क निर्माण शुरू गर्दा पहिले एस्काभेटर प्रयोग गरी 550 मिटर बाटो तयार पारिएको थियो। तत्पश्चात बाँकी रहेको कड़ा पहरा चिर्न नेपाली सेनाले 9 पटक नियन्त्रित ब्लास्टिङ गरी थप 500 मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो। पहरा फर्ने र ब्लास्टिङको कठिन कार्य सफलतापूर्वक सकिएसँगै चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुखसम्मै ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्याउन सम्भव भएको छ। भारी उपकरणहरू कार्यस्थलमा पुर्याइसकेकाले भोलिसम्ममा सुरुङ्ग छिचोलिने अपेक्षा गरिएको छ। उद्धारमै सहभागी पूर्व मन्त्री कुलमान घिसिङका अनुसार सुरुङमा फँसेका व्यक्तिहरू सकुशल रहेको आशा जीवित छ। अब 100 मिटर छिचोलिएपछि विद्युत क्रियासम्ममा पुग्न सकिनेछ।
3: नेपाल प्रहरीले बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन रसुवाको टिमुरेदेखि नवलप्रासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेसन सञ्चालनमा ल्याएको छ। सो अपरेसन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण र पुनर्स्थापना, डिएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। भौगोलिक विकर्ताका कारण उद्धारकर्ता एवं केनाइन समेत पुग्न नसक्ने अब स्थानमा ड्रोनको प्रयोग गरी हरारिएकाहरूको खोजी जारी राखिएको छ। बाढीका कारण अवरुद्ध सडक खुलाउन एवं सडक नभएका स्थानमा तुइन मार्फत सुरक्षित आवाजातमा सहजीकरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो।
4: भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत सरकारले उपलब्ध गराएका 3 मोड्युलर पुल नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाईका 3 एकतर्फी मोड्युलर पुल आज सड़क डिभिजन कार्यालयमा आयोजित एक कार्यक्रमका बीच भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले नेपाललाई हस्तान्तरण गर्नुभएको हो। गत भदौ 10 गते रसुवाको भोटेघोसी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। पुल हस्तान्तरण कार्यक्रममा प्रथम सचिव सिंहले नेपालका लागि बाढ़ीबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुननिर्माणमा भारतले आगामी दिनमा पनि थप प्री फेब्रिकेटेड पुल उपलब्ध गराउने बताउनुभयो। पहिलो पुल समयमै सञ्चालनमा आउँदा प्रभावित क्षेत्रका नागरिकलाई आवत जावत तथा सामान ढुवानीमा सहज हुने उहाँको भनाइ छ।
3: फुर्के खोलाको पुल बगाएपछि अवरुद्ध पृथ्वी राजमार्गको वैकल्पिक मार्ग परेवाटार मास्टार सड़क आजदेखि एकतर्फी खुलेको छ। सड़क साँग्रो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागू गर्दै एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टर टार परेवा टार हुँदै धादिङ बेसीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ जाने सवारी साधनले दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्नेछ। यस्तै दिउँसो 1 देखि साँझ 7 बजेसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। गल्छीतर्फ जाने सवारीले साँझ 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ। तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार, फास्रेटार र केउरेनी हुँदै गल्छीतर्फ आवजात गर्न सकिने प्रहरीले जनाएको छ।
4: त्रिशुली बाढ़ीका कारण सड़क भाँसेपछि अवरुद्ध बनेको कृष्णभीर सड़क खण्ड 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरी सब ग्रेड तयार गर्ने काम भइरहेको छ। योजना प्रमुख अधिकारीले सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढ़ाइएको जानकारी दिनुभयो। उहाँका अनुसार कामका आवश्यकता अनुसार दैनिक उपकरणको संख्या थप घटबड हुने गरेको छ। केही दिन 12 उपकरण परिचालन गरिएको थियो। आज कटिङको काम लगभग सकेपछि ग्रेड सुधारका लागि 2 बुलडोजर र 2 एस्काभेटर प्रयोग भइरहेको उहाँले बताउनुभयो। ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम शुरू गरिनेछ। नयाँ ट्र्याकको सब ग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप 2-3 दिन लाग्ने अधिकारीले बताउनुभयो।
3: नारायणगढ मुगलिन सड़क खण्डमा मर्मत कार्य जारी रहेकाले प्रत्येक 2 घण्टामा मात्रै आधा घण्टा यातायात सञ्चालन भइरहेको छ। आज बिहानदेखि नै 2-2 घण्टाको अन्तरमा 30 मिनटका लागि मात्रै सड़क खुला गरेर सवारी साधन सञ्चालन गर्न दिइएको थियो। बाँकी समयमा सड़क मर्मतको काम भइरहेको जनाइएको छ।
4: रसुवाको भटिकोसीमा आएको बाढ़ीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव तथा तत्काल र दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान गर्न स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले विस्तृत मूल्याङ्कन गर्ने भएको छ। स्वास्थ्य सेवा पुनर्स्थापना तथा सुदृढीकरणका लागि मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सहकारीमा मूल्याङ्कन गर्न लागेको हो। मूल्याङ्कनका क्रममा बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता, स्वास्थ्य संस्थामा भएको क्षति, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति, रोग निगरानी प्रणाली र आपतकालीन पूर्व तयारीको अवस्थाबारे अध्ययन गरिनेछ। त्यस्तै स्वास्थ्य सेवा प्रभावमा परेको असर तथा प्रभावित स्वास्थ्य संस्थाको अवस्था समेत मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ। तत्काल सेवा पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य सामग्री र अन्य स्रोत साधनको आवश्यकता समेत पहिचान गरिनेछ। मूल्याङ्कनबाट प्राप्त निष्कर्षका आधारमा स्वास्थ्य क्षेत्रको पुनर्स्थापना तथा पुननिर्माणका प्राथमिकता निर्धारण गरिनेछ। साथै भविष्यमा आउने विपदका बेला स्वास्थ्य सेवा प्रभावकारी र निरन्तर सञ्चालन गर्न दीर्घकालीन कार्ययोजना बनाउन समेत सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।
3: भोटेकोसी बाढीपछि उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्बन्ध विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवासहित बहिरङ्ग ओपिडी वार्ड प्रयोगशाला औषधि लगायतका सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाइएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्सन।
2: यो हो सञ्चार नेटवर्क।
3: यही भदौ 14 गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोक स्थित उद्योगका सिलिण्डर 12, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो। पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याई बिक्री गरिने निगमले जनाएको छ।
4: ग्यासको सहज आपूर्ति नभएको भन्दै विपक्षी दल र विद्यार्थी संगठनहरूले लगातार जसो विरोध प्रदर्शन गर्दै आएका छन्। आज नेकपा बहुमतले माइतीकर मण्डलामा प्रदर्शन गरेको छ। उनीहरूले महँगी, उच्च र ग्यास अभाव हुँदा सरकारले नदेखेको आरोप लगाएका छन्। ग्यास अभाव भएपछि सामाजिक सञ्जालदेखि संसदसम्म सरकारको विरोध भइरहेको छ।
3: यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लुमानथाङ गाउँपालिका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात कटाउन बाध्य भएका छन्। लुमानथाङका केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लुमानथाङका 80% घर चर्किएका छन्। लुमानथाङको दिव्यदीप स्कूलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो।
4: उत्तरी गोर्खाको मनास्लु क्षेत्रमा आरोहीहरूको चहल पहल बढेको छ। शरद ऋतुमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरू धमाधम आधार शिविर पुग्न थालेपछि चहल पहल बढेको हो। 8,163 मिटर अग्लो मनास्लु हिमालको काखमा रहेको बेस क्याम्पमा शिखर चुम्ने सपना बोकेका आरोही र उनीहरूका सहयोगीहरू आवश्यक तयारीमा छन्। पर्यटन विभागका निर्देशक सूरज घिमिरेका अनुसार यस वर्ष मनास्लु हिमाल आरोहणका लागि 35 आरोहण दलका 422 जनाले अनुमति लिएका छन्। अनुमति लिनेमा 313 जना पुरुष र 109 जना महिला छन्। विभागको तथ्याङ्क अनुसार यो सिजनमा अन्य हिमालको तुलनामा मनास्नु हिमाल आरोहण गर्ने विदेशीको संख्या बढी छ। किलर माउन्टेनका रूपमा परिचित मनास्लु आरोहण गर्न अहिलेसम्म 18 ट्रेकिङ एजेन्सी मार्फत 190 जना आरोही सामागाउँ पुगिसकेका छन्।
3: कास्कीको पोखरा महानगरपालिकाले प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाउने भएको छ। महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदन अनुसार हालसम्म बस पार्कमा 325 परिवार भूमिहीन र 242 परिवार अव्यवस्थित बसोबासी छन्, जसमा 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी तथा 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा छन्। महानगर कार्यपालिका बैठकले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरिसकेको छ। प्रमुख धनराज आचार्यले बस पार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई अघि बढाइने बताउनुभयो।
4: पोखरा महानगरले रसुवाको उत्तर गया गाउँपालिकाका बाढी पहिरो प्रभावित परिवारका लागि 5 ट्रक राहत सामग्री पठाएको छ। महानगरका प्रमुख धनराज आचार्यले पोखरामा संकलन गरिएका राहत सामग्रीलाई परिवारका लागि आवश्यक सम्पूर्ण सामग्री सहित प्याकेज बनाएर उत्तर गया पठाइएको जानकारी दिनुभयो।
3: स्रोत नखुलेको भारतीय मुद्रा सहित वीरगंजबाट एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक चक्रबहादुर मल्लका अनुसार भारू 4,50,000 सहित भारतको मोतिहारी पलानवा थाना 10 55 वर्षीय अशोक कुमारलाई आज पक्राउ गरिएको हो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डेकीमा लुकाइएका 500 रुपियाँ दरका 891 थान, 200 दरका नोट र 100 दरका 43 थान नोट बरामद गरेको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार कुमारलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। सम्मेलनमा चिनिया राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायतका नेताहरू सहभागी भएका छन्। भारतले शिखर सम्मेलन आयोजना गरेको यो 4 पटक हो। एसिया, पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति र जल यातायातमा बाधा पुर्याइरहेको, ट्यारिफको दबाव बढिरहेको, चुनौतीको सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन आयोजना गरिएको हो। बिना डलर सीमापार भुक्तानी प्रणालीको विस्तार तथा कृत्रिम बुद्धिमत्तामा सहकार्य पनि सम्मेलनको एजेण्डा बनाइएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथ निर्णायक बन्नुपर्ने बताउनु भएको छ। ब्रिक्स सम्मेलनमा उहाँले विश्व

0: व्यवस्थामा सुधार हुनुपर्नेमा जोड़ दिनुभएको हो। विश्व व्यवस्थाको अहिलेको संरचना पिरामिड आकारको रहेको उल्लेख गर्दै मोदीले शक्ति र निर्णय लिने अधिकार माथिल्लो तहमा केन्द्रित भएको बताउनुभयो। तल्लो तहमा ती निर्णयबाट प्रभावित राष्ट्रहरू रहे पनि ती निर्णयलाई प्रभावित गर्न उनीहरूले नसकेको भन्दै ग्लोबल साउथ निर्णयकर्ता बन्नुपर्ने र त्यसको नेतृत्व लिन आफू तयार रहेको मोदीको भनाइ छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट भएको छ। आज भएको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएलाई 44 रनले हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको हो। उपाधि जितेसँगै नेपाल दोस्रो पटक एसिया कप एक दिवसीय क्रिकेटमा छनौट भएको छ। मलेसियाको बायोमास ओभलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएले 49.1 ओभरमा सबै विकेट गुमाएर 269 रन मात्र बनाउन सक्यो। युएका राहुल चोपडाले अभिजित 100 रनको योगदान गरे। सोहेब खानले 52, तनिष सूरीले 42, कप्तान हरप्रीत सिंह भाटियाले 33 र खुजैमा तानवीरले 15 रन बनाए। नेपालका करण केसीले 3, ललित नारायण राजवंशीले 2 तथा दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झा, बसीर अहमद र कप्तान सन्दीप लामिछानेले 1-1 विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको नेपालले 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेले। अर्का ओपनर अर्जुन कुमार 43 रनमा रन आउट भए। गुलशन झाले 52 रनको अर्धशतकीय पारी खेल्दा रोहित पौडेलले 40 तथा दिपेन्द्र सिंह अहिले 18 रनको योगदान दिए। युएका इब्रार अहमदले 4, खुजैमा तनवीरले 2 विकेट हात पारे। एसिया कपको आगामी संस्करण सन् 2027मा बंगलादेशमा आयोजना हुँदैछ।
0: यता नेपाल भलिबल लिग एनबीएलको उपाधि भने अन्नपूर्ण स्पाइकर्स किङ्सले जितेको छ। फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपाको कबडालमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20 लाख रुपियाँ प्राप्त गरेको छ। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा पहिलो पटक आयोजित प्रतियोगितामा 6 पुरुष टोली सहभागी थिए। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कार्यक्रममा बोल्दा बोल्दै विरोध भएपछि शिक्षा मन्त्री पोखरेल भाग्न बाध्य। जनकपुरमा प्रदेश स्तरीय भेला गरेर मधेसी नेताहरू सरकार विरुद्ध खनिए।
0: अदालतमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको प्रधान न्यायाधीशको दावी। एउटा अदालतबाट भएको आदेश अर्को अदालतबाट प्रमाणित गरेर लिन सकिने।
1: चिलीमे जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग निर्माण। रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालन।
0: विश्वव्यापी तनावका बीच नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सुरु। विश्व व्यवस्थामा ग्लोबल साउथ निर्णयकर्ता हुनुपर्नेमा मोदीको जोड।
1: र एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने प्राविधिक मित्र भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: जयराम जी के हम नरहरी प्रेमी हरदम सुनल रहल जा आपन रेडियो परासी 90.2 मेगा।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले रातको 9 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 megahertz. Pragati

नमस्कार, सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जबाट बिर्सन पनि त सकिन्छ लिएर उपस्थित भएको छु। अहिले तपाईँ रेडियो सुनेर कोही सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, कोही परीक्षाको तयारीका लागि पढ्दै हुनुहुन्छ होला, त कोही घरको कामकाज सिद्ध्याउनु भयो होला, तर धेरै कामहरू बिर्सन पनि त सक्नुहुन्छ। कुखुरा, परेवा र बाख्राको खोरमा चुकुल लगाउन पो भुल्नुभयो कि, एकपटक याद गर्नुहोला। गोठमा गाई भैँसी पाडापाडीको दाम्लो बलियोसँग बाँध्नु त भएको छ होइन, एकपटक गएर हेर्ने कि, फेरि रातभरि तपाईँको बाली नाली खाई नोक्सान पनि गर्न सक्छन्। तपाईँले सुत्ने बेलामा खानुपर्ने औषधि पो छुटाउनु भयो कि,

क्षणमा हुनुहुन्छ। आज दिनभरि हाम्रो प्रसारण सुन्नु भएकोमा हामी आभारी छौं। अन्त्यमा तपाईँको आजको रात्रि सुखद सपनीका साथ बितोस्। हामी भोलि बिहान 5 बजे पुनः सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जको प्रसारण लिएर उपस्थित हुनेछौँ। हवस् त, नमस्कार।

शुभ प्रभात, बिहानीको शीतल हावा, शान्त वातावरण, चिरबिर आवाजसँगै रेडियो पराजको यात्रा शुभारम्भ भएको छ। रेडियो सुन्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौँ। तपाईँहरूको दुःख सुखको साथी रेडियो परासी 90.2 मेगाहर्ज समावेशी आवाज।

0: नमस्कार।
1: अहिले तपाईँ सामुदायिक रेडियो रेडियो परासी 90.2 मेगाहर्जमा विभिन्न भक्ति संगीतहरू सुन्नुभयो।
0: अब म मालती
1: अनि म विनय बस्याल
0: बिर्सन पनि त सकिन्छ लिएर उपस्थित भइसकेका छौँ।
1: तपाईँ अहिले उठिसक्नु भयो होला या उठ्ने तयारीमा हुनुहुन्छ होला, अनि कतिपयले त आफ्नो बिहानीको नियमित काममा लागिसक्नु भयो होला या काममा लाग्ने तर्खर गर्दै हुनुहुन्छ होला। पहिले त तपाईँ आफ्नो घरको सरसफाई गर्नुहोस्, यसले तपाईँलाई स्वस्थ रहन मद्दत गर्छ।
0: यदि तपाईँ चिया बनाउँदै हुनुहुन्छ भने चिनी ठिक्क प्रयोग गर्नुहोस्। बढी चिनीले तपाईँलाई नराम्रो असर पर्न सक्छ।
1: तपाईँ गाई भैँसीलाई दिन घाँस खोले कुडो चारो तयारी गर्दै हुनुहुन्छ होला, अनि दुध दुहुने तयारी पनि गर्दै हुनुहुन्छ होला। कतिले त दुध बजारसम्म बिक्रीका लागि लैजान तयारी गर्दै हुनुहुन्छ होला। खोरका बाख्राहरू कराइरहेका होलान्, बाहिर सार्ने तयारी गर्दै हुनुहुन्छ होला। भाले बासिसक्यो होला, कुखुरा कराइरहेका होलान्, सायद ती भोकाएकी। वस्तु भाउलाई राम्रोसँग स्याहार गर्नुहोला। वस्तु भाउलाई जति स्याहार पुर्यायो उत्ति नै तपाईँलाई फाइदा हुन्छ।
0: मौसम अनुसारको बाली नाली लगाउँदै हुनुहुन्छ या भित्र्याउँदै हुनुहुन्छ भने तपाईँलाई मौसमले साथ दियोस्, भनेकै बेला बिउ मन पाइयोस्, यही हामी कामना गर्दछौ।
1: बजार क्षेत्रमा पसल खोल्ने तयारीमा हुनुहुन्छ भने तपाईँका ग्राहकहरूलाई आज दिनभरि चित्त बुझाउनु होला।
0: तपाईँ बिहानीमा नियमित हिँड्ने तथा ध्यान योग गर्ने बानी बसाल्नुहोस्। त्यसले तपाईँलाई तनाव मुक्त बनाउँछ। यदि बिरामी हुनुहुन्छ भने औषधि खान पो छुटाउनु भयो कि? औषधि नियमित खानुहोला। तपाईँको शरीर स्वस्थ रहोस् हाम्रो कामना छ।
1: आज तपाईँको दिन शुभ रहोस्, यही छ हाम्रो शुभ कामना।
2: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
3: हत्तेरिका, कस्तो पैसै नभएको बेलामा फ्याट्टै मोबाइल खसेर फुटेछ।
4: ल टेन्सन नगर न यार, धीरज दाईकोमा जाने किस्तामा लिने।
5: ए अँ, त्यहाँ त सबै इलेक्ट्रोनिक सामान किस्तामा पाइन्छ नि।
6: हामी कहाँ सम्पूर्ण ब्रान्डका मोबाइल खरिद बिक्री तथा मर्मत गरिनुका साथै टिभी फ्रिज एसी पंखा कुलर हिटर लगायतका सम्पूर्ण इलेक्ट्रिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: सबै प्रकारका मोबाइल र गुणस्तरीय इलेक्ट्रिक सामानको लागि सम्झनै पर्ने ठाउँ धीरज ट्रेडर्स, रामग्राम 5 बुद्ध चोक परासी। म्यानेजिङ डिरेक्टर धीरज खरेल, सम्पर्क 9847-22020 र 9815-22020।
8: ए सुन न, खाजा खान जाउँ न, यसो लास्टै भोक लाग्यो भने।
6: जान त जाउँ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाउँ न।
8: ए कुरो त्यसो पो, त्यसो भए जाउँ न त आरआर।
7: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना

0: र बासका लागि तपाईँको रोजाइको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट
1: सम्पर्क आरआर सेन्टर पोइन्ट रामराम 11 जमुआर हुलास अटोक्राफको ठीक अगाडि मोबाइल 9857046130 र 9804400067
0: ल बिहेको अरू तयारी त भयो अब घर गहना
2: हो नि अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
3: बाबा बाबा गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको कस्तो राम्रो डिजाइनका गहना थिए नि
0: विवाह होस् या चाड पर्व दक्षिण कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस् साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ
3: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स सुनोल 12 भुमही प्रोप्राइटर कृष्ण ढकाल सम्पर्क 9867780632 9075792711 र 9495171979

0: आउनुहोस्। अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा
1: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म छाती मुटु सुगर थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म
3: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि
3: र भैरहमा मेडिकल कलेजका नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म
5: साथै सम्पूर्ण प्याथोलोजी सेवा एक्सरे तथा भिडियो एक्सरे हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
0: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक रामग्राम 5 परासी फोन 0785207046 र मोबाइल 9847041106।
6: सुनत बाड़ा हो के जन काहे आजकल हमके साफ से नाई लौकत बा लागत आँखिया कमजोर हो गइल बा का
7: हतेरी का हमरो समस्या ते इहे बा हो रही रही के आँखिया राहे आँस गिरता अदानी को साफ से नाई फरियाता
8: हई देखा तू सबके ही कुल समस्या बाते एक बेर विगत लम्बा समय से नेत्र रोग विशेषज्ञ द्वारा सेवा दिहत आयल डॉक्टर विनोद नीता कंदेल आँखा अस्पताल परासी में जाके चेक करवाला।
9: जी हाँ, हमन के विशेषता आधुनिक प्रविधि फेकू मशीन से मोतियाबिंदु के ऑपरेशन आँख में मांस उभरल के ऑपरेशन टेढ़ मेढ़ आँख के विजन थेरापी द्वारा सीधा बनाए के बंद भइल आँच के नली खोलले के साथे ऑपरेशन बाद के जाली लेजर विधि से सफा और दक्ष जनशक्ति से आँख के वीडियो एक्सरे कई के कंप्यूटर प्रविधि द्वारा पावर बिना पावर के चश्मा तुरंत तैयार।
10: समय में आँख जांच करावल जा और आनहर भइले से बचल जा। नेपाल नेत्र ज्योति संघ डॉक्टर विनोद नीता कंडेल आँखा अस्पताल परासी फोन 0785201046 और 0785210033।
11: जता दौडिए पनि त्यस्तै यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
9: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
12: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
11: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
12: सम्पर्क सुनिल हार्डवेयर प्राली रामग्राम 3 परासी सुनोवल रोड पुरानो सिनेमा हलको अगाडि फोन 0785208081।
11: साथै हाम्रो शाखा सुनोवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 0785905088। के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
12: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
11: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पूरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
12: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि शाखा प्रबन्धक श्याम कुमार बस्याल सम्पर्क 9851038135।
13: ओहो, कस्तो सफा र चम्किलो कपडा! पक्कै पनि तिमीले गाई छाप सरफले नै धोएको हुनुपर्छ।
11: हो त, आज भोलि गाउँ सहर जताततै गाई छाप सरफ नै प्रयोग गर्छन्। साथै यसको खरिदमा साइकल उपहारको पनि व्यवस्था छ। अनि सुन्नुहोस् त, कपडाको दाग र धब्बा हटाउनलाई त एक्स्ट्रा टाइट हर्बल वास प्रयोग गर्नुपर्छ नि। जसको खरिदमा आइफोन उपहारको पनि व्यवस्था छ। विचार गर्नुहोस् है।
13: हजुर, स्वदेशी उत्पादन प्रयोग गरी नेपाली हुनुमा गर्व गरौं। उत्पादक साफी सरफ उद्योग मायादेवी गाउँपालिका एक पाकडी कपिल वस्तु। सम्पर्क 98264 48 200। दाई, राम्रो हिटिङ जग चाहिएको थियो, महावीर इन्टरप्राइजेसबाट ल्याउने त होला नि?
14: ए हो नि, अनि सुन त, एउटा पी फर्म र योगा म्याट पनि ल्याउन नबिर्स है।
13: हुन्छ दाई, हुन्छ, सबै त्यही पाइन्छ।
15: तपाईँलाई पनि घरायसी सामान होस् या किचनका लागि चाहिने आवश्यक सामानहरू, प्लेट, चम्चा, गिलास, किटली, थर्मस, प्लास्टिकका डाइनिङ टेबल, कुर्सी, बाटा, बाल्टी, घर सफाईका लागि वाइपर, पोछा, हर्पिक, टाइल क्लिनर, रुम स्प्रे, ह्यान्ड वास, गल्लाको काम गर्दा आवश्यक पर्ने तिरपाल, बोरा सिउने सुतरी, सुज्जा, धान चामल निकाल्ने पर्खी, चोङ्गा चाहिएको छ भने हामीलाई सम्झनुहोस्। साथै विवाह पार्टी भोज भतेरका लागि चाहिने नेपकिन पेपर, गिलास, सिल्भर पाउच, प्लास्टिकको झोला चाहिएमा पनि हामीलाई नै सम्झनुहोस्।
13: सुपथ मूल्यमा सबै सामान, महावीर इन्टरप्राइजेस, रामग्राम 5/84, अग्रहरी पेट्रोल पम्पको पूर्वपट्टि। फोन 0785201 र मोबाइल 98575476।
16: हेलो, हेमलक ट्राभल्स हो?
17: हो हजुर।
16: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि दुईवटा टिकट पनि।
17: भइहाल्छ।
18: हजुर, हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 0784 15 001 र मोबाइल 98575746।
18: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
19: जो कोहीको इच्छा सुन्दर घरको, सुन्दर घरको लागि सुन्दर रङ।
20: तपाईँको घरलाई आकर्षक बनाउन चाहिन्छ इन्डिगो पेन्ट्स।
19: इन्डिगो पेन्ट्सको आधिकारिक विक्रेता सत्य भगवती ट्रेडिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3/84।
20: इन्डिगोको मिराकल लग्जरी इमुल्सन 7 वर्ष वारेन्टी र घर बाहिर लगाउने वालमेट 10 वर्ष वारेन्टी सहित अटोमेटिक मेसिनबाट कलर तयार गरिनुका साथै रङ रोगन सम्बन्धी सम्पूर्ण सामग्रीका लागि हामीलाई सम्झनुहोस्।
19: इन्डिगो पेन्ट्स, सदा बसन्तम।
21: घरलाई कस्तो रङ सुहाउँछ भने निर्माण अगाडि नै प्रिभ्यू पनि हेर्न सक्नुहुनेछ।
15: त्यति मात्रै कहाँ हो र, हामी कहाँ पाइप फिटिङ, प्लम्बिङका सबै सामान, सूर्या ब्रान्डको 7 वर्ष रिप्लेसमेन्ट ग्यारेन्टी सहितका धाराका सामानका साथै बेनकाडो ब्रान्डका टोयलेट बाथरूमका सामान 2 वर्षको ग्यारेन्टी सहित उपलब्ध छ।
20: साथै स्टिल र प्लास्टिकका ट्याङ्कीका लागि पनि हामीलाई सम्झनुहोस्। होम डेलिभरीको पनि व्यवस्था छ।
15: परासीमा घर रङ रोगन, प्लम्बिङ र टोयलेट बाथरूमका सबै सामग्री सुपथ मूल्यमा पाइने एकमात्र स्थान
22: सत्य भगवती ट्रेनिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3/84, पुरानो फिल्म हलको अगाडि।
21: प्रोप्राइटर चन्द्रमणि चौधरी, सम्पर्क 0785207 र 98570046747।
15: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
20: लागु औषध सेवन तथा ओसार पोसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
15: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
20: लागु औषधलाई टाढै राखौ, उज्यालो भोलि आफै बनाऊ।
15: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौँ।
20: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
15: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च, UMN, बाल अधिकार परियोजना, प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: समाचार गाउँ देखि शहर सम्मको, समाचार स्वदेश देखि विदेश सम्मको, सही सत्य र निष्पक्ष समाचार।
2: सामुदायिक रेडियो परासी मार्फत सामुदायिक रेडियो सुनवल र सामुदायिक रेडियो दाउन्नेबाट पनि एकै साथ
3: प्रत्येक दिन बिहान 5:30 बजे
1: खबर सङ्गालो।

नमस्कार, अकुराम नवलपरासीमा आबद्ध सामुदायिक रेडियो परासी 90.2 मेगाहज मार्फत सामुदायिक रेडियो सुनवल 90.7 मेगाहज र सामुदायिक रेडियो दाउने 103.4 मेगाहजको सहकार्यमा एकैसाथ प्रसारण भइरहेको बिहान 5:30 बजेको खबर सङ्गालोमा म मेघराज गौतमको तपाईँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 28 गते आइतबार, भदौ शुक्ल पक्षको द्वितीय तिथि, तदनुसार सन् 2026 सेप्टेम्बर 13 तारिक, आज दर खाने दिन। खबर सङ्गालो सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। प्रधानमन्त्री शाह र राजसपा सभापति लामिछाने बीचको सम्बन्धमा देखिन थालेको दूरी अहिले सरकारकै लागि चुनौती बन्दै, सरकार सञ्चालनको शैली र निर्णय प्रक्रिया विवादको मूल कारण। नवलप्रासीका 5 स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको एकै पटक सरुवा, पाली नन्दन र सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी यथावत। तीज मेलाका लागि सुनवल 11 स्थित बाबा बर्दगोरिया धाम झकी झकाउ, मेलाको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष पाण्डेको भनाई। बर्दघाटमा 5 जिल्ला स्तरीय जुनियर युवा रेडक्रस सर्कल गोष्ठी सम्पन्न। र नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु, भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति सी एउटै मञ्चमा। युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बन्यो, अर्को वर्ष एसिया कप खेल्ने। अब सुनौ पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा नेतृत्वको सरकार गठन हुँदा 2/3 नजिकको जनमतले राजनीतिक स्थायित्व र तीव्र परिवर्तनको अपेक्षा जगाएको थियो। तर सरकार गठन भएको केही समयमै प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने बीचको सम्बन्धमा देखिन थालेको दूरी अहिले सरकारकै लागि चुनौती बन्न थालेको छ। विपक्षी दलभन्दा आफ्नै दलभित्रको असन्तुष्टि र अविश्वास सरकारका लागि ठूलो चुनौती बन्दै गएको चर्चा हुन थालेको छ। प्रधानमन्त्री शाह र सभापति लामिछाने बीच बढ्दो मतभेदले सरकारको निर्णय क्षमता, कार्यशैली र आगामी राजनीतिक कार्यदिशामाथि समेत प्रश्न उठ्न थालेको छ। हालै बालुवाटारमा प्रधानमन्त्री शाह, राजसपा सभापति लामिछाने र अर्थमन्त्री सोडेम वाग्लेबीच भएको भनिएको छलफलले पार्टीभित्रको असन्तुष्टिलाई थप सतहमा ल्याएको स्रोतले दावी गरेको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले पार्टीबाट अपेक्षित राजनीतिक सहयोग नपाएको गुनासो गरेको बुझिएको छ। सहयोगको अवस्था निरन्तर रहे संसदीय दलको बैठक बोलाएर आफूलाई सरकारबाटै फिर्ता बोलाउने समेत उहाँले चुनौती दिएको स्रोतले दावी गरेको छ। प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई सामान्य असन्तुष्टिका रूपमा मात्र लिन नहुने र यसले सरकार तथा पार्टी नेतृत्वबीच गहिरिँदै गएको राजनीतिक अविश्वासलाई समेत सङ्केत गरेको स्रोतले दावी गरेको छ। प्रधानमन्त्री शाह र सभापति लामिछाने बीचको विवादको मूल कारण व्यक्तिगत भन्दा पनि सरकार सञ्चालनको शैली र निर्णय प्रक्रियासँग जोडिएको देखिन्छ। काठमाडौँ महानगरपालिकाको नेतृत्वमा रहँदा छिटो निर्णय गर्ने र तत्काल परिणाम खोज्ने शैलीका कारण चर्चामा रहेका शाहले सरकार सञ्चालनमा पनि त्यही गति र परिणाममुखी कार्यशैली अपनाउन खोजेको बताइन्छ। तर पार्टी सभापति लामिछानेका लागि सरकार सञ्चालनमा पार्टी संरचना, संसदीय दलको बैठक छलफल र संस्थागत निर्णय प्रक्रियाको भूमिका महत्त्वपूर्ण छ। यही फरक दृष्टिकोणले प्रधानमन्त्री र पार्टी नेतृत्वबीच दूरी बढाएको स्रोतले दावी गरेको छ। सरकार सञ्चालनमा प्रधानमन्त्रीको कार्यकारी शैली र पार्टीको संस्थागत प्रक्रियाबीच सन्तुलन कायम हुन नसक्दा अहिलेको समस्या थप जटिल बन्दै गएको बताइएको छ। सरकारले जनताबाट पाएको जनमत अनुसार काम गर्न नसकेको गुनासो समेत बढ्दै गएको छ। विपद व्यवस्थापन, पुनर्निर्माण तथा सुधारका कार्यक्रम अपेक्षित गतिमा अघि बढ्न नसकेको भन्दै सरकारको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेका छन्। सरकारले प्रभावकारी काम गर्न नसकेको अवस्थामा त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उठेको छ। मन्त्रीहरूले समस्या प्रधानमन्त्रीको कार्यशैलीतर्फ सङ्केत गर्ने र प्रधानमन्त्री पक्षले भने प्रणालीगत समस्यालाई कारण देखाउने अवस्था बनेको चर्चा गरिएको छ। यसबीच सरकारको बचाउ गर्नुपर्ने आफ्नै सांसदले सार्वजनिक रूपमा सरकारका काम कारवाहीमाथि प्रश्न उठाउन थालेका छन्।
हालै संसद बैठकमा आफ्नै सांसदहरूले सिंहदरबार तथा संसद भवन पुनर्निर्माणको सुस्त गतिमाथि प्रश्न उठाउनु सरकारप्रतिको आन्तरिक असन्तुष्टिको एउटा उदाहरणको रूपमा हेरिएको छ। प्रधानमन्त्री शाह निकट पक्षले पार्टीले सरकारलाई पर्याप्त राजनीतिक तथा सार्वजनिक समर्थन नगरेको गुनासो गरेको बताइन्छ। सरकारको बचाउ र प्रधानमन्त्रीको कार्यशैलीको राजनीतिक स्वामित्व पार्टीले लिनुपर्ने धारणा बालेन पक्षमा रहेको स्रोतले बताएको छ। तर पार्टीभित्र भने सरकार सञ्चालनका क्रममा दलीय संयन्त्र र संस्थागत प्रक्रियालाई पर्याप्त महत्त्व नदिएको बहस चलिरहेको बताइएको छ। यसले रासोपाभित्र प्रधानमन्त्री र पार्टी सभापति बीचको सम्बन्धलाई मात्र जटिल बनाएको छैन, सरकारको राजनीतिक स्थायित्वमाथि समेत प्रश्न उठाएको छ। दुई तिहाई नजिकको जनमत सहितको बनेको सरकारबाट जनताले परिणाम खोजिरहेका बेला पार्टी नेतृत्व र सरकार बीच बढ्दै गएको दूरी भने सत्तारूढ दलकै लागि चुनौती बन्दै गइरहेको छ। नेपाली कङ्ग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। कङ्ग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठक आज दिउँसो 2 बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको छ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी सदस्यहरूका साथै सातै प्रदेशका प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ। सानेपामा बस्ने बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, भर्खरैका राजनीतिक घटनाक्रम तथा पार्टीका आन्तरिक संगठनात्मक विषयहरूलाई गहन छलफल गर्ने कङ्ग्रेसले जनाएको छ। यसैबीच शेरबहादुर देउबा पक्षीय नेपाली कङ्ग्रेस इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। महाधिवेशन तयारी समितिको बैठकले असोज 15 गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्रतिनिधि खटाइएको इतर समूहले जनाएको छ, जसअनुसार नवलप्रासीमा विकास घिमिरेलाई केन्द्रीय प्रतिनिधिको रूपमा खटाइएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहका तयारी समितिहरू गठन गर्ने समय सीमा समेत तोकिएको छ, जसअनुसार जिल्ला, सङ्घीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 गतेभित्र गठन गरिसक्नुपर्ने विज्ञप्तिमा जनाइएको छ। श्रम गन्तव्य राष्ट्र मलेसियाले नेपालबाट कामदार लैजान 25 म्यान पावर कम्पनीलाई मुख्य एजेन्टमा निरन्तरता दिएको छ। मलेसियाली सरकारको परराष्ट्र मन्त्रालयले क्वालालम्पुर स्थित नेपाली राजदूतावासलाई एक पत्र पठाउँदै नेपालका 25 कम्पनीलाई मुख्य एजेन्सी छनौट तथा स्वीकृति गरेको औपचारिक जानकारी गराएको हो। नेपालबाट कामदार लैजान मलेसियाको फरेन वर्क सेन्टर म्यानेजमेन्ट सिस्टममा स्वीकृति 25 मुख्य एजेन्सीको सूची समेत सार्वजनिक गरिएको छ। त्यससँगै मलेसियाले प्रत्येक मुख्य एजेन्सीका लागि 10 सहयोगी तथा सम्बद्ध सहायक एजेन्सी राख्न सकिने समेत स्पष्ट पारेको छ। त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चरौदीको कृष्णभीर सडक खण्ड मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मङ्गलबारसम्म गाडी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले बताउनु भएको छ। भदौ 10 भोटेकोसी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सडक भाँसिएसँगै कृष्णभीर क्षेत्र अवरुद्ध बनेको छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गर्ने काम गरिरहेको छ।

0: सर्वोच्च अदालतका प्रधान न्यायाधीश मनोज कुमार शर्माले न्यायको स्वच्छ आलोचना र रचनात्मक टिप्पणीलाई स्वीकार गर्नुपर्ने भए पनि निहित स्वार्थका लागि मनोगत आधारमा गरिने आलोचनाले न्यायिक क्षेत्रको मर्यादा र जनआस्थामा आँच पुग्ने बताउनु भएको छ। हिजो उच्च अदालत बार एसोसिएसन पाटनको 25 वार्षिक साधन सभा तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधान न्यायाधीश शर्माले अदालतको काम कारवाहीप्रति स्वच्छ आलोचना र रचनात्मक टिप्पणी स्वाभाविक भएको बताउनुभयो। तर न्यायालयको आलोचना गर्दा सम्बन्धित सरकारवालाहरूलाई समेत सचेत हुनुपर्ने उहाँको भनाइ छ। प्रधान न्यायाधीश शर्माले स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन वैयक्तिक स्वतन्त्रताको आधारशिला भएको बताउनुभयो। यस्ता आधारभूत मान्यताको अभावमा सभ्य समाजको निर्माण हुन नसक्ने भन्दै नागरिकको संरक्षण गर्ने महत्त्वपूर्ण दायित्व न्यायालयको काँधमा रहेको उहाँले दावी गर्नुभयो। न्यायालय न्यायपालिकाले संविधानले सुम्पेको जिम्मेवारी न्यायाधीश र अदालतका कर्मचारीको मात्र प्रयासबाट पूरा गर्न नसकिने उहाँको भनाइरहेको छ। कानुन व्यवसायीको समेत साझा प्रयास आवश्यक रहेको भन्दै उहाँले दक्ष र निष्ठावान कानुन व्यवसायीको योगदानबाट मात्रै न्यायपालिका आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न सक्षम हुने उहाँले दावी गर्नुभयो। बार र बेन्चबीच कुनै विषयमा फरक बुझाइका कारण असहजता उत्पन्न भए त्यसलाई संवाद मार्फत समाधान गर्नुपर्ने समेत प्रधान न्यायाधीश शर्माले जोड दिनुभयो। आम नागरिकको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उहाँले बताउनु भएको छ। प्रधान न्यायाधीश शर्माले न्यायपालिका काम कारवाहीलाई पारदर्शी, चुस्त र प्रभावकारी बनाउन न्यायिक नेतृत्व प्रतिबद्ध रहेको बताउनुभयो। सेवाग्राही मैत्री अदालत बनाउने उद्देश्यले आफूले प्रधान न्यायाधीशको कार्यभार सम्हालेपछि मुद्दामा भएका आदेश सोही दिन सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गर्ने कार्यको सुरुवात भएको बताउनु भएको छ। तपाईँ यति बेला पश्चिम नवलप्रासीका 3 सामुदायिक रेडियो मार्फत एकैसाथ प्रसारण भइरहेको समाचारमूलक प्रस्तुति खबर सङ्गालो सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम, विश्रामपछि हामी नवलप्रासीका 5 स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको एकैपटक सरुवा तीज मेलाका लागि सुनवल 11, बाबा बर्दगुरिया धाम झकी झकाऊ लगायतका अन्य खबर लिएर उपस्थित हुनेछौँ। रेडियो सुन्दै गर्नुहोला।
1: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: जनहितमा जारी सन्देश।
2: विश्रामपछि स्वागत छ। तपाईँ अहिले सामुदायिक रेडियो परासी, रेडियो सुनवल र रेडियो दाउनेबाट एकैसाथ प्रसारण भइरहेको खबर सङ्गालो सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। नवलप्रासीका 7 स्थानीय तहमध्ये 5 स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको एकैपटक सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ 26 गते निर्णय गरेर उनीहरूको सरुवा गरेको हो। 5 जना मध्ये 3 जनाको स्थानीय तहमै र 2 जनाको अन्य निकायमा सरुवा गरिएको छ भने 2 पालिकाका प्रमुख प्रशासकीय अधिकृत भने यथावत रहेका छन्। पालीनन्दन गाउँपालिका र सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू यथावत रहेका हुन्। रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेको राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा भएको छ। उहाँको ठाउँमा कृष्णनगर नगरपालिकाबाट खेमराज देवकोटालाई खटाइएको छ। सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ। उहाँको ठाउँमा राष्ट्रिय योजना आयोगको सचिवालयबाट दुर्गा बन्जाडेलाई खटाइएको छ। बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलको तिलोत्तमा नगरपालिका रूपन्देहीमा सरुवा भएको छ। उहाँको ठाउँमा निर्वाचन आयोगबाट ऋषिराम भूषाललाई खटाइएको छ। त्यसै गरी प्रतापपुर गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिता बिक थारूको गैँडाहावा गाउँपालिका रूपन्देहीमा सरुवा भएको छ। उहाँको ठाउँमा कारागार कार्यालयबाट सुभाष शर्मा पौडेललाई खटाइएको छ। सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूषालको ओम सतिया गाउँपालिका रूपन्देहीमा सरुवा भएको छ। उहाँको ठाउँमा अध्यागमन विभागबाट अर्जुन प्रसाद रेग्मीलाई खटाइएको छ। सुनवल नगरपालिका वडा नम्बर 11 केरवानी स्थित ऐतिहासिक तथा धार्मिक स्थल बाबा बर्दगोरिया धाममा भदौ 28 र 29 गते आयोजना हुने तीज विशेष मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाको तयारी अन्तर्गत हिजो बिहान बाबा बर्दगोरिया धाम विकास संस्था र प्रहरी युक्ति तालिम महाविद्यालय सुनवल 11 जर्गाको सहकार्यमा धाम परिसरमा व्यापक सरसफाई गरिएको छ। सरसफाई कार्यक्रममा युक्ति तालिम विद्यालयका करिब 100 जना सहभागी हुनुका साथै धाम विकास संस्थाका पदाधिकारी तथा स्थानीय बासिन्दाको समेत सहभागिता रहेको थियो। सरसफाईपछि बाबा बर्दगोरिया मन्दिर तथा आसपासको क्षेत्र सफा र आकर्षक बनाइएको धाम विकास संस्थाका अध्यक्ष नरपति पाण्डेले बताउनुभयो। उहाँका अनुसार 2 दिनसम्म सञ्चालन हुने तीज विशेष मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको बाबा बर्दगोरिया धाममा तीजका अवसरमा हरेक वर्ष ठूलो सङ्ख्यामा श्रद्धालु तथा भक्त जनाउने गरेका छन्। स्थानीय जनविश्वास अनुसार बाबा बर्दगोरिया धामलाई लामो समयदेखि धार्मिक आस्थाको केन्द्रको रूपमा मानिँदै आएको छ। यहाँ पूजा आराधना तथा दर्शन गरी मनोकामना पूरा हुने विश्वासका कारण आसपासका जिल्लासहित टाढा टाढाबाट समेत भक्तजनहरू आउने गरेका छन्। यस वर्षको तीज विशेष मेलामा नवलप्रासी, रूपन्देह लगायतका जिल्लाबाट तथा छिमेकी राष्ट्र भारतबाट समेत ठूलो संख्यामा भक्तजन सहभागी हुने अपेक्षा गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो। 2 दिनसम्म चल्ने तीज विशेष मेलाले धार्मिक पर्यटन प्रवर्धनसँगै स्थानीय व्यापार, संस्कृति र सामाजिक एकतालाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। यसैबीच हामीले बाबा बर्दगोरिया धाम विकास संस्थाका अध्यक्ष नरपति पाण्डेलाई भदौ 28 र 29 गते 2 दिनसम्म चल्ने मेलाको तयारी कस्तो छ भनी सोधेका छौँ।
3: यस वर्ष 2083 तीज मेला परम्परागत रूपमा लागिरहने तीज मेलाको सम्पूर्ण तयारी पुरा भइसकेको छ। 28 र 29 गते मेला लाग्नेछ। मेलाको लागि हाम्रा विभिन्न उपसमितिहरू बनाएर हामीले चाहिँ कामलाई चाहिँ प्रेरता दिएका थियौँ र हालसम्म आउँदाखेरि सम्पूर्ण समितिहरूका तर्फबाट गर्ने कामहरू चाहिँ सबै काम सम्पन्न भइसकेको छ। आज बिहान पनि प्रहरी युक्ति तालिम महाविद्यालयको टोलीको साथमा सरसफाईका अन्तिम चरणको काम सम्पन्न भएको छ भने अब यहाँ मेला